0: रेडियो धादिङ समय संकेत
1: अहिले बिहानको 6 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
4: आजा खबर CINखबर.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल असोज 16 गते शुक्रबार, अक्टोबर 2 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको षष्ठी तिथि विश्व अहिंसा दिवस।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: 74 जिल्लामा फैलियो स्क्रब टाइफस, देशभर 9000 भन्दा बढ़ीमा संक्रमण, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।
4: संसदको चालू अधिवेशन आज रातिबाट अन्त्य हुँदै निजामती विधेयकमा आरक्षण व्यवस्था फराकिलो, महिलाको हिस्सा बढ़ाएर 50% पुर्याउने प्रस्ताव, कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश।
5: प्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड, आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइँदै।
4: आन्तरिक द्वन्दले गाजामा चरम मानवीय संकट बढ़दै गएको राष्ट्रसंघको भनाई, दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियालाई वार्ताका लागि आह्वान, इराकबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता।
5: र आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक, पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीको लगातार तेस्रो हार, कालीकोटमा वृहत खुल्ला खेलकुद प्रतियोगिता हुने।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरको सबैभन्दा शुरूमा, देशका 77 मध्ये 74 जिल्लामा स्क्रब टाइफसको संक्रमण विस्तार भएको प्रसंग।
4: स्कब टाइफस संक्रमण 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरी यता देशभर 9000 भन्दा बढ़ी व्यक्तिमा संक्रमण देखिएको हो। पछिल्लो एक महिनामा मात्रै देशभर 2718 जना यो रोगबाट संक्रमित भएको महाशाखाको तथ्याङ्कमा छ। सबै संक्रमित सरकारी अभिलेखमा नआउने भएकाले पनि वास्तविक संख्या अझ बढ़ी हुन सक्ने अधिकारीहरूले बताएका छन्। त्यस्तै सल्यानको दारमा गाउँपालिका तीनका 12 वर्षीय बालक र वडा नम्बर 1 का 50 वर्षीय पुरूषको स्कब टाइफस संक्रमणबाट मृत्यु भएको छ। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीका अनुसार दुवै मृतक संक्रमक हुनु अघि स्वस्थ थिए र उनीहरूमा कुनै दीर्घरोग वा अन्य कुनै पनि स्वास्थ्य समस्या देखिएको थिएन। ती दुवै जनाको मृत्युसँगै गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या 8 पुगेको छ। यो पालिकामा मात्रै 600 भन्दा बढ़ीमा संक्रमित पुष्टि भएको पालिकाले जनाएको छ। स्कब टाइफस, जसलाई बुस्ट टाइफस पनि भनिन्छ, ब्याक्टेरियाका कारण हुने घातक संक्रमक रोग भएकाले यसको हेरचाह सरसफाईमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन्। संक्रमणका कारण दारमा गाउँपालिकामा मृत्यु भएसँगै त्यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको पनि अधिकारीहरूले बताएका छन्। स्वास्थ्यकर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घरोगी र ज्येष्ठ नागरिक भएको समेत बताइएको छ। हामीले स्कब टाइफस के हो, यसबाट बस्न के गर्न सकिन्छ भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुललाई सोधेका छौं।
7: अब स्कब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरटीटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देखियो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको पारेर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सहज छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिकको प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइड हुन्छ जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि चाहिँ बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो।
5: संसदको वर्षे अधिवेशन आज रातीदेखि अन्त्य हुने भएको छ। मन्त्री परिषदको मंगलबारको बैठकको सिफारिश अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति 12 बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले शुक्रबार राति 12 बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको वर्षे अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो। यस वर्षको वर्षे अधिवेशन गत 28 वैशाखबाट शुरू भएको थियो। चालू अधिवेशनबाट बजेट पास भएको छ भने बजेटसँग सम्बन्धित केही कानून पनि बनेका छन्। यसैबीच राष्ट्रिय सभाले भोटेकोशी र कालीगण्डकीले निम्ति आएको विपद अध्ययन तथा अनुगमन गर्न संसदीय विशेष समिति बनाएको छ। हिजोको बैठकले 9 सदस्यीय समिति गठन गरेको राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दोहालले जानकारी दिनुभयो। समितिमा सांसदहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पुर्तेल, पूजा चौधरी, कृष्ण प्रसाद पौडेल र तुलप्रसाद विश्वकर्मा रहनु भएको छ। एक सदस्य पछि मनोनित गरिने पनि अध्यक्ष दाहालले बताउनुभयो। समितिलाई पुष मशान्तसम्म काम गर्ने गरी समय सीमा तोकिएको छ। यसअघि गत बुधबार प्रतिनिधि सभाले पनि भोटेकोशी बाढ़ीका विषयमा अध्ययनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश प्राजुलीको संयोजकत्वमा 15 सदस्यीय विशेष समिति बनाएको थियो। यसैबीच विद्यमान आरक्षण सम्बन्धी व्यवस्थालाई फराकिलो बनाउँदै सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार हिजो प्रतिनिधि सभामा दर्ता गरेको विधेयकले निजामती सेवामा प्रचलित समानुपातिक समावेशी व्यवस्थालाई विस्तार गरेको छ। विधेयकको दफा 11 पदपूर्ति गर्दा समानुपातिक समावेशी समूहको हिस्सा तोकिएको छ। विधेयकले महिलाको आरक्षण हिस्सा बढ़ाएको मात्रै छैन, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्तिलाई समेत आरक्षित गरेको छ। खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये 49% पद छुट्याई त्यसलाई 100% मानी त्यसको 50% पदमा महिला बीच मात्र प्रतिस्पर्धा गराउने प्रस्ताव गरिएको छ। महिलाको प्रतिस्पर्धा हुने उक्त 50% पुनः 100% मानी 8 समूहका महिला उम्मेद्वारका बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गरिएको छ। त्यसमा खस, आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अपाङ्गता भएका महिलालाई क्रमशः 27.7, 25.7, 15.7, 12.6, 6.6, 4.4 र 4% हिस्सा तोकिएको छ। विधेयकका महत्वपूर्ण व्यवस्थाहरूमा 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई एकपटकका लागि अनिवार्य अवकाश, सेवा प्रवेशमा पुरूषलाई 35 र महिलातर्फ 40 वर्ष उमेर, 30 वर्ष सेवा वा 60 वर्ष उमेर पछि अवकाश, 20 वर्ष जागिर खाएका र 55 वर्ष उमेर कटेका कर्मचारीको स्वैच्छिक अवकाश दिँदा अधिकतम 5 वर्ष पेन्सनका लागि जोडिने, पदावधि छँदै अवकाश हुने मुख्य सचिव र सचिवले बाँकी अवधि पेन्सनका लागि गणना गर्न पाउने, निजामती सेवामा नेपाल सूचना प्रविधि सेवा थप गरिएको छ, श्रेणी र तह दुवै रहने, मुख्य सचिव 14, शाखा अधिकृत 8 र 7, कार्य सम्पादन सम्झौता अझै वृहत्तर बनाइएको छ भने मुख्य सचिवदेखि कार्यालय प्रमुखसम्मको समयबद्ध वार्षिक लक्ष्य तोकिनेछ, मूल्यांकन पनि हुनेछ। सुशासन कायम राख्न सम्बन्धित सचिव, विभागीय प्रमुख वा कार्यालय प्रमुख नै जिम्मेवार हुने, पदपूर्ति, अन्तरतह प्रतियोगिता थप, कार्यकारी वा विशेषज्ञ पदमा निजामती बाहिरबाट नियुक्त गर्ने, आरक्षणमा अझै उदार, खुल्ला पदपूर्तिमा आधा हिस्सा महिलालाई, खस, आर्य, थारू, मुस्लिम, अपाङ्गता भए कागो समेत आरक्षित, आरक्षणको सुविधा बढ़ीमा 2 पटक, आरक्षणका प्रावधान 5 वर्षसम्म पुनरावलोकन गर्ने, 1 वर्षसम्म रिक्त भएको पद खारेज, पिछड़िएको क्षेत्रको आरक्षणको लाभ पाएकाले सम्बन्धित प्रदेश तथा जिल्लामा 2 वर्ष सेवा गर्नै पर्ने, विभागीय प्रमुख सहसचिवको सरूवा गर्दा मन्त्रालयको स्वीकृति लिनुपर्ने लगायतका प्रस्ताव गरिएको छ।
8: विद्युत प्रवाह गर्न चाहने बिजुली उत्पादक वा खरिदकर्ताले प्रति युनिट 57 पैसा भाड़ा तिर्नुपर्ने भएको छ। छिमेकी देश भारतमा यस्तो व्यवस्था भए पनि नेपालमा भने पहिलो पटक हो। नेपालले भारत र बंगलादेशतर्फ विद्युत निर्यात गर्दा प्रसारण लाइन संरचना प्रयोगको भाड़ा तिर्दै आएको छ। विद्युत नियमन आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिड मार्फत यस्तो शुल्क लाग्ने व्यवस्था निर्धारण गरेको हो। प्राधिकरण अन्तर्गतको ग्रिडमा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन, दीर्घकालीन र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा तिर्नुपर्नेछ। यो नेपालभित्र गरिने विद्युत व्यापारका लागि मात्रै तोकिएको प्रसारण शुल्क रहेको आयोगले जनाएको छ। अन्तर्देशीय विद्युत व्यापारका लागि छुट्टै शुल्क तोकिने पनि आयोगले बताएको छ। खुला पहुँच निर्देशिका अनुसार अन्तर्देशीय विद्युत व्यापारका लागि खुला पहुँच प्रयोग गर्न भने न्यूनतम 10 मेगावाट हुनुपर्ने उल्लेख छ। आयोगले खुला पहुँचलाई 3 तहमा वर्गीकरण गरेको छ। दीर्घकालीन खुला पहुँच अन्तर्गत 5 वर्ष भन्दा बढ़ी अथवा विद्युत खरिद सम्झौतामा तोकिएको अवधिसम्म प्रणाली प्रयोग गर्न पाइनेछ। मध्यकालीन खुला पहुँचमा भने 1 वर्ष भन्दा बढ़ी वा 5 वर्षसम्म प्रयोग गर्न पाइने समेत व्यवस्था गरिएको छ। अल्पकालीन खुला पहुँचमा 1 वर्षसम्म अथवा न्यूनतम 24 घण्टा अवधिका लागि प्रयोग गर्नुपर्ने जनाइएको छ। खुला पहुँचका लागि दीर्घकालीन मध्यकालीनका लागि मासिक प्रति मेगावटबाट 4,12,755 रूपियाँ र अल्पकालीन खुला पहुँचका लागि प्रति युनिट 57 पैसा प्रसारण शुल्क निर्धारण गरेको समेत बताइएको छ। आयोगले राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड 2063 जारी गर्दै मूल्य सार्वजनिक गरेको हो।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा विपद व्यवस्थापनका लागि प्रतिपक्षी दल र बुझाइ धारणा
10: विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबीसीटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
8: फ्लाई दुबईको दैनिक उडानले पोखराका व्यवसायी उत्साहित, नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउन्डेड लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
13: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
15: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
16: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
15: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
16: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
15: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
16: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
15: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
8: आजको कान्तिपुरको पहिलो पृष्ठमा कर्जाले उकास्नुपर्ने विपन्न लघु वित्तको कालो सूचीमा शीर्षकको खबर प्रकाशित छ। यसलाई सुदिल पोखरेलले लेख्नु भएको छ।
4: संख्यात्मक रूपमा तीव्र विस्तार हुँदै लघुवित्त संस्थाहरूबाट आक्रमक ढंगले कर्जा विस्तार भयो तर लघुवित्तको सिद्धान्त र मर्म अनुसार सही ऋणीहरू छनौट भएनन् त्यसले समस्या आएको बताइएको छ। कांग्रेसको वैचारिक धार समाजवादकी सामाजिक लोकतन्त्र शीर्षकमा 15 महाधिवेशन केन्द्रित रहेर कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। बीपीको समाजवादलाई समय अनुकूल पुनर्व्याख्या गर्ने कि परम्परागत धारमै अघि बढ़ने भन्ने मान्यताहरूबीच मतभेद छ। विशेष महाधिवेशनले सामाजिक लोकतन्त्रतर्फ जाने संकेत गरेपछि कांग्रेसभित्र वैचारिक बहस तीव्र बनेको हो। आन्तरिक वायु सेवाका यात्रुको क्षतिपूर्ति $1,00,000 पुर्याइने शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यसै गरेर भित्रपृष्ठमा नेपाल एयरलाइन्सका 6 मध्ये 4 जहाज ग्राउण्डेड 2 वटाले मात्रै उडान गर्दै शीर्षकमा सुरज कौनले लेख्नु भएको खबर छ। बिहिबार एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै उडानमा र जहाज पर्याप्त नहुँदा निगमले बिहिबार रातिको मलेसिया उडान समेत रद्द गर्नु परेको र यात्रुलाई होटलमा राखेको खबर प्रकाशित छ। नेपाल वायुसेवा निगमका 6 जहाजमध्ये बिहिबार 4 वटा ग्राउण्डेड भएका छन्। निगमसँग आन्तरिक उडानका लागि 2 ट्विन्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि 2 न्यारो बडी र 2 वाइड बडी जहाज मात्रै रहेका छन् तर हिजो एउटा वाइड बडी A330 र एउटा न्यारो बडी A320 मात्रै ले उडान गरेका छन्। एडीबी र प्राधिकरण बीच प्रसारण लाइन र ब्याट्री भण्डारण प्रणाली निर्माणको सम्झौता भएको खबर सीमा तामाङले लेख्नु भएको छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा यो वर्ष बढ़ीमा 11.5 लाख पर्यटक शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। पछिल्ला 2 महिना विपदका बीचमा पनि पर्यटक आगमनमा सुधार आएको छ। चीन र श्रीलंकाबाट धेरै पर्यटक आएका छन् भने युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या भने घटेको छ। त्यस्तै सफ्टवेयरमा सुधार किसानलाई परिचय पत्र पाउन बाटो खुल्यो शीर्षकको खबर प्रकाशित छ भने यूटीएलको 8 अर्ब बक्यौता सरकारी बाँकी सर असुल्दै शीर्षकको खबर पनि प्रकाशित छ।
5: नागरिक दैनिकमा 3 चिरामा कांग्रेस शीर्षकमा लेखिएको खबर छ। मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस 3 चिरा परेको उल्लेख गरिएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वानसँगै गठन प्रक्रिया शुरू भएको कांग्रेस 8 दशक पार गर्दा 3 धारमा विभाजन भएको उल्लेख गरिएको छ। चिनिया पर्यटक बढ़ेको बारेमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। नेपालमा प्राकृतिक विपद

0: अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा 12.1% बढ़ी हो। गत वर्षको सेप्टेम्बरमा नेपालमा विभिन्न देशका गरी 78,711 जना विदेशी पर्यटक घुम्न आएका थिए। विदेशीका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा शीर्षकमा पवित्रा सुनार लेख्नुहुन्छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सक्ने भएको छ। वीर अस्पतालको टेलिमेडिसिन मार्फत नै त्यस्तो सेवा दिन लागिएको हो। हाल सामान्य सेवा दिइरहेको टेलिमेडिसिनलाई थप परिष्कृत र विशेषज्ञ सेवा समेत प्रदान गर्ने गरी तयारी भइरहेको छ। वैदेशिक रोजगार बोर्डसँगको सहकार्यमा टेलिमेडिसिन उपयोग गरी गत वर्षदेखि सामान्य सेवा प्रदान हुँदै आएको थियो। उक्त सेवालाई थप स्तरीय बनाउने विषयमा आपसी छलफल अघि बढ़ेको टेलिमेडिसिन इकाई प्रमुख डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्रीपन्नामा रासायनिक मलले भरिए गोदाम, आउँदै गरेको मलका लागि थप गोदाम आवश्यक शीर्षकमा दीपक प्रसाद गौतमले वीरगंज पर्साबाट लेख्नुभएको खबर छापिएको छ। वीरगंज नाका भएर रासायनिक मलको ठूलो परिमाण भित्रिएसँगै वीरगंजमा रहेका कृषि सामग्री कम्पनीका सबै गोदामहरू भरिएका छन्। भारतबाट जीटूजी प्रक्रिया मार्फत ठूलो परिमाणमा यूरिया र डीएपी मल धमाधम भित्रिन थालेपछि कृषि सामग्री कम्पनीका 12 र भाडामा लिएका थप 8 गरी 20 गोदाम भरिएको उल्लेख गरिएको छ। अर्को खबर रहेको छ, निजी क्षेत्रले पनि राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न तोकियो शुल्क शीर्षकमा भने विपत्तिले रोकिएन पर्यटक आगमन, नेपाल भारत पर्यटन सम्झौता बारेको खबर पनि छापिएको छ। बैंकबाटै हुन्डी कारोबार, अवैध अनलाइन कारोबार समेत रहेको पाइयो शीर्षकमा। अर्को खबर पनि छ भने च्याउ खेतीको हुँदैन बीमा शीर्षकमा टोपलाल अर्यालले रेशुङ्गा गुल्मीबाट लेख्नु भएको छ। जापानबाट फर्किएर 10 कृषि कार्यमा सक्रिय भलामीको च्याउ खेतीबाट पहिचान छुट्टै बनेको छ। दुःख गरेका हातले च्याउ टिप्न नपाउँदा रेशुङ्गा नगरपालिका 8 वर्षीय कमला भलामीलाई निकै पीड़ा भएको उल्लेख गरिएको छ। पहिलो पृष्ठमा उचाई नपुग्दा पुलमा बढ़ी क्षति शीर्षकमा भोज प्रसाद यादवले लेख्नु भएको खबर छ। तराई मधेशको हकमा अहिलेकै डिजाइन पर्याप्त भए पनि हिमाली र पहाड़ी क्षेत्र भएर बग्ने नदी र खोलामा निर्माण हुने पुलको उचाई बढ़ाउनुपर्ने उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा छापिएको खबर छ, रसुवागढ़ी बन्द भएपछि कोरोलालाई अन्तर्राष्ट्रिय नाका बनाउन चीनको प्रस्ताव शीर्षकमा परशुराम काफेले लेख्नुभएको हो। चीनले तिब्बतको झुआङबा काउन्टी जोड्ने मुस्ताङको लोमान्थाङ गाउँपालिका 4 अवस्थित कोरोला नाकालाई अन्तर्राष्ट्रिय सीमाना बनाउने प्रस्ताव गरेको हो। चीनले परराष्ट्र मन्त्रालय मार्फत पूर्वाधार विकास मन्त्रालयमा यही साता चिठी पठाएर यस्तो प्रस्ताव गरेको छ। यो नाका समुद्री सतहबाट 4,600 मिटरको उचाइमा रहेको छ। कैद हद पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्चको परमादेश बारेमा खबर छापिएको छ। कैद हत पाएका कैदीलाई पनि प्यारोल सुविधा दिन सर्वोच्च अदालतले भनेको हो। प्यारोल बोर्डले त्यस्तो सुविधा नदिएका एक कैदीले दायर गरेको रिटमा सर्वोच्चले कैद र प्यारोलको सुविधा फरक विषय भएको भन्दै यस्तो परमादेश दिएको उल्लेख गरिएको छ। जातीय विभेदको आरोपमा 3 शिक्षक पक्राउ शीर्षकमा तेजराज भट्टले धनगढ़ीबाट लेख्नु भएको छ। कैलालीमा विद्यालयमा जातीय छुवाछूत गरेको आरोपमा 3 शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। गौरीगंगा नगरपालिका 6 मोया स्थित भैरव आधारभूत विद्यालयमा कार्यरत शिक्षक टेकराज उपाध्याय, भगवती रेग्मी र भगवती बडैलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको उल्लेख गरिएको छ। जलनको उपचारमा किर्तिपुरकै भर शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छ भने नागढुङ्गा सुरूङ मार्गमा ट्राफिक नियम विपरीतका घटना बढ़्यो, दुर्घटनाको जोखिम शीर्षकमा पनि अर्को खबर छापिएको छ भने भित्री पन्नामा अर्को खबर छ, फ्लाई दुबईको दैनिक उडानले पोखरामा उत्साह थपेको छ। 8 सरकारी दायित्व रहेको यूटीएलको अनुमति पत्र पनि खारेज भएको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर, संयुक्त राष्ट्र संघले गाजा पट्टीमा मानवीय संकटको गम्भीर चेतावनी दिएको छ। पानी, सरसफाई, आश्रयस्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरका सवालमा औल्याउँदै सहेका त्यसलाई बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको समेत राष्ट्रसंघले जनाएको हो। राष्ट्रसंघका प्रतिनिधिले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा काम जारी राखेको समेत उल्लेख गरेको छ। करिब 3 लाख भन्दा बढ़ी बालबालिकाले अस्थायी स्थानमा शिक्षा प्राप्त गरिरहेको समेत जनाउँदै कृषि गतिविधिका लागि सीमित मात्रामा मात्रै जमीन उपलब्ध रहेको समेत राष्ट्रसंघले जनाएको छ। द्वन्दले 8,000 भन्दा बढ़ी मानिसहरू अझै भग्नावशेष मुनि बेपत्ता रहेको समेत राष्ट्रसंघले जनाएको हो। दक्षिण कोरियाली राष्ट्रपति ली जे मिङले उत्तर कोरिया

0: को विश्वास पुनः स्थापित गर्दै वार्ता अघि बढ़ाउन आह्वान गर्नुभएको छ। दक्षिण कोरियाली संचार माध्यमका अनुसार दुई देश बीचको अर्ध सैनिक क्रियाकलाप र विस्फोट भएको केही दिनपछि उहाँले यस्तो आह्वान गर्नुभएको बताइएको हो। राष्ट्रपति लीले आफ्नो लामो समयदेखि जारी अवरोध अन्त्य गर्दै उत्तर कोरियासँग पुनः विश्वास स्थापित गर्न सक्रिय रूपमा काम अगाडि बढ़ाएको समेत आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट विरूद्धको सैन्य अभियान पूरा भएको दावी गर्नुभएको छ। यो सँगै अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको समेत घोषणा गरिएको छ। ट्रम्पले अमेरिकी सेना फिर्तालाई अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गर्नुभएको छ।
1: साझा खबरमा अब खेल खबर। दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने सन् 2027 को आईसीसी एक दिवसीय क्रिकेट विश्वकपको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक भएको छ। दक्षिण अफ्रिकाको केप टाउनमा आयोजित एउटा कार्यक्रमका बीच समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिएको हो। समूह विभाजन अनुसार समूह एमा अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, जिम्बाब्वे र क्वालिफायरबाट आउने एक टोली रहेका छन्। समूह बीमा इंग्ल्याण्ड, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र छनौटबाट आउने अर्को टोली परेका छन्। समूह चरणको पहिलो खेलमै भारत र अस्ट्रेलिया खेल्ने भएका छन्। पोखरा भ्रमणमा रहेको भूटान पुरूष क्रिकेट टोलीले लगातार तेस्रो हार बिहोरेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको आफ्नो तेस्रो अभ्यास खेलमा भूटान क्यान 11 13 रनले पराजित भएको हो। कालीकोटको रिंगिलमा चाडपर्व लक्षित वृहत खुला खेलकुद प्रतियोगिता हुने भएको छ। रिब्जी युनाइटेडको आयोजनामा कार्तिक 15 18 गतेसम्म कालीकोटको खाँडा चक्र नगरपालिका 11 रिंगिलमा उक्त प्रतियोगिता हुन लागेको जानकारी दिइएको छ। नेपाली गल्फर सुभाष तामाङले विश्व एसियाली खेलकुदको गल्फतर्फ दोस्रो दिन बिहिबार उत्कृष्ट प्रदर्शन गरी कट बनाउनु भएको छ। उहाँले 3/67 को प्रदर्शन गर्दै समग्रमा 11 स्थान हासिल गर्नुभयो। पहिलो दिन इभन पार 70 खेलेका सुभाषले दोस्रो दिन दुई राउण्डमा कुल 137 स्कोर सहित कट पार गर्नुभएको विनोद पाण्डेले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: विपद व्यवस्थापनका लागि नीतिगत व्यवस्था, प्रतिपक्षीय दलको रणनीति, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब विपद व्यवस्थापन नीतिका लागि प्रतिपक्ष दलको रणनीतिको प्रसंग। रसुवाको भोटेकोशी बाढ़ीपछि विपद पूर्वको सूचना प्रतिकारका लागि नेपालको उपलब्ध कानून र संशोधनको बारेमा सरकारवाला बीच बहस बढ़ेको छ। कानून निर्माणका लागि प्रतिपक्ष दलले के कस्तो रणनीति बनाएका छन्? हामीले एमाले सांसद तथा राज्य व्यवस्था समितिका सदस्य पद्मा कुमारी अरियालसँग कुराकानी गरेका छौं।
4: ठूलो जुन खालको विनाशकारी विपद हाम्रा अगाडि आइलायो, यसले नै हाम्रो ध्यान ताने हो भन्ने लाग्छ। अहिले समय पछाडि के हुन्छ पनि हामीले भुल्दै जान्छ, अहिले समय पछाडि भुल्दै जान्छौँ कि भुइँचालाको बेलामा के लाग्थ्यो भने यो बेला त सबै चिज गर्न पर्यो भनेर सुरु सुरुमा तात्यो पछाडि सेलाउने। यो पनि जो पीड़ामा परे, जो आज पनि पीड़ित छन्, उनीहरूका निम्ति जीवनभरि रहिरहने कुरा हो। अब बिस्तारै तपाईँ हामी छेउछाउका मान्छेहरू भुल्दै जाने स्थिति हुन्छ।
5: भोटेकोशी बाढीपछि चाहिँ हामी कहिले पनि बिर्सन नसकौं र नीतिगत रूपमा कानून निर्माणमा चाहिँ प्रतिपक्षी दलको रूपमा नेकपा एमाले छ। यसमा चाहिँ साँच्चीकै नबिर्सने गरी फेरि अर्को पटकको छलफलमा चाहिँ उतिखेर पनि यस्तै छलफल भएको थियो त्यस्तो नभन्ने गरी तपाईँले सांसदको रूपमा, व्यक्तिगत रूपमा र पार्टीगत रूपमा चाहिँ के गर्ने त्यस्तो?
4: हामी एकदमै प्रतिबद्ध छौं सरकारका तर्फबाट अगाडि बढ़ाएका विपक्षसित जोड़िएका कानून मात्रै होइन, उद्धारका कुरा, राहतको कुरा, पुनस्थापना कुरा, पुननिर्माणका कुरा यावत जे चिज छन् त्यसमा हामी साथमा साथ मिलाउन, काँधमा काँध मिलाउन, सरकारलाई साथ दिन, सहयोग गर्न, आफू सहभागी बन्न तयारै छ।
5: विपद आउँदैछ भने सबैको मोबाइलमा घण्टी बजाउँ भने नीतिगत रूपमा केही व्यवस्था छैन। जुन सूचनाको नीतिगत कुरा गर्नुभएको छ नि, त्यसमा उहाँहरूको प्रश्नमा तपाईँ के भन्न चाहनुहुन्छ?
4: होइन, एकदम उहाँहरूले उठाएको प्रश्न ठिक छ, ध्यान आकर्षण गराउनु भएको छ। सरकारले शीघ्र त्यसको तयारी गर्नु पर्यो, संसदले कुनै विलम्ब नगरिकन पास गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।
5: त्यस्तो कानून आयो भने
4: हामी चाहिँ यसमा कुनै कुरा। अब बाँकी विषय हो, कानून भने त यो पूर्व सूचनासित जोडिएर गरे हो। अब अर्को कानून चाहियो, अहिलेको पुनस्थापना र पुननिर्माणसित जोडिएर कानून चाहियो। रात उद्धारसित त निर्देशिकाले नै काम गर्छ होइन, कार्यविधिले पनि काम गर्छ। तर हामीले अस्थायी खालको पुनस्थापना के हो भन्दा अस्थायी, पुनर्निर्माण के हो भन्दा स्थायी, यसका निम्ति कानून चाहियो। विगतको अनुभव के छ भन्दा छुट्टै खालको संयन्त्र निर्माण गरे। अहिले हामीले भनिरहेछौ
5: अहिले पनि विशेष समिति त गठन
4: भयो, जोखिम न्यूनीकरण जुन प्राधिकरण बनेको छ गृह मन्त्रालय अन्तर्गत। गृह मन्त्रालयको काम भनेको शान्ति सुरक्षा कायम गर्ने हो, उद्धारको काम गर्ने हो, निर्माणको काम गर्ने निकाय होइन। त्यसैले यस्ता निर्माणसित जोडिएका काम गर्नको निम्ति छुट्टै चाहिन्छ। प्रधानमन्त्री कार्यालय ल्याउनु पर्यो यसलाई, र यसका सेक्टर छुट्याउनु पर्यो। अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिनु पर्यो। होइन भने छुट्टै खालको स्वायत्त स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं, हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एबिसिटी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ, जनताले छिटो राहत पाउँछ। होइन, यही अहिले भएकै संयन्त्रमा जोडियो भने मैले त्यति धेरै छिटो परिणाम दिन्छ भनेर आशा प्रकट गर्न सक्दिन।
1: एमाले सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पद्मा कुमारी अर्यालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: 74 जिल्लामा फैलियो स्कब टाइफस, देशभर 9,000 बढ़ी संक्रमित, सरसफाईमा विशेष ध्यान दिन चिकित्सकको सुझाव।

0: सुविधा इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-1494-84।
3: गजुरीमा टिभीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 파이널 성만나 호.
1: 사무다이 칼라기 사무다이 파바즈 레조 다딩 106 메가헤르츠.

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौ। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौ। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
0: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टप्रेड, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813713100।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।
5: आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333398।

गजुरीमा अब टिभीएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-56-20-88, 9800-23-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS होइन सम्बन्ध हो।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिस इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी नामक टीडीएस को अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीवीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टीवीएस को सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: Batı TBS aynı. Sanman daho.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यसको समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड
5: दुर्घटना र वर्षेनी भएको मृत्यु अत्यन्त काली लाग्दो छ। न त दैनिक जनजीवन सञ्चालन गर्न सहज छ, न त विकास निर्माण गर्न पनि सकिने स्थिति छ, न त प्राकृतिक स्रोतको उपयोग गर्न सकिने स्थिति छ। स्थानीयवासीहरूले पटक पटक समस्या समाधानका लागि ध्यानोसर गराउँदा पनि ठोस कदम नचलेको भनाइ छ र यो विषय अघिल्लो सदनमा पनि पटक पटक उठेको समेत उहाँले जानकारी गराउनुभयो। सभामुख महोदय, यो हेटौडा र मनहरी गाउँपालिकाका जनताले बोकेको समस्या चाँडोभन्दा चाँडो निकासको निम्ति पहल कदमी रहोस् र अझ बफर जोन मध्यवर्ती क्षेत्र हटाउन समेत माग रहेको जानकारी गराउँदै नेपाल सरकारको ध्यानर्षण गराउन चाहन्छु। धन्यवाद।
6: मान्य सदस्य रहबर अन्सारी, तीन मिनट भित्रमा आफ्नो भनाइ राख्नुहोस्।

0: प्रश्न छ महोदय. विगत 10 दिनदेखि वीरगंजको नेशनल मेडिकल कलेजमा अध्ययनरत पोस्ट ग्रेजुएट स्टुडेन्टहरू आन्दोलनरत छन्. 10 दिन अगाडि उहाँहरूलाई चाहिँ होस्टेल खाली गर्नुपर्ने, हस्पिटलमा काम गर्न नपाइने र कलेजको गेटबाट छिर्न पनि प्रतिबन्ध लगाइयो. किन लगाइयो भन्दाखेरि ती विद्यार्थीहरूले पहिलो पटक नेपालको इतिहासमा चाहिँ पोस्ट ग्रेजुएट स्टुडेन्टहरूले चाहिँ मेडिकल कलेजको नाममा भइरहेको गोरखधन्दाको पर्दाफाश गरेका छन्. त्यस मेडिकल कलेजमा लगभग 25 जना फेक फेकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू, नक्कली प्रोफेसरहरू देखाएर पीजी सिट लिएको छ. त्यसै गरी ती विद्यार्थीहरूले के को विरोध गरे भन्दाखेरि निरीक्षणमा जाँदाखेरि, चिकित्सा आयोग निरीक्षणमा जाँदाखेरि इमर्जेन्सी हलमा त्यहीका सुरक्षा गार्डहरूलाई मरिज बनाएर पानी चढाऊ भनेर कलेजको म्यानेजमेन्टले चाहिँ फोर्स गरेका छन्. यसरी नक्कली बिरामी, नक्कली टिचर, नक्कली निरीक्षणको नाममा राज्यमा यसरी गोरखधन्दा चलाइरहेका कलेजहरूलाई चाहिँ राज्यले आफ्ना गहनाहरू, विद्यार्थीहरूको भविष्य अन्यलमा पारदिन मिल्दैन छ महोदय. म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु. र विगतमा पनि यो चल्दै किन आएको छ भन्दाखेरि विगतमा पहिलेका सम्मान्यज्यूहरूका, प्रधानमन्त्रीज्यूहरूको बेडरूमसम्म पुगेर बर्थडे केक काटेर नाइटोमुनि दुईटा हात बाँधेर फोटो खिचाएपछि राज्यका सम्पूर्ण संरचना, चाहे त्यो चिकित्सा शिक्षा आयोग होस्, चाहे टियुको डिन कार्यालय होस्, चाहे देशका सिडिओ हुन्, एसपी हुन्, सबैले तर्सेर उहाँहरूलाई अहिलेसम्म कुनै कारवाही गर्न सकेको छैन. यो कुनै एउटा संस्थापतिको आरोप होइन, यो राज्यमा भइरहेको व्यतिथि र यो गोरखधन्दालाई कसरी बन्द गरिन्छ? आज ती विद्यार्थीहरू काठमाडौँको सड़कमा घुमिरहेका छन्, कुनै सुनवाई भएको छैन. म माननीय शिक्षा मन्त्रीलाई यहाँबाट आग्रह गर्न चाहन्छु, उहाँले अहिलेसम्म जसरी मेरिटोक्रेसीको बेसमा भिसीहरू नियुक्त गर्नुभएको छ, जसरी मेरिटोक्रेसीको दमदार आवाज उहाँले उठाउनु भएको छ, यसमा पनि गम्भीर भएर छानबिन गरेर ती विद्यार्थीहरूको व्यवस्थापन राज्यले गरोस्। अब त्यस्तो ठाउँमा सामान्य सभामा चाहिँ यो मुन्ना भाइमा हेर्दा हेर्दा रमाइलो लाग्थ्यो 3 घण्टा, तर राज्यमा नै खुलेआम मुन्ना भाइ चल्दाखेरि यो राज्यको लागि यो गम्भीर विषय हो भन्ने कुरा हामीले बुझ्नुपर्छ. नक्कली डाक्टर, नक्कली मरिज, अनि त्यसपछि अर्को एउटा ठूलो समस्या के छ भन्दाखेरि एउटा सब्जेक्ट पास गरिदिनको लागि 3 लाख रुपियाँ कलेजले लिने गरेको छ नेपाली विद्यार्थी हो भने. यदि विदेशी विद्यार्थी हो भने 5 लाख रुपियाँ लिएर उत्तर पुस्तिकामै पुरै आन्सर भरेर पास गराइदिने गोरखधन्दा पनि त्यो कलेजमा चलिरहेको छ. यदि यस्तो हो भने ती विद्यार्थीहरूलाई यसरी अन्यलमा राख्नुभन्दा चाहिँ अन्य कलेजमा राज्यले जिम्मा लिएर उहाँहरूको व्यवस्थापन गर्नु पर्यो. नत्र हामीले केही समयमा चाहिँ हामीले सुनिरहेका कुराहरू, राइट किडनीको ठाउँमा लेफ्ट किडनी निकालिएको, एउटा बिरामीको हार्टको अपरेसन गर्नुपर्ने, अर्को बिरामीले गरेको, यस्ता कामहरू चाहिँ पटक पटक हुनेछ र राज्यले यो दुर्घटना बेहोर्नु पर्छ. त्यसैले राज्य गम्भीर भएर यसमा सोचिदिनु पर्यो भनेर म राज्यको ध्यान आकर्षण गर्न चाहन्छु. धन्यवाद.
1: माननीय सदस्य रविन महतो, 3 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्. माननीय सदस्य.
2: सामान्य सभामुख महोदय, सर्लाही क्षेत्रको हरिपूर्वा नगरपालिकामा पर्ने वार्ड नम्बर 2 का 22 वर्षीय युवा मनोज कुमार माली 11 केभीको विद्युत तारमा करेन्ट लागेर गम्भीर घाइते भएको कुरा यस सदनमा मार्फत म सरकारलाई जानकारी गराउन चाहन्छु. हाल उहाँको उपचार काठमाडौँ किर्तिपुरको वन अस्पतालमा भइरहेको छ र डाक्टरहरूसँग सल्लाह गर्दा उहाँको दाहिने हात नै गुमाउनु पर्ने अवस्था आएको छ. उहाँको सम्पूर्ण उपचार निशुल्क तथा प्रभावकारी रूपमा गराउन र पीड़ित परिवारलाई आवश्यक आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दछु. साथै दुर्घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवारी पक्षलाई जवाबदेही बनाइयोस् र जोखिमयुक्त 11 केभी विद्युतीय तारहरूको तत्काल निरीक्षण गरी भविष्यमा यस्ता दुर्घटना नदोहोरिनका लागि ठोस सुरक्षा व्यवस्था गरियोस् भन्ने म सरकारसँग अनुरोध गर्न चाहन्छु. सामान्य सभामुख महोदय, सर्लाहीका सुन्दरपुर, सुपचाइना, सकरौल, शिवनगर, भाँटसर, खुटौना, सबकैया, पर्सा लगायतका गाउँमा लखनदेही नदीका कारणले गर्दा वर्षौंदेखि बाढ़ी कटानले गर्दा डुबानमा वर्षौंदेखि प्रभावित हुँदै आएका छन् यो क्षेत्रहरू. सभामुख महोदय, मैले यो विषयमा सम्मानित सदनमा यस अघि पनि उठाएका थियौ. केही दिन अघि मैले लखनदेही नदीले छपकैयामा कटान गर्दा करिब 500-2500 खेतीयोग्य जमिन डुबानमा परेको थियो. त्यस बेला पनि मैले तटबन्धन निर्माण गर्न र प्रभावित किसानलाई क्षतिपूर्ति दिन सरकारसँग आग्रह पनि गरेको थिएँ. तर विनम्र चार दिन को लगातार वर्षा पछि फिर यही छपकैया को कमजोर तटबंधन फुट्यो र परिणाम स्वरूप सकड़ौ शिवनगर भाँसर खुटौना छपकैया पर्सा लगायत का गांव में खेती योग्य फेरी डुबान में पड़े ती किसान एकचोटी डुबान में पड़े सभामुख महोदय आफ्नो खेतीमा फेरि जसरी तसरी बाली त्यो बिरुवाहरू धानहरू फेरि रोपियो तर फेरि अर्कोचोटि त्यही ठाउँमा डुबानमा परेर फेरि तिनीहरूको क्षति पुर्याछ। यसपालि त यस्तो बाढी आयो त्यो कटानले गर्दा कि घर समेत डुबानमा पर्यो। भाँसरका लगभग लगभग पाँच सातवटा गाउँ चाहिँ डुबानमै परेका छ। सभामुख महोदय करिब 20 वर्ष अघि नै निर्माण भएको तटबन्धन अहिलेसम्म कमजोर भइसकेको छ। हरेक वर्ष तटबन्धन मरमत गर्न र बाढी आएपछि राहत दिने मात्र होइन अब यसको ठोस समाधान खोज्नु आवश्यक छ। सभामुख महोदय अब लखनदेही नदीको लागि एकदम ठोस एउटा तटबन्धन र तटबन्धनको लागि म सरकारसँग जोडमाग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य धनेन्द्र कार्की आफ्नो भनाई 3 मिनट भित्र राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, आज बिहान कपिल वस्तुको चोर खोलामा बस र ट्रक आपसमा ठोकिँदा बस चालक 34 वर्षीय सुमन खत्रीको मृत्यु भएको छ। दुःखद घटना सदन समक्ष राख्न चाहन्छु। म मृतक प्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सम्माननीय सभामुख महोदय, मैले पटक पटक सम्मानित सदनमा यातायात क्षेत्रको सुरक्षा, सड़कको अवस्था, सवारी साधनको अवस्था, चालकको अवस्था र दुर्घटना न्यूनीकरणको विषय उठाउँदै आएको छु। हरेक पटक दुर्घटना भएपछि मात्र हामीले कुरा उठाउने हो भने सदनमा उठाएको विषयहरू केवल रेकर्डमा सीमित हुने अवस्था आउँछ। अब केही दिनमै बड़ा दशैं आउँदैछ। लाखौ नागरिकको सड़क मार्फत आफ्नो घर फर्किने समय हो। त्यसैले दशैंको मुखमा देशभरका मुख्य राजमार्ग, सड़क, बसपार्क र जोखिममुक्त सड़क खण्डमा तत्काल सुरक्षा, अनुगमन, मरमत सम्भार र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यातायात क्षेत्रलाई सधैँ व्यवस्था गर्ने, समस्या आएपछि मात्रै सम्झिने प्रवृत्तिले हुँदैन। यातायात जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोड़िएको अत्यावश्यक सेवा हो। यस क्षेत्रका समस्या समाधान गर्न राज्यले प्राथमिकताका साथ काम गर्नुपर्छ। चालकको मात्र दोष देखाएर हुँदैन। सड़कको अवस्था, सवारी साधनको अवस्था, चालकको काम गर्ने वातावरण, ओभरलोड, तीव्र गति र ट्राफिक व्यवस्थापन, यी सबै पक्षको प्रभावकारी अनुगमन आवश्यक छ। त्यसै गरी सम्माननीय सभामुख महोदय, पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्ने चर्चा पनि भइरहेको छ। दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढाएर आम नागरिकलाई थप आर्थिक भार पार्ने अवस्था सिर्जना नगरियोस्। यदि मूल्य समायोजन गर्नुपर्ने अवस्था छ भने पनि जनताको हकमा काम गरियोस्। यातायात भाड़ा र दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्ने असरलाई ध्यानमा राखेर सरकारले संवेदनशीलतापूर्वक निर्णय गरोस्, किनकि पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर यातायात भाड़ादेखि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुसम्म पर्छ। दशैं जस्तो चाडपर्वको समयमा नागरिकलाई थप महँगीको मारमा पार्ने काम नहोस् भन्ने सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। दशैं अघि नै जोखिमयुक्त सड़कको पहिचान गरी आवश्यक मरमत, ट्राफिक व्यवस्थापन, सवारी साधनको प्रभावकारी प्रशिक्षण र 24 घण्टे अनुगमनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य अच्युतम लामिछाने।

0: सम्माननीय सभामुख महोदय, हामी माननीय ज्यूहरू धेरै पटक प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू कहाँ पुग्छौं आफ्नो क्षेत्रका लागि विकास माग्न, बजेट माग्न, योजना माग्न। तर एउटा प्रश्न हामी आफैले पनि गर्नुपर्छ, हामीले माग्ने त्यो बजेट आउने ढुकुटी कसरी भरिन्छ? हामीले भकारी रित्तो राखेर त्यसैबाट अन्न मागिरह्यौं भने एक दिन भकारी रित्तिन्छ। त्यसैले हाम्रो भूमिका अब माग्ने मात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने पनि हो। अब आउने हिउँदे अधिवेशन केवल विधेयक पारित गर्ने अधिवेशन नबनोस्, यो उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, लगानी आकर्षित गर्ने र निर्यात बढाउने र राज्यको राजस्व बढाउने नीति निर्माण गर्ने अधिवेशन बनोस्। हामीले आज एउटा योजना माग्दा आफ्नो निर्वाचन क्षेत्रका केही मानिस खुशी होलान्, तर हामीले अर्थतन्त्र बलियो बनाउने नीति बनाउन सक्यौं भने सिङ्गो देशका पुस्ता लाभान्वित हुनेछन्। त्यसैले सभामुख महोदय, हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि होइनौं, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौं। अबको हिउँदे अधिवेशनमा हाम्रो प्राथमिकता यही हुनुपर्छ। अब आउने हिउँदे अधिवेशनमा हामी सबैले राज्यको ढुकुटी भर्ने सरकारी
1: मान्य सदस्य अनुष्का श्रेष्ठ।
2: सभामुख महोदय, केही समय अघि हामी सबैले सदनमा 3 वर्षीय बालिकामाथि भएको जघन्य अपराधको कुरा उठाएका थियौं, सरकारको प्रम्प्ट रिस्पोन्सको पनि कदर गरेका थियौं। सरकारका अगाडि अरू धेरै अर्जेन्ट जिम्मेवारीहरू आए हामी बुझ्छौं, तर यो विषय पनि हाम्रो प्राथमिकताबाट हराएको छैन भनेर विश्वस्त छु। यस विषयमा अपेक्षित प्रतिवेदन तयार भइसकेको जानकारी आएको छ, त्यसका रेकमेण्डेशनमाथि के काम हुँदैछ भनेर आज विनम्रतापूर्वक सोध्न चाहन्छु। अहिले भारतमा उठिरहेको आवाज होस् वा कर्नेल युनिभर्सिटीको घटना रिलेटेड आक्रोश, फरक समाज र फरक समुदायमा भइरहेका यस्ता घटनाले देखाउँछन् कि सेक्सुअल भायोलेन्स अगेन्स्ट वुमेनको समस्या एकतर्फी समाधानले मात्र हुँदैन। यो लड़ाई राज्य, समाज र व्यक्ति तीनै फ्रन्टबाट लड्नुपर्छ। कड़ा कानून र त्यसको एक्जिक्युशन, हिंसालाई टोलरेट नगर्ने समाज र बाल्यकालदेखि नै कन्सेन्ट, रिस्पेक्ट र मानवता सिकाउने संस्कार। महिलामाथिको सेक्सुअल भायोलेन्स विरूद्धको यो लड़ाई हामी सबैले आफ्नो तवरबाट लड्न नछोडौं। धन्यवाद।
1: मान्य सदस्य अप्सना बानु।
3: सम्माननीय सभामुख महोदय, आउँदै गरेको चाडपर्व दशैं तिहार तथा छठको सम्पूर्ण नेपाली जनमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सभामुख महोदय, काम नगर्ने गोरुको बाह्रै टक्का भनिँदै चाड पर्व आउँछ, तर जहिले पनि नेपाली जनताको दुःख घट्दै घट्दैन। यो चाड धनीको लागि दशैं र गरीबको लागि चाहिँ बोझ बन्दै गएको छ। सभामुख महोदय, महँगी आकाशिएको छ, गाउँ फर्किने बाटो संकटमा छ, हवाई टिकट सर्वसाधारणको पहुँच भन्दा धेरै बाहिर पुगिसकिएको छ भने इमानदारी पूर्वक व्यापार गर्ने व्यापारी र आम जनता पिल्सिएका छन्, तर तस्कर भने अहिलेसम्म पनि मौजमै छन्। त्यसैले सभामुख महोदय, अब चाडपर्व भित्रिरहेको समयमा म सरकारसँग केही स्पष्ट माग राख्न चाहन्छु। सीमा पारीबाट 5,000 रूपियाँ भन्दा कमको सामान ल्याउँदाखेरि कुनै पनि प्रकारको कर नलगाएस, यसले गर्दाखेरि मध्यम वर्ग र आम जनतालाई राहत दिने काम गर्छ। चाडपर्वको बेला
1: मान्य सदस्य अमृता बिक।
4: सम्माननीय सभामुख महोदय, आज म यी सदनमा यस्तो पीड़ाको कुरा गर्दैछु जुन पीड़ा न त साट्नु मिल्ने न त बाँड्नु मिल्ने। जुन दिन नारीको यो सृष्टिमा जन्म भयो त्यो दिनदेखि वास्तविक नदेखिने महिनावारी पीड़ा भोग्दै आउनु परेको छ। सम्माननीय सभामुख महोदय, नेपालकै अध्ययनहरूले 10 जना किशोरीहरू मध्ये करिब 8 जनाले महिनावारीको पीड़ा भोग्ने र धेरैले विद्यालय छुटाउने, काममा अनुपस्थिति हुने देखिएको छ। जापान, इण्डोनेसिया, स्पेन, भारतको कर्नाटक यसलाई कानूनी मान्यता दिइसकेको छ। संघीय निजामती सेवा विधेयकले पहिलो पाइला चालेको छ। म सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु, यो विधा स्पष्ट, सुनिश्चित र अपमानजनक प्रमाणित होस् र कार्यस्थलमा सम्मान भनेको स्वास्थ्यको सम्मान पनि हो। धन्यवाद।
1: मान्य सदस्य अरविन्द शाह।
5: सम्माननीय सभामुख महोदय, मैले यस सम्मानित सदन मार्फत पटक पटक उठाएका यी सवाललाई नीति, योजना, बजेट र कार्यान्वयनमा प्राथमिकता साथ राख्न पुनः आग्रह गर्दछु। पहिलो, योजना निर्माण गर्दा जनघनत्व र एसडीआईलाई आधार बनाइयोस्। दोस्रो, शिक्षामा विद्यार्थी शिक्षक अनुपात र स्वास्थ्यमा बिरामी चिकित्सक अनुपातमा जनशक्ति व्यवस्थापन गरियोस्। तेस्रो, मधेसबाट वैदेशिक रोजगारमा जाने युवालाई कम ज्यालाका बाध्यात्मक बाध्यताबाट मुक्त गर्न लो स्किल ट्रेनिङ सेन्टर स्थापना गरियोस्। चौथो, युवा स्वरोजगार पढ्दै कमाउँदै अभिभावक शिक्षालाई प्राथमिकता दियोस्। पाँचौं, मधेसमा किसानका लागि सिंचाई मल खाद प्रशोधन केन्द्र भण्डारण व्यवस्थापन गरियोस्। छैठौं, मिनही मोही सट्टा भर्ना भूमिहीन सुकुम्बासी समस्या स्पष्ट नियमका आधारमा समाधान गरियोस् तथा जग्गाको बजार मूल्यभन्दा बढ़ी सरकारी मूल्य निर्धारण गरी जनतामाथि करको भार पुनरावलोकन गरियोस्। धन्यवाद।
1: मान्य सदस्य अर्जुन कुमार कार्की।
6: सभामुख महोदय, सामान्य सभामुख महोदय, आज भर्खरै मैले हाम्रो संखुवा सभाको चैनपुर नगरपालिकाको मेयरको टेलिफोन प्राप्त गरे। उहाँ भन्नुहुन्छ म दस दिनदेखि मेरो नगरपालिकाको कार्यकारी प्रमुखको सरुवा भयो र नयाँ कार्यकारी प्रमुख खोजेर पर्खेर भौतारिएर बसिरहेको छु। मैले मन्त्रालयका विभिन्न अधिकारीहरूसँग सम्पर्क गरे तर अहिलेसम्म मेरो कार्यालयमा दशैंको मुखमा कार्यकारी प्रमुखको अभाव छ भनेर भन्नुभएको छ। म के भन्न चाहन्छु भने अहिले दशैंको मुखमा स्थानीय निकायका थुप्रै कर्मचारीहरू सरुवा गरेर दशैंमा विकास निर्माणका काम र कर्मचारीहरूलाई दिने पेस्की खर्चहरूमा अवरूद्ध आएको छ र यो व्यवस्थालाई यथाशीघ्र मन्त्रालयले सम्बोधन गरोस् भन्ने माग राख्न चाहन्छु।
1: मान्य सदस्य अशोक कुमार चौधरी।
7: सहक महोदय, सुनसरीको व्यापारिक केन्द्र दुबी बजारको सड़क आज जीर्ण छ। ठाउँ ठाउँमा परेका ठूला खाल्डाखुल्टीले नागरिकलाई सहज आगमनमा होइन दुर्घटनाको जोखिम बोकेर यात्रा गर्न बाध्य बनाएको छ। सहक महोदय, इटरी नगर अस्पतालमा एमडी जीपी डाक्टरको व्यवस्था होस् वा बुढी खोला टेग्रा खोला र कृष्णा खोलाको तटबन्धको विषय होस्, जनजीविकाको विषय होस्, हाम्रो क्षेत्रका समस्याहरू, मैले मेरो संसदीय यात्राको पहिलो 38 महिना र त्यसपछिको 7 महिना गरी 45 महिनाको यो अवधिमा धेरै पटक यी विषयहरू पटक पटक उठाएको छु, छलफल गरेको छु सहक महोदय। तर मेरा क्षेत्रका जनताले आश्वासनको छल पटक पटक पाए तर अब त्यसको विकासको फल कहिले पाउने भनेर पर्खिरहेका छन्। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारसँग स्पष्ट जवाब माग्दछु, समय सीमा सहितको कार्ययोजना सार्वजनिक गरियोस् र विकासमा जहाँ हामीले बाधा परेका छन् त्यो समस्यालाई फुकाएर काम गरोस् भन्ने कुराको म माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य आर्यन राई।
8: सम्मान्य सभामुख महोदय, हाम्रो देशको अवस्था यस्तो छ, सबै क्षेत्रका सरकारी कर्मचारीहरू, तल तहका सरकारी कर्मचारीहरू माथिको आदेश भन्दै कुनै पनि सुरक्षा र प्रविधिको प्रयोग नगरी जस्तो परिस्थितिमा आदेश आउँदै त्यो परिस्थितिमा काम गर्न बाध्य छन्। त्यस्तै एउटा सशस्त्र प्रहरीको जवान जो चाहिँ झापाको जिल्लाको 38 नम्बर गनमा कार्यरत थिए, 2084 कमिना 7 गते विद्युतको जोखिमपूर्ण काम गर्दा गर्दा उनको मृत्यु भयो। त्यस पछाडि सो उहाँको श्रीमती आज 9 दिनको चाहिँ सुत्केरी छन्, जो चाहिँ हुनुहुन्छ उहाँ सुत्केरी महिलाले आज श्रीमानको जो जुन ठाउँमा काम गराउँथे त्यो अधिकारीलाई छानबिन गरेर त्यो सुरक्षा व्यवस्था नगरिकन किन काम गराएको हो त्यस सम्बन्धी छानबिन गरेर उहाँले चाहिँ कार्यवाहीको माग गर्नुभएको छ र आउने दिनमा यस्तो सुरक्षा व्यवस्था नगराई कुनै पनि काम नगराउनको निम्ति उहाँले सबैसँग ध्यान आकर्षण गर्नुभएको छ। धन्यवाद।
1: मान्य सदस्य आशा झा।
9: सम्मान्य सभामुख महोदय, खरिदेनमा व्यवस्थित इभिडिङ ठेक्का प्राविधिक कारण देखाई पुरानै परम्परामा दोहोर्याउँदै हार्ड कपीमा फर्कनु सीमित व्यवसायको मिलिमतो र दम्बको आधारमा पाउने ठेक्का प्रणालीले गर्दा टेण्डर बिडिङमा दैनिक घटना घटेको कुरा सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनुको साथै अविलम्ब प्राविधिक त्रुटि सच्याए ई बिडिङमा यथाशीघ्र लागू सरकार समक्ष आग्रह गर्न चाहन्छु। जब सुरक्षा दिने निकाय सुरक्षित छ भने सुरक्षा कसरी प्रभावकारी हुने? निकाय त सुरक्षित हुनु पर्यो नि। निकाय सुरक्षित नभएको खण्डमा परिणाममुखी पनि हुन सक्दैन। सभामुख महोदय, प्रहरी प्रशासन बस्ने घर भत्कने डर, शौचालय त छ तर बिरलै गाडीको जीर्ण अवस्था छ, सेवा सुविधाको उति नै अभाव छ र दरबन्दीको पनि कमी छ।
3: दरबन्दी बढाई सुविधाको साथ प्रहरीको
1: मान्य सदस्य आशिका तामाङ
10: सम्माननीय सभामुख महोदय दशैं आउन अब जम्मा दस दिन जति बाँकी छ हामीलाई दशैं उत्सव हुन सक्छ तर निर्दोष जनावरहरूको लागि भने सभामुख महोदय दशैं दशा नै हो किनभने सभामुख महोदय दशैंमा माता दुर्गाको भन्दा बढी ध्यान खसी बोका र राँगा कसरी ढाल्ने भन्ने सोचमा हुन्छौ त्यो पनि सहज तरिकाले होइन सभामुख महोदय खेतका आली आलीमा लखटी लखटी भिडमा तरबारले घोची घोची वा लौरीले ढाडमा चुची चुटी हो यस्तै यस्तै दृश्यहरू दशैंमा हेर्दै म यही समाजमा हुर्केको हुँ सभामुख महोदय आज हजारौं लाखौं निर्दोष पशुहरूको बलि चढाइन्छ त्यो पनि सार्वजनिक रूपमा विभत्स हत्या गरेर जब म विदेश पुगे त्यहाँ त पशुलाई गरेको क्रूरताको आधारमा सजाय तोक्ने कानूनी व्यवस्था रहेछ अब भन्नु सभामुख महोदय हाम्रो देशमा पशु कल्याणको लागि बनेको कानूनी व्यवस्था किन यति धेरै कमजोर छ पशु सेवाको नाममा भएको नीतिले पशुबाट मेवा मात्र लिने तर पशुलाई वास्तविक सेवा र कल्याण कहिले नदिने यो नीति कहिले खारेज हुन्छ धन्यवाद
1: मान्य सदस्य इन्दिरा राणा मगर
11: सामान्य सभामुखज्यू हात्ती आयो फुस्छ भने जस्तो हात्तीको समस्या पनि फुस्छ भइरहेछ आज झापाडी जनताहरू हात्तीबाट प्रताडित छन् यो दशैं आइरहेछ बाली नाली पाक्न लागिरहेछ दिनरात जनता चाहिँ रातभरि नसुती नसुती हात्ती रुङ्न परिरहेछ र सरकारबाट अहिले पनि त्यो समाधानका केही कुराहरू नभएको हुनाले म ध्यान आकर्षण गराउन चाहन्छु र त्यसै गरेर यो अहिले के अरे जग्गा निशा पाइसकेको के अरे जति पनि निशा पाइसकेका सुकुम्बासीहरू छन् उहाँहरूलाई फेरि नापी गर्ने भनेर चाहिँ दुःख दिने काम पनि भइरहेछ यसलाई चाहिँ सरकारले चाहिँ कसरी हुन्छ यसको लागि चाहिँ के अरे यहाँबाट यहाँ आदेश आउनुपर्छ भनेर चाहिँ गाविसहरूबाट चाहिँ भनिरहेको भ्रम फैलाइरहेको कुरा पनि मैले जनगुनासो सुनिरहेको छु र यसको लागि चाहिँ के अरे सम्बन्धित मन्त्रालयलाई म ध्यान आकर्षण गराउन चाहन्छु जसरी भए पनि निशा पाएकाहरूले के अरे लाल पूजा
1: मान्य सदस्य यशुदा कुमारी बराल
12: सम्माननीय सभामुख महोदय पोखरा युनिभर्सिटीले जुन बेरियर सिस्टम छ एउटा विषय पास नगर्दा धेरै विद्यार्थीको भविष्य बर्बाद भएको छ त्यसलाई हटाइदिन सम्बन्धित मन्त्रालय र सम्बन्धित विश्वविद्यालयलाई ध्यान आकर्षण गराउन चाहन्छु अर्को विषय दशैं आउँदैछ जनताको घरमा चुलो बलाउस फेरि आउने हिउँदे अधिवेशनमा हामीले उठेर सरकारले गरेन भन्न नपाओस् यो शुभकामना दिन चाहन्छु अर्को कुरा चाहिँ सहकारी समस्या समाधान गर्न तपाईँहरूले चक्रिय कोष स्थापना गर्नुभयो देश जल्दाखेरि एउटा निर्दोष व्यापारीका त्यत्रा अपार्टमेन्टहरू जुन जले त्यसको लागि सरकारले के ल्याउँछ नियम ती उहाँहरूको बिना दोष त्यत्रा भाटबटिनीहरू जले लगभग 11 अर्बको क्षति भयो त्यसको जिम्मा कसले लिने हेर्ने कि नै एउटा व्यक्ति चुकाउनको लागि चक्रिय कोष भनेर अरबौं राज्यको कोष सिद्धिँदैछ तर निर्दोष व्यापारीको त्यत्रो सम्पत्ति जलाउँदा के हुन्छ सरकार धन्यवाद
1: मान्य सदस्य अंकिता ठाकुर
13: सम्माननीय सभामुख महोदय सर्वप्रथम वर्षेदेखि अल्पत्र अवस्थामा रहेको राजविराज बस पार्कलाई आगामी सातादेखि सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएकोमा म भौतिक पूर्वाधार मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु सभामुख महोदय हामी 21औं शताब्दीमा छौं तर राजविराज वडा नम्बर 13मा एकजना सोझा किसानलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाएको अमानवीय घटनाले हाम्रो चेतनालाई नै झकझगाएको छ उता तिलाठी कोइलाडीको ज्ञानको मन्दिरभित्र खुल्लम खुल्ला दारू पार्टी चल्छ अनि सत्य उजागर गर्न पुगेका पत्रकारमाथि कुटपिट गरेर ज्यान मारेर धम्की पनि दिइन्छ म ती सम्पूर्ण दोषीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न आग्रह गर्न चाहन्छु सभामुख महोदय लामो समयदेखि राजविराजको जनताहरू लाल पूर्जाका लागि पीड़ित छन् त्यसका लागि म सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु र साथै राजविराजमा अल्पत्र अवस्थामा रहेको कोल्ड स्टोरलाई पनि सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छु छिटोभन्दा छिटो सुचारी गरिदिनु हुन अनुरोध पनि
1: मान्य सदस्य कन्हैया बनिया
14: सम्माननीय सभामुख महोदय देशमा संहिता आइसकेपछि जनताको छिटो काम गर्नलाई जिल्ला स्तरीय थुप्रै कार्यालयहरू स्थानीयतामा अथवा क्षेत्रहरूमा निर्वाचन क्षेत्रहरूमा स्थापना भए त्यही सिलसिलामा मेरो निर्वाचन क्षेत्रमा पनि मालपोत कार्यालय नापी कार्यालय र इलाका प्रशासन कार्यालयहरू स्थापना भए तर विडम्बना एक दशक पुगिसक्यो तर त्यहाँ उसको अधिकृतको दरबन्दी भए तापनि अहिलेसम्म तीनटै कार्यालयमा एउटा पनि अधिकृत गइसकेको स्थिति छैन त्यहाँ जनताले धेरै नै शास्ति भोग्नु परेको छ त्यहाँ सुब्बाले निमित्तमा कार्यालय चलाउनुहुन्छ र सुब्बाको सरुवा भइसकेपछि लगभग तीनदेखि चार महिना छ महिनासम्म कार्यालय बन्द हुने गरेको छ अब हाम्रो सुशासनको सरकारमा यो जनताले भोगेको दुःख र शास्तिको अन्त होस् हाम्रो क्षेत्रको जनताले पनि सुशासनको अनुभव गर्न पाओस् भन्दै म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
1: माननीय सदस्य कमल सुवेदी
15: सम्माननीय सभामुख महोदय आज हामीले सांसदको शपथ लिएको 191 दिन पुगेछ यसबीचमा मैले मेरो निर्वाचन क्षेत्र दाङ तीनका जनजीविकासँग जोडिएका अनेकौं विषय सदनमा उठाए तर कहिलेकाही मनमा प्रश्न उठ्छ सदनमा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए त्यसैले आज म फेरि सरकारलाई सुनाउन चाहन्छु फुर्केसले र मलयका निकुञ्ज पीड़ितको बस्ती स्थानान्तरण होस् लमै घोराई तुलसीपुर सड़क छिटो बनोस् शान्तिनगर दंगीसरण र बबेका नागरिकले मोबाइल उठाउँदा नेटवर्क छैन भन्ने बाध्यता अन्त्य होस् हरेक घरमा खानेपानी र विद्युत पुगोस् अस्पतालबाट नागरिकले उपचार पाएर घर फर्किन सकुन् किसानले मलका लागि लाइन बस्न नपरोस् गृहिणीले ग्यासका लागि भौतारिन नपरोस् बालबालिकाले राम्रो शिक्षा पाउन् युवाले विदेशको टिकट होइन देशमै अवसरको टिकट खोज्न पाउन् सभामुख महोदय मैले उठाएका यी विषय दाङ तिङका नागरिकका आवाज हुन् सरकारले यी आवाज सुनोस् मनन गरोस् र नतिजा देखिने गरी काम गरोस् अन्त्यमा आउँदै गरेको विजया दशमीको हार्दिक शुभकामना
1: माननीय सदस्य करिश्मा कठरिया
16: सम्माननीय सभामुख महोदय सरकारले मोटा धान र मध्यम धानको न्यूनतम समर्थन मूल्य त तोक्यो तर यो वर्ष मूल्य घोषणा मात्रै हुने भयो किसानले यो पाली पनि मूल्य पाउने भएन किसान हप्तौंदेखि नखाई नसुती लाइनमा बस्दा पनि न सरकारी गोदामले धान किन्छ न त व्यापारीलाई तोकिएको मूल्यमा किन्न बाध्य पार्न सक्छ व्यापारीहरू 2500-2600 भन्दा दिन सक्दैनौ भन्छन् सरकार हाइब्रिड धान किन्दिन भनेर पन्छिन्छ एकातिर सरकार हाइब्रिड लगा भन्छ अर्कोतिर बेच्ने बेलामा किसानलाई हाइब्रिड किन्न सक्दिन भन्छ यदि सरकारले तोकेको मूल्यमा व्यापारीले घाटा हुन्छ भन्छन् भने सरकार आफैले किसानको सम्पूर्ण धान खरिद गर्ने कुराको समयमै व्यवस्थापन किन गर्दैन सदनमा पटक पटक यो आवाज उठाउँदा पनि गम्भीरतापूर्वक लिएन म फेरि पनि तत्काल माग गर्दछु कि व्यापारी किसान र स्थानीय तहका प्रतिनिधि सम्मिलित अधिकार सम्पन्न टोली गठन गरी किसानको धान सरकारले तोकेकै मूल्यमा खरिद गर्ने व्यवस्था तुरन्त गरियोस् किसानको यो मर्का अविलम्ब हल गरियोस्
1: मान्य सदस्य कामिनी कुमारी
17: सामान्य सभामुख महोदय प्रणाम महतरीको बर्दीवास यातायात कार्यालयमा चालक अनुमति पत्र लिन जाने सर्वसाधारणबाट तोकिएको सरकारी शुल्क भन्दा अतिरिक्त रकम वसुल भइरहेको भने गम्भीर र व्यापक जनगुनासो प्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु मोटरसाइकल लाइसेन्सका नाममा 10-15 हजार र चार पाङ्रे लाइसेन्सको नाममा 20-25 हजार अतिरिक्त रकम लिने तथा बिचौलिया मार्फत रकम लेनदेन हुने गरेको खुलासा भएको छ यो केवल सेवाग्राहीमाथिको आर्थिक भार होइन राज्यको सेवा प्रणाली प्रतिको जनविश्वासमाथिको ठूलो प्रश्न हो त्यसैले बर्दीवासमै रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले यस विषयमा तत्काल छानबिन र आवश्यक अनुगमन गरियोस् सरकारी शुल्क र सेवाग्राहीबाट लिएको वास्तविक रकम बीचको अन्तर स्पष्ट रूपमा सार्वजनिक गरियोस् यदि अतिरिक्त रकम असुली प्रमाणित हुन्छ भने कर्मचारी होस् या बिचौलिया
1: मान्य सदस्य कविन्द्र बुर्लाकोटी
18: सामान्य सभामुख महोदय हामी परिवर्तनका लागि आएका र त्यसको लागि आफ्नो सक्दो प्रयास जारी राखेका छौं र त्यो परिवर्तन सबैभन्दा धेरै भ्रष्टाचार न्यूनीकरणका लागि आवश्यक छ अंकको हिसाबले सबैभन्दा धेरै भ्रष्टाचार विकास आयोजनामा छ र तब भ्रष्टाचार हुन्छ जब कुरा गुपचुप राखिन्छ सभामुख महोदय अहिले विकास आयोजनाहरू कहिले शुरू भएका हुन् म्याद के हुन् रकम के हो र भेरिएसन के भयो निर्माण कम्पनीको हुन् इन्जिनियरको हुन् भन्ने कुरा हेर्न पाइँदैन र सूचना पार्टीहरू राखेको छैन सूचनाले भ्रष्टाचार रोक्ने भएपछि यो भ्रष्टाचार गर्नेहरूले सूचना पार्टी नै हटाइदिए त्यसैले सभामुख महोदय हरेक विकास आयोजनाको सूचना पार्टी
19: अनिवार्य राख्ने व्यवस्था गरियोस्। विकास आयोजना सम्पन्न भएपछि कम्तीमा 3 वर्ष स्व आयोजना कसले कुन समयमा कति रकममा सम्पन्न गरेको जानकारी राखियोस्। भ्रष्टाचार यसले भ्रष्टाचार घटाउँछ, जवाफदेहिता बढाउँछ र आम नागरिकमा सूचना जगाउँछ। धन्यवाद।
1: मान्य सदस्य काली बहादुर सहकारी।
20: सम्मान्य सभामुख महोदय, दैलेखको जलजलेमा चिनिया प्राविधिक टोलीले प्राकृतिक ग्यासको उत्खनन अनुसन्धान र अन्वेषण गर्ने कार्य गरिरहेकोमा हाल प्रहरीको रेखदेख र नियन्त्रणमा रहने गरी उत्खनन कार्य स्थगित गरेको पाइयो। कारण के हो त, यही असोज 14 गते म कालीकोटबाट फर्केर उक्त योजनाबारे योजना स्थलमा एकजना प्रहरी अधिकृतसँग बुझ्न खोज्दा योजना सम्बन्धी विज्ञ विशेषज्ञ कोही नभयो र आफू सुरक्षाको लागि मात्र रहेको पाइयो। यसबारे सरकार बेखबर हो या प्राविधिक टोलीसँग उक्त योजनाबारे कुनै प्रतिवेदन तयार हुँदैछ, यसबारे सरकारको धारणा के हो? सभामुखले योजनाको प्राविधिक टोलीको पूर्व सूचना अनुसार कम्तीमा 50 वर्षलाई धान्ने गरी मिथिल ग्यास उत्पादन हुनेछ भन्ने सुन्नमा आएको थियो। यसबारे सरकारको प्राविधिक टोलीसँग समन्वय छ या यो बेखबर हो? जनमानसमा प्रश्न धारा आओस्। आफ्नो देशमा उत्पादित वस्तुले आत्मनिर्भर हुन्छ भने परनिर्भरताको पर्खाईमा किन? हाल देशमा खाना पकाउने ग्यासको हाहाकारप्रति सरकार जानकार छैन कि क्या हो? यसबारे सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छु। सभामुख
1: मान्य सदस्य कुलभक्त साक्के।
21: सम्माननीय सभामुख महोदय, अन्तर्राष्ट्रिय मञ्चमा विश्वका विभिन्न भूभागमा जारी युद्ध, आपूर्ति श्रृंखलाको अवरोध र जलवायु परिवर्तनको असरहरूले गर्दा आगामी महिनाहरूमा विश्वव्यापी रूपमा खाद्यान्न र रसायनिक मलको ठूलो संकट आउँदैछ भनिदिएको चेतावनीप्रति म नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यो नेपाल जस्तो आयातमा निर्भर राष्ट्रको लागि ठूलो खतराको घण्टी हो। हामी खुला सिमाना र छिमेकी मुलुकहरूले आफ्नो आन्तरिक सुरक्षाको लागि खाद्यान्न निर्यातमा लगाउन सक्ने सम्भावित प्रतिबन्धहरूले गर्दा भोलिका दिनमा हाम्रा बजारमा दैनिक उपभोग्य वस्तुको आकार हुन सक्छ। संकट ढोकामा आइसकेपछि अतालिनुभन्दा संकट आउनु अघि नै पूर्व तयारी गर्नु जिम्मेवारी सरकारको कर्तव्य हो। तसर्थ सरकारले यस विषयलाई जनताको जीवन पार्जनसँग जोडेर तत्काल उच्च स्तरीय रणनीतिक टोली गठन गरी ठोस।
1: मान्य सदस्य कुसुम महर्जन।
22: सम्माननीय सभामुख महोदय, दशैं नजिकै गर्दा लाखौं नागरिक आफ्नो घर फर्किने तयारीमा छन्। तर चाड पर्वमा घर पुग्ने नागरिकको यात्रा सुरक्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न आज पनि उस्तै छ। हालै बाढ़ी पहिरोका कारण विभिन्न राजमार्गहरू क्षति पुगेको अवस्थामा म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। प्रमुख राजमार्गका जोखिमयुक्त स्थानहरू तत्काल मरमत गरियोस्, लामो दूरीमा सवारी साधनको फिटनेस परीक्षण गरियोस्, चालकको कार्य समय कड़ाईका साथ अनुगमन गरियोस्, तोकेको भन्दा बढ़ी भाडा दर लिने, टिकटमा कालोबजारी गर्ने, यात्रुलाई ठगी गर्ने तथा सीट क्षमता भन्दा बढ़ी यात्रु बोक्ने कार्यमाथि तत्काल कार्यवाही गरियोस्। साथै यात्रुले सहज रूपमा गुनासो गर्न सक्ने सहायता कक्ष र प्रभावकारी अनुगमन संयन्त्र सञ्चालन गरियोस्। दशैंमा नागरिकलाई घर पुग्ने हतार होइन, सुरक्षित रूपमा घर पुग्ने विश्वास राज्यले दिलाउनुपर्छ। धन्यवाद।
1: माननीय सदस्य कृपा महर्जन।
23: सम्माननीय सभामुख महोदय, नेपालको सम्पदा भन्नासाथ हाम्रो ध्यान काठमाडौँ उपत्यका दरबार, मन्दिर र स्तूपतर्फ जान्छ। तर हाम्रो सम्पदा त्यतिमा सीमित छैन। हिमालका प्राचीन बस्ती, पुर्खाले पहाड़ छिचोलिएर बनाएको व्यापारिक बाटा, किल्ला र गढ़ी, गुफा, मठ मन्दिर, विहार, तराईका फाँटका पुराना सभ्यताका अवशेष, थारू तथा अन्य समुदायका परम्परागत बस्ती, यी सबै हाम्रो राष्ट्रिय इतिहासका अध्याय हुन्। तर धेरै सम्पदाको अभिलेख छैन। अभिलेखै नभएको कुरा संरक्षणको विषय कसरी बन्न सक्छ र? त्यसैले सरकारले अब सम्पदा नक्साङ्कन कार्यक्रम शुरू गर्नुपर्छ। प्रत्येक स्थानीय तहमा रहेका मौखिक इतिहास, परम्परा, सांस्कृतिक अभ्यास र पुराना स्थलहरूको पनि डिजिटल अभिलेख तयार गर्नुपर्छ। हाम्रो सम्पदा हिमालदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको साझा सभ्यता हो। यो साझा इतिहास खोजौं, अभिलेख गरौं र भावी पुस्ताका लागि सुरक्षित गरौं। धन्यवाद।
1: मान्य सदस्य कृपा राम राणा।
24: सम्मान्य सभामुख महोदय, नेपालीहरूको महान चाड दशैं तिहार र छठ आउँदैछ। यस अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छु। यी महत्वपूर्ण चाडपर्व आइरहँदा मनमा चिन्ता लागिरहेको छ। खाद्यान्न, तरकारी, दाल, तेल जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा वृद्धि हुँदा त्यसको प्रत्यक्ष मार जनतामा परिरहेको छ। हिजो 40 रूपियाँमा पाइने एक मुठो साग आज 140मा आउँदैछ। डोल्पा जस्ता दुर्गम जिल्लामा रहेका सरकारी डिपोमै प्रति केजी 58 रूपियाँमा पाइने चामल 100 रूपियाँ तिर्नुपर्ने बाध्यकारी अवस्था छ। प्रत्येक वर्षको हवाई टिकटको मार जनताले बेहोर्नु परेको छ। त्यसकारण सरकारले सबै कुराको अनुगमन र नियन्त्रण कायम गरी सुशासन कायम गरोस्। धन्यवाद।
1: माननीय सदस्य कृष्ण हरि बुढाथोकी।
0: सम्माननीय सभामुख महोदय, यो अधिवेशनमा मैले शून्य, विशेष, आकस्मिक, समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफल लगायत गरी 42 पटक यस सम्मानित सदनमा आफ्नो धारणा राखेको छु। ती अभिव्यक्तिहरूमा मैले मेरो निर्वाचन क्षेत्र रामेछापका समस्या र सम्भावनादेखि देशका समग्र आर्थिक, सामाजिक तथा विकास समस्या र सम्भावना समेत विषय उठाउँदै आएको छु। साथै तिनको समाधानका उपाय, सुशासन, समृद्धि, सदाचारयुक्त मानवीय व्यवहार र सुसंस्कृत राजनीतिक संस्कार निर्माणका विषयमा पनि निरन्तर आवाज उठाउँदै आइरहेको छु। सभामुख महोदय, हामी जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष जोडिएका हुन्छौं। जनता र देशका समस्या र आवाज संसदमा उठाउन हाम्रो जिम्मेवारी हो। सांसदले जनतासँग जोडिएर उठाएका विषय सरकारका लागि मार्गदर्शन हुन्। त्यसैले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संसद डेस्क स्थापना गरी संसदमा उठेका विषयलाई सम्बन्धित मन्त्रालयमा पठाउने, कार्य प्रगतिको अनुगमन गर्ने र सम्बन्धित सांसदलाई जानकारी गराउने व्यवस्था गर्न सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य केपी खनाल।
2: सम्माननीय सभामुख महोदय, आउँदै गरेको नेपालीहरूको महान चाडको यो असीमित उमङ्ग छाइरहँदा वर्षौंदेखि मेरो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर 2 लगायत खुल्ला सीमावर्ती क्षेत्रका नागरिकहरूमा भने सुरक्षा संवेदनशीलताका कारण डर, भय, संशय र त्रास उत्पन्न गरेको सर्वविदित नै छ। प्रत्येक वर्ष चाडपर्वको यसै समयमा चोरी, डकैती, हत्या, हिंसा, विशेष गरी लागू औषधको अवैध ओसार पसार एवं दुर्व्यसन जस्ता अपराधिक गतिविधिहरू बढ़ने गरेको तेतो यथार्थ हामी सामु छ। जानकी गाउँपालिका, मोहनेल गाउँपालिका, बर्दगोरिया गाउँपालिका तथा उच्च सुरक्षा जोखिम रहेको लम्किचुवा नगरपालिकाका क्षेत्रका विद्यमान सुरक्षा संयन्त्र सीमित साधन स्रोत र न्यून जनशक्तिका कारणले कयौं प्रकारका चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ। त्यसैले म यस गरिमामय सदन मार्फत नेपाल सरकार र गृह मन्त्रालयको गम्भीर ध्यान आकर्षण गराउँदै यस क्षेत्रको शान्ति सुरक्षालाई दिगो र सुदृढ बनाउन विगतमै निर्णय भइसकेको इलाका प्रहरी कार्यालय लम्कीलाई तत्काल पर्याप्त जनशक्ति, आधुनिक प्रविधि र भौतिक स्रोत साधन सम्पन्न कार्यालयको रूपमा स्तरोन्नत गर्न जोरदार माग गर्दछु। साथै चाडपर्वको लक्षित 24 घण्टा विशेष सुरक्षा गस्ती बढ़ाउन, संवेदनशील नाकाहरूमा सीसीटीभी मार्फत कड़ा निगरानी राख्न र लागू औषधको सञ्जाललाई तोड्नका लागि राज्यको निकाय क्रियाशील हुन्। नागरिकको जीवन रक्षा र भयरहित वातावरणमा चाडपर्व मनाउन पाउने नागरिकको
1: मान्य सदस्य क्रान्ति शिखा धिताल।
4: सम्माननीय सभामुख महोदय, देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौ, अर्को घटना आएपछि अघिल्लो पीड़ा विस्तारै ओझेलमा पर्छ। खासमा नि सम्माननीय सभामुख महोदय, हामीलाई दुःखको लत लागेको छ। जेएनजी आन्दोलन, मधेसको साम्प्रदायिक दंगा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या, रसुवाको बाढ़ी, यी घटनाको भीड़मा हराए सुकुम्बासीका पीड़ा र हराउन सक्लान बाढ़ीमा हराएका बालबालिकाको खोजी। हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौं? बजारमा नयाँ ट्रेण्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्। नागरिकको पीड़ाबीच राज्यले भेद गर्न मिल्दैन, राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहौं, पीड़ितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणाम सहित उभियोस्। धन्यवाद।
1: मान्य सदस्य खड्ग बहादुर बुढा।
5: सम्माननीय सभामुख महोदय, लामो समयपछि जाजुकोटमा भूकम्पपछिको पुनर्निर्माणले विस्तारै लय लिन थालेको छ। यसका लागि सक्रियता र समन्वय गर्नुहुने प्रमुख जिल्ला अधिकारीज्यू लगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छु। ताक्सुगार लगायत भेरी कोरिडोरका अलपत्र पुलहरूको स्थलगत अनुगमनपछि निर्माण कार्य अघि बढ्नु सकारात्मक छ। यी पूर्वाधार निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गर्दछु। सभामुख महोदय, भूकम्पबाट घर क्षति भएका तर विस्तृत क्षति आकलन डीडीएमा छुटेका वास्तविक पीड़ितहरू अझै सरकारी सुविधाबाट वञ्चित छन्। अभिलेखमा नाम छुटेकै कारण नागरिक
3: न्यायबाट वञ्चित हुनुहुँदैन। त्यसैले छुटेका घरहरूको निष्पक्ष पुनमूल्याङ्कन गरी वास्तविक पीड़ितलाई अनुदान तथा पुनर्निर्माण प्रक्रियामा तत्काल समेत नेपाल सरकारसँग जोरदार माग गर्छु। धन्यवाद।
1: माननीय सदस्य खिमा बिक।
6: सम्माननीय सभामुख महोदय, नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना तथा संचारको हक प्रदान गरेको छ, तर प्युठान, दाङ, सल्यानका नागरिक अझै भरपर्दो संचार सेवाबाट वञ्चित छन्। प्युठानको माडी पाँच अन्तर्गतका तिग्रा, जोत्रे, सिख्रे, चकचके र कालीखोला लगायत अन्य ठाउँ, दाङको शान्तिनगर एक, दुई, तीन र चार, दङ्गीसरण एक र दुईमा मोबाइलको नेटवर्क प्रभावकारी छैन। त्यस्तै सल्यानको सारदा तेह्र, कालीमाटी छ, त्रिवेणी पाँच लगायतका ठाउँहरूमा टावर भए पनि फोन नलाग्ने अवस्था छ। नागरिक टावर खोज्न डाँडातिर धाउन बाध्य छन्, जसबाट इमर्जेन्सी एम्बुलेन्स तथा स्वास्थ्य सेवा, आपद विपद र दैनिक आवश्यक संचार समेत प्रभावित भएका छन्। त्यसैले सरकारले तत्काल प्राविधिक टोली खटाई समस्या पहिचान तथा मर्मत र आवश्यक स्थानमा नयाँ टावर स्थापना गर्न सामान्य सभामुख मार्फत नेपाल सरकार समक्ष जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य खुशबु ओली।
7: सम्माननीय सभामुख महोदय, देशकै पहिलो योजनाबद्ध शहर राजविराज आज आफ्नै अस्तित्वको संकटमा छ, अनि सरकारको कर सेवा यस्तो छ कि कर तिर्ने नागरिक सप्तरीमा तर करको कार्यालय लाहानमा। सप्तरीमा 75,000 भन्दा बढ़ी करदाता छन्। भ्याट, अन्तशुल्क, पेन्सन शोधन, कर चुक्ता लगायतका सेवाका लागि उनीहरू लगभग 50 किलोमिटर टाढा लाहान जानुपर्छ। सरकार डिजिटल नेपाल बनाउने कुरा गर्दैछ, तर सप्तरीका करदातालाई भने डिजिटल होइन 50 किलोमिटरको फिजिकल यात्रा गराइरहेको छ। राजविराजमा 13 कट्ठा भन्दा बढ़ी सरकारी जग्गा छ, भवन निर्माणको लागि बजेट छ, 2082 पुस 1 गते पूर्ण स्तरको कार्यालय स्थापना गर्ने लिखित सहमति पनि छ, जग्गा छ, बजेट छ, सहमति छ, करदाता छन्। अब कार्यालय राख्न सरकारलाई के चाहिएको हो? त्यसैले सरकारसँग सप्तरीको जनताको स्पष्ट माग छ, लिखित सहमति तत्काल कार्यान्वयन गरी राजविराजमै पूर्ण स्तरको आन्तरिक राजस्व कार्यालय स्थापना गरियोस्। जनतालाई कर तिर्ने ठाउँसम्म पुर्याउने होइन, राज्यको सेवा जनताको ठाउँसम्म पुर्याउने हो। धन्यवाद।
1: माननीय सदस्य खेमराज कोइराला।
8: सम्माननीय सभामुख महोदय, कष्ट पीड़ाको बीचबाट हाम्रा चाड़ पर्वहरू नजिकै आउँदैछन्। धेरैका आँसु बहिरहेका छन्। तसर्थ यो वर्ष चाड़ पर्वमा सामान्य रूपले मनाएर यदि सकिन्छ भने खर्च जोगाउँदै प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आग्रहका साथ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। महँगी, कालो बजारी, कृत्रिम अभाव, चोरी चकारी, लुटपाट, झै झगडा आदि नियन्त्रण गर्न वडा सदस्य ज्यूहरूदेखि लिएर गृह मन्त्रालयको ध्यान आकर्षित गराउँदछु। सभामुख महोदय, चाडपर्वमा देवी देवता पूजिए झैं समाजमा पूजिने बाल विकास सहजकर्तादेखि लिएर सबै गुरूहरूको वृत्ति विकास र गुणस्तरीय जीविकोपार्जनसम्ममा गौरव महसुस गर्ने गरी विद्यालय शिक्षा विधेयक आओस्। शुभकामना। गुरूर ब्रह्मा, गुरूर विष्णु, गुरूर देवो महेश्वर, गुरू साक्षात पर ब्रह्म, तस्मै श्री गुरवे नमः। धन्यवाद।
1: माननीय सदस्य गजला समीम मित्रानी।
9: सम्माननीय सभामुख महोदय, म आज हालैको बाढ़ी पहिरोबाट प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हालैको बाढ़ीले धेरै मानिसको ज्यान लियो, घर र जीविकोपार्जन बगायो, तर एउटा पाटो अझै ओझेलमा परेको छ। धेरै बालबालिका अझै पनि डर र त्रासमा छन्। आफ्नै आँखा अगाडि घर बग्नु, अभिभावक आफन्त गुमाउनु र रातारात विस्थापित हुनु परेकोले बालबालिकाको मनमा गहिरो आघात पुगेको छ, जुन सजिलै देखिँदैन तर लामो समयसम्म रहन सक्छ। त्यसैले म सरकारसँग आग्रह गर्दछु, बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरियोस् र विशेष गरी मनोविमर्शको आवश्यक भएका बालबालिकालाई लक्षित गरी मनोसामाजिक मनोविमर्शको व्यवस्था मिलाइयोस्। सभामुख महोदय, घर र जग्गा पुननिर्माण जत्तिकै महत्वपूर्ण हो बालबालिकाको मन पुनर्स्थापना। हामीले बालबालिकाको त्रासलाई व्यवस्था गर्नु हुँदैन। धन्यवाद।
1: माननीय सदस्य गणेश कार्की।
25: सम्माननीय सभामुख महोदय, आज दोस्रो अधिवेशनको अन्तिम बैठकमा बोलिरहँदा म मोरङ 3 लाई सम्झिरहेको छु। मोरङ तीनले मलाई के एजेन्डा दिएर यो संसदमा पठाएको त्यसमा जग्गाको समस्या सबैभन्दा माथि छ त्यसपछि असरल विकास निर्माण र नयाँका लागि बजेट पूर्वाञ्चल विश्वविद्यालय र शिक्षण अस्पताल छ समाधान पर्खिएका हाम्रा स्थानीय समस्याहरू छन् र देशभर नै भएका शिक्षा स्वास्थ्य रोजगारी कृषि खेलकुद वातावरण संस्कृतिका समस्या हाम्रो ठाउँमा पनि छँदैछन् महोदय हाम्रो संसदीय प्रक्रियाको सुधार अत्यावश्यक छ दुःखका साथ भन्छु कि संसदको नियमित प्रक्रिया मेरो क्षेत्रको भूमिको समस्यालाई छिटो समाधान दिन सक्ने गरी निर्माण भएकै छैन हाम्रो संसदीय व्यवस्थाले त्यसका लागि अध्यादेशभन्दा अर्को बाटो रोजेकै छैन राखेकै छैन अब अध्यादेश मार्फत काम अगाडि बढाउनुपर्छ सरकारको ध्यान आकर्षण गराउँछु सभामुख महोदय प्रक्रियाको जडताले नागरिकलाई दुःख थपिदिनु हुँदैन आशा छ अध्यादेश आएर अर्को अधिवेशन खुल्दा मेरो क्षेत्रको समस्याले नयाँ बाटो समाधानको बाटो भेट्छ भन्ने आशा गर्छु धन्यवाद
1: माननीय सदस्य गणेश धिमाल
10: सम्माननीय सभामुख महोदय नजिकै गरेका हाम्रा महान पर्वहरू बडा दशैं तिहार नेपाल सम्वत तथा छठ पर्वको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा अग्रिम हार्दिक शुभकामना व्यक्त गर्दछु पर्वहरूको आगमनसँगै यातायात व्यवसायीहरूले विभिन्न वाहनामा यात्रुहरूलाई ठग्ने टिकटमा शास्ति दिने र कालो बजारी गर्ने प्रवृत्ति हरेक वर्ष दोहोरिने गरेको छ त्यसै गरी बजारमा अघोषित रूपमा कृत्रिम अभाव सृजना गरी खाद्यान्नमा चरम मूल्य वृद्धि गर्ने अस्वस्थ वस्तु बिक्री वितरण गर्ने काम भइरहेको छ र हुन्छ म यस सम्मानित सदन मार्फत यातायात व्यवसायी तथा उद्योगी व्यवसायी व्यापारी साथीहरूलाई मर्यादित भई उपभोक्ताको अधिकारलाई उच्च प्राथमिकतामा राखी व्यापार गर्न आग्रह गर्छु साथै आम नागरिकलाई सुलभ एवं सहज यातायातको पहुँच र गुणस्तरीय खाद्यान्न उचित मूल्यमा उपलब्ध गराउन कडा बजार अनुगमन र नियमनको ठोस व्यवस्था मिलाउन म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु धन्यवाद
1: माननीय सदस्य गणेश पौडेल
11: सम्माननीय सभामुख महोदय भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूमध्ये केही नागरिक अझै पनि राहतको पर्खाईमा हुनुहुन्छ त्यसैको एउटा उदाहरण हो रौतहट जिल्लाको बिन्द्रावन नगरपालिकामा पर्ने गान्धी राउत उहाँ नुवाकोट जिल्लामा कबाड संकलन गर्ने काम गर्नुहुन्थ्यो र उहाँको सबै परिवार त्यहाँ बसोबास गर्नुहुन्थ्यो र त्यो बाढीबाट उहाँको श्रीमतीलाई बाढीले बगायो उहाँको मृत्यु भयो र उहाँ खाली हात आफ्ना दुईटा बच्चा लिएर रौतहट जानुभयो र उहाँ बेला बेलामा फोन गरिरहनुहुन्छ मैले कुनै राहत पाउँदिन भनेर र मैले यहाँ के भन्न खोजेको भने बाढीबाट प्रभावित भएर आफ्नो जिल्लामा जाने यस्ता विपन्न व्यक्तिहरूले उहाँहरू कहाँ कहाँ हुनुहुन्छ त्यसको यथार्थ लगत संकलन गरेर उहाँहरूलाई पनि राहत र पुनर्स्थापनाको व्यवस्था सरकारले गम्भीरताका साथ लियोस् भन्ने कुरा म राख्न चाहन्छु र यस्ता समस्या भएको व्यक्तिहरू सबैजनाले राहतको महसुस गर्न सकुन् भन्ने अपेक्षा पनि गर्दछु धन्यवाद
1: माननीय सदस्य गणेश बहादुर विश्वकर्मा
12: सम्माननीय सभामुख महोदय सरकारले अपेक्षाकृत डेलिभरी दिन नसक्दै छ महिना पूरा गरेको छ संसदको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यूले दलितप्रति क्षमा याचना र 15 दिनभित्र संरचनाको सुधारका कार्यक्रम ल्याउने घोषणा गर्नुभएको थियो उक्त घोषणापछि 5 जनाको हत्या 1 जनाको आत्मदाह 3 जना सुत्केरीमाथि विभेद 3 वटा विद्यालयमा जातीय छुवाछुत दर्जन बढी मन्दिरमा विभेद 2 जनामाथि सार्वजनिक बेइज्जती र विपत्मा समेत जातीय विभेद भएको समाचार सार्वजनिक भए साथै राजनीति नियुक्तिमा मेरुट कृषिका नाममा बहिष्करण दलित विकास समिति बाजे विकास बोर्ड र ओबीसी विकास समिति विघटन दिपा नेपालीको 170 दिनको सत्याग्रह दलित जेन्जी अलायन्सको 131 दिनको धरनाको कुनै सुनवाई भएन के हामी दलित सांसदहरूले दशैं तिहार र छठ लगायतका पर्वहरूमा यही सन्देश लिएर दलित जनताका बीचमा जाने हो धन्यवाद
1: माननीय सदस्य गणेश सिंह ठगुन्ना
13: सम्माननीय सभामुख महोदय दार्चुला जिल्लाको महाकाली नदीमा नेपाल भारत जोड्ने तुइन्द्र ट्यूब उन्मूलन कार्यक्रम अन्तर्गत फेब्रुअरी 2016 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीजीको भारत भ्रमणको बेला भारत सरकारसँग सहमति भई लाली बाँकु बडगाउँ तिग्रम मलगट्टे माल गरी 6 स्थानमा नेपाल सरकारको तर्फबाट झोलिङ्गे पुल बनेर सञ्चालनमा आइसकेका छन् सोही बेला सहमति भए बमोजिम महाकाली नगरपालिका 8 असगेडामा महाकाली नदीमा भारत सरकारको तर्फबाट मोटर पुल निर्माण सम्पन्न भएको महिनौ बितिसकेको छ हाल नेपाल तर्फ भन्सार कार्य लगायत सरकारी संरचनाहरू निर्माण नहुँदा सो पुल उद्घाटन र आगमन सञ्चालनमा ढिलाइ भइरहेको छ। हालै पिथौरागढ़मा भएको प्रमुख जिल्ला अधिकारी स्तरीय बैठकमा भारतीय पक्षबाट एक महिनाभित्र तयारी सक्ने जानकारी हुँदा नेपाल तर्फबाट ढिलाइ भइरहेको छ। जग्गा प्राप्ति भन्सार सुरक्षा निकाय क्वारेन्टाइन लगायतका कार्यालयहरू अविलम्ब स्थापना गरी पूर्ण सञ्चालनको लागि आवश्यक निर्देशन गरिदिनु हुन सम्मान्य प्रधानमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गर्दछु।
14: मान्य सदस्य गुरूप्रसाद बराल।
15: सभामुख महोदय, हामी सूचना प्रविधिलाई यसरी प्रयोग नगरौं जसरी जम्मै सर्वाङ्गै हुन्छ। आज हाम्रो कार्यसूची अन्तर्गत 10 नम्बरमा राष्ट्रपति कार्यालयको पत्र हामीले सुन्न प्रतीक्षा गरेर बसेका छौं। तर सभामुख महोदय, सामान्य राष्ट्रपति रामचन्द्र पौडेल ले जारी गर्नुभएको पत्र हिजो नै सबै मीडियामा सार्वजनिक भएको छ र यो तहको पारदर्शिता कुनै कुराको पनि लिहाज हुन्छ। संवैधानिक अङ्गको राष्ट्रपतिसँग सभामुखको सम्पर्क सम्बन्ध, प्रधानमन्त्रीको सम्पर्क सम्बन्धको एउटा विशेष ग्याप हुन्छ, एउटा लिहाज हुन्छ। तर यो सबै कुरालाई उदाङ्ग पारेर हामी कुन खालको लोकतान्त्रिक प्रणालीलाई विस्तार गर्न खोज्दैछौ ध्यान।
14: मान्य सदस्य गोविन्द पन्थी।
16: सम्मानीय सभामुख महोदय, आज म फेरि वैदेशिक रोजगारीमा गएका नेपाली युवाको पीड़ा सदन समक्ष राख्न चाहन्छु। गुल्मी इस्माका दुईजना युवा दुई वर्ष अघि मेनपार मार्फत चर्को शुल्क तिरेर साउदी अरब गएका थिए। अहिले भिसा नथप्ने, गैर कानूनी बनाइदिने र अलपत्र पाएर निकालिदिने धम्की दिएको भन्दै उनीहरूको अभिभावकले उद्धारको लागि निवेदन दिएको लामो समय भइसकेको छ। यो प्रतिनिधि घटना हो, यस्ता धेरै छन् जुन यस सदनमा पटकौं पटक सदनमा उठाइएको छ। सभामुख महोदय, मेनपार मार्फत गएका युवाको त यो हालत छ भने भित्रिक भिसा मार्फत लगेर अलपत्र पारेका युवाको अवस्था कस्तो होला? भित्रिक भिसाको आवरणमा हुने मानव तस्करी र ठगी अझै रोकिएको छैन। त्यसैले सरकारसँग मेरो माग छ, अलपत्र नेपालीको तत्काल उद्धार, ठगीमा परेकाको अनुसन्धान, दोषीमाथि कारवाही र पीड़ितलाई न्याय दिलाउन छुट्टै विशेषीकृत संस्था स्थापना गरी प्रभावकारी व्यवस्था गरियोस्। धन्यवाद।
14: मान्य सदस्य गंगा छन्त्याल।
17: सम्माननीय सभामुख महोदय, हामीले धेरै वर्ष आवाज उठायौं, धेरै पटक आफ्ना अधिकार माग्यौं, तर अब माग्ने होइन राज्य आफैले जिम्मेवारी लिने बेला आएको छ। हामीलाई दया होइन अधिकार चाहिएको छ, सहयोग होइन समान अवसर चाहिएको छ, प्रतिनिधित्व मात्र होइन निर्णय गर्ने ठाउँमा अर्थपूर्ण सहभागिता चाहिएको छ। आज पनि अपाङ्गता भएको नागरिकले आफ्नै शरीरसँग, परिवारको सोचसँग, समाजको व्यवहारसँग र राज्यको प्रणालीसँग संघर्ष गर्नु परेको छ। अपाङ्गता हुनु अपराध होइन, तर अवसरबाट वञ्चित हुनु अन्याय हो। अब यो अन्याय अन्त्य गर्ने नीति र निर्णय चाहिन्छ। अपाङ्गताको सवाल कुनै एउटा मन्त्रालयको मात्र विषय होइन, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, पर्यटन, खेलकुद लगायतका राज्यका हरेक क्षेत्रमा जोड़िएको राष्ट्रिय सवाल हो। त्यसैले म सरकारसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रत्यक्ष माताहतमा स्थायी सचिवालय सहितको उच्च स्तरीय अपाङ्गता समावेशीकरण।
14: मान्य सदस्य गंगा देवी श्रेष्ठ।
18: सम्माननीय सभामुख महोदय, म आज मैले जेठको महिनामै उठाएको धादिङ जिल्लाको ज्याङरुङ दरबार अन्तर्गतको श्रीपाँचको वायुगुठीको समस्या राखेको थिएँ, त्यही कुरा म फेरि पुनः दोहोऱ्याउँदछु। धादिङ नीलकण्ठ नगरपालिका 10-11 नम्बर वडा र नेत्रावती वडा नम्बर 5 र गोर्खा जिल्ला गरेर 3500 घर परिवार यो गुठीको नाममा सबै घर जग्गाहरू छन्। 3 पुस्तादेखि उहाँहरूले घर जग्गाको कारोबार गर्न पाउनु भएको छैन। उहाँहरूले धेरै पटक फोन गरेर भन्नुभएको छ यो सरकारले हामीलाई हाम्रो नाममा जग्गा कहिले बनाइदिन्छ भनेर। त्यो चाहिँ गुठी संघर्ष समितिले सबै कागजहरू सम्बन्धित मन्त्रालयमा पेश गर्नुभएको छ, यो म पुनः सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। साथै यो एआई को रफ्तारमा काम गर्ने सपना देखाएर बनेको यो सरकार
14: मान्य सदस्य गंगा लक्ष्मी अवाल
19: सम्माननीय सभामुख महोदय जजलपा भक्तपुरको नगरकोट भनेको स्वदेशी विदेशी लगायत अन्तर्राष्ट्रिय जगतलाई समेत ख्यातिप्राप्त प्राकृतिक र सांस्कृतिक धरोहर हो तर उक्त नगरकोट जाने मूल सडक कमल विनायकदेखि लिएर माथि खरीपाटीसम्म खाल्डा खुल्दी भएको छ र विगतमा पनि एकजना गर्भवती महिलाको कमल विनायक चोकबाट भक्तपुर जिल्ला अस्पतालमा एम्बुलेन्समा गर्भवती महिलालाई अस्पताल लग्दै गर्दा अस्पताल पुग्ने बित्तिकै शिशुको गर्भमै मृत्यु भएको थियो खाल्डा खुल्लीको जोल्डिनमा परेर यो कतिको विडम्बनाको कुरा छ अहिले पनि सडक त्यस्तै छ नगरकोटमा सबै हिँडिरहेको छ देख्नु भएको छ र उक्त बेखाल महालक्ष्मी स्थान र कमल विनायक हुँदै नगरकोट जाने सडक तत्काल स्थायी रूपमा मर्मत गर्न म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु र दशैंको मुखमा यदि शो गरिएन मर्मत गरिएन भने प्रचलित भनाई अनुसार नयाँ सिसी पुरानो रक्सी भनेको उखान
14: मान्य सदस्य चन्दन कुमार सिंह
20: सम्माननीय सभामुख महोदय जनताले सांसदलाई आफ्नो क्षेत्र को विकास र देशका हितका लागि निर्वाचित गरेर पठाएका हुन्छन् हामी यहाँ शिक्षा स्वास्थ्य सुरक्षा न्याय जग्गा विवाद उद्योग व्यापार मलखात बाटोघाटो पुल विद्युतीकरण भन्सार लगायतका जनताका समस्या उठाउन आएका छौं तर कहिलेकाहीँ लाग्छ संसद जनताको समस्या समाधान गर्ने थलो हो कि कुन सांसदले कति राम्रो बोल्ने र कसको भाषणमा कति ताली बज्ने भन्ने प्रतियोगिता हो सभामुख महोदय राम्रो बोल्नु नराम्रो बोल्नु तर बोलेपछि काम भयो कि भएन भन्ने कुरा अझ महत्वपूर्ण हो त्यसैले सांसदले संसदमा उठाएका विषयको एक प्रति सम्बन्धित मन्त्रालयमा अनिवार्य रूपमा लिखित दर्ता हुने व्यवस्था गरियोस् साथै त्यसको कार्यान्वयन हुन्छ वा हुँदैन जग्गा विवाद उद्योग व्यापार मलखात बाटोघाटो पुल विद्युतीकरण भन्सार लगायतका जनताका समस्या उठाउन आएका छौं तर कहिलेकाहीँ लाग्छ संसद जनताको समस्या समाधान गर्ने थलो हो कि कुन

बात। मान्य सदस्यहरू सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू माननीय परराष्ट्र मन्त्री शिशिर खनालले बोल्नको लागि समय माग गर्नुभएको छ, अब म उहाँलाई समय दिन्छु।

सम्माननीय सभामुख ज्यू, माननीय सदस्य ज्यूहरू, संयुक्त राष्ट्र संघको बडापत्र नेपालको परराष्ट्र नीतिको महत्वपूर्ण मार्ग निर्देशक सिद्धान्त हो। न्यायोचित विश्व व्यवस्था निर्माण गर्ने, कानूनको शासन प्रवर्धन गर्ने, सार्वभौम समानता एवं खास गरी विशेष परिस्थितिका मुलुकहरूको सुरक्षा, विकास र हितको वकालत गर्ने बहुपक्षीयतालाई प्रवर्धन गर्ने दिशामा संयुक्त राष्ट्र संघले खेलिआएको भूमिका र प्रतिबद्धताप्रति नेपालको अटुट समर्थन र विश्वास रहिआएको विदितै छ। नेपाल सन् 1955 संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै नियमित रूपमा संयुक्त राष्ट्र महासंघ, महासभा र सम्बन्धित विभिन्न फोरमहरूमा नेपालको राष्ट्रहित, चासो र धारणालाई प्रस्तुत गर्दै आइरहेको छ। तर यसपटक हामी फरक परिस्थितिमा महासभामा सहभागी भई फर्केका छौं। नेपालमा भएको ऐतिहासिक राजनैतिक परिवर्तन, वर्तमान सरकारको नीति तथा कार्यक्रम, नेपाली नागरिकको विकास, समृद्धि र सुशासनको वेग र आकांक्षा, विश्व व्यवस्था र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको दृष्टिकोण र मुख्य गरी हामीले हालै मात्र भोग्नु परेको त्रासदीपूर्ण भोटेकोशी बाढ़ी पछि जलवायु न्यायको विषयलाई प्रमुखताका साथ विश्व मंचमा उच्च तहबाटै स्पष्ट रूपमा प्रस्तुत गर्ने टटकारो आवश्यकता खड्केको थियो। यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्र संघको 81 महासभाको जेनरल डिबेटमा गर्नुभएको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको छ। सम्माननीय ज्यूको उक्त महत्वपूर्ण सम्बोधनमा जलवायु न्याय सहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएका छन्। द फण्ड फर रिस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका जलवायु वित्त संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउन एवं जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्वको ध्यान खिच्न सफल भएको छ। उक्त सम्बोधनले नेपाल जस्ता जलवायु जोखिममा रहेका मुलुकहरूका लागि जलवायु न्याय यथार्थमा परिणत गर्न एक महत्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ। न्यूयर्कमा आयोजित संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुने सिलसिलामा सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहज्यू उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै 2083 असोज 6 गते त्यसतर्फ प्रस्थान गरी 2083 असोज 10 गते नेपाल फर्किसक्नु भएको छ। त्यसै गरी महासभा लगायत विभिन्न बहुपक्षीय बैठकहरू र द्विपक्षीय भेटवार्ताहरूमा सहभागी भई म 2083 असोज 14 गते बिहान स्वदेश फर्किएको छु। महासभाको हाई लेभल वीकको दौरानमा नेपालको प्रतिनिधित्व गर्दै 80 कार्यक्रम, द्विपक्षीय भेटवार्ताहरूमा सहभागिता रहयो। महासभामा सम्माननीय प्रधानमन्त्रीको सहभागिता, त्यहाँ आयोजित विभिन्न उच्चस्तरीय सभा सम्मेलनमा नेपालको प्रतिनिधित्व एवं सो अवसरमा सम्पन्न विभिन्न द्विपक्षीय भेटवार्ताहरूका सम्बन्धमा यस सम्मानित सदनलाई विस्तृत रूपमा जानकारी गराउन म यहाँ उपस्थित भएको छु। सम्मान्य सभामुखज्यू, मान्य सदस्यज्यूहरू, यस वर्षको जनरल डिबेट रिस्टोरिङ ट्रस्ट म्यानेजिङ ट्रान्सफर्मेशन अ युनाइटेड नेशन्स द्याट डेलिभर्स फर अल शीर्षकमा केन्द्रित रहेको थियो। सम्मान्य प्रधानमन्त्रीज्यूले महासभाको जनरल डिबेटमा 24 सेप्टेम्बर 2026 सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनका क्रममा उहाँले अन्य कुराका अलावा निम्न विषयहरूमा जोड़ दिनुभएको छ। हालै भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभाव तथा विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उक्त विपदबाट ठूलो जनधनको क्षति, भौतिक पूर्वाधार तथा जनजीविकामा परेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु भएको छ। साथै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको उल्लेख गर्दै नेपाल

ले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा 0.1% भन्दा कम योगदान गरे तापनि जलवायु परिवर्तनका असमान र गम्भीर असरहरू भोगिरहेको उक्त जलवायु परिवर्तन नेपालको लागि मानवीय घटना ह्युम्यानिटेरियन इभेन्ट मात्र नभई विश्वको संकट इमर्जेन्सी समेत रहेको बताउनुभयो। जलवायु परिवर्तनका कारण हिमाली परिस्थितिका प्रणाली हिमालयन इकोलोजीमा परेको असर तथा हिमनदी र पर्माफ्रस्ट पग्लिँदै जाँदा हिम पहिरो आइस लक आवलान्च बाढ़ी र पहिरो लगायतका विपदको जोखिम बढ़दै गएको उल्लेख गर्दै जोखिमयुक्त हिमतालको निगरानी पूर्व सूचना प्रणालीको सुदृढीकरण र विपदका समयमा सीमापार समन्वयको महत्व उल्लेख गर्नुभएको छ। जलवायु परिवर्तनलाई भूराजनीतिक द्वन्द्वको विषय नबनाई कमन बट डिफ्रेन्सिएटेड रेस्पोन्सिबिलिटी एण्ड रेस्पेक्टिभ केपेबिलिटीजको सिद्धान्त अनुसार साझा जिम्मेवारी र ऐक्यबद्धताको आधारमा समाधान खोज्नुपर्ने जोड़ दिनुभएको छ। जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढ़ी भूमिका खेल्दै आएका तथा बढ़ी स्रोत साधन र क्षमता भएका मुलुकहरूले यस संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ। जलवायु सिर्जित विपद पश्चात गर्नुपर्ने पुनस्थापना तथा पुननिर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै लस एण्ड ड्यामेज फण्ड लगायतका विद्यमान जलवायु वित्तीय संयन्त्रबाट स्रोत परिचालनलाई सरल र सहज बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपालले वन जंगल संरक्षण जलविद्युत विकास विद्युतीय सवारी साधनको प्रवर्धन तथा स्थानीय तहमा जलवायु अनुकूलनको प्रयास मार्फत वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानको उल्लेख गर्दै जलवायु उत्थानशीलता रिजिलियन्सका लागि लगानी सुदृढ पूर्वाधार प्रभावकारी पूर्व सूचना प्रणाली तथा नवीन प्रविधिको प्रवर्धनमा जोड़ दिनुभयो। जलवायुजन्य विपदलाई तदर्थ प्रक्रियाबाट मात्र सम्बोधन गर्ने अवस्थाको अन्त्य गर्दै पूर्व तयारीको संस्कृतिको विकासमा जोड़ दिनुभयो। जलवायु न्यायलाई वित्तीय सहयोगमा मात्र सीमित नराखी वितरणात्मक तथा प्रक्रियागत न्याय डिस्ट्रिब्युटिभ एण्ड प्रोसिजुरल जस्टिस सुनिश्चित गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। बहुपक्षीयतामा नेपालको अविच्छिन्न विश्वास रहेको उल्लेख गर्दै साना विकासशील मुलुकहरूको आवाज सुन्ने र न्यायपूर्ण परिणाम हासिल गर्ने व्यवस्था निर्माणका लागि संयुक्त राष्ट्रसंघमाथि आफ्नो भरोसा रहेको बताउनुभयो। भ्रमणको क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरेजसँग भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा महासचिव गुटेरेजले भोटेकोशी विपदमा भएको जनधनको क्षतिप्रति गहिरो संवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्धता रहेको बताउनु भएको थियो। प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि महासचिव गुटेरेजलाई धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई पनि दिनुभएको थियो। भोटेकोशी विपदबाट नेपालले ठूलो क्षति बिहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको पनि बताउनु भएको थियो। भेटमा नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणको विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलजीसीको सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनको विषयमा पनि कुराकानी भएको थियो। साथै सम्मान्य प्रधानमन्त्रीज्यूले अस्ट्रेलियाका प्रधानमन्त्री श्री एन्थनी अल्बनीजसँग समेत भेटवार्ता गर्नुभएको थियो। उक्त अवसरमा द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो। सम्मान्य सभामुखज्यू मान्य सदस्यज्यूहरू नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्केको छु। ती अवसरहरूमा हालै भोटेकोशीमा गएको विनाशकारी बाढ़ी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्वपूर्ण सहयोगका लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुननिर्माणमा उल्लेख्य साधन स्रोतको आवश्यकता पर्ने देखिएको परिप्रेक्ष्यमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु। 22 सेप्टेम्बर 2026 महासभाको 81 सत्रको जेनरल डिबेटको उद्घाटन सत्रमा पनि म सहभागी थिएँ।
महासभाका अध्यक्ष डाक्टर खलिलुर रहमानले सञ्चालन गर्नुभएको यस सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरेसले आफ्नो 10 वर्षे कार्यकालको अन्तिम सम्बोधन गर्नुभएको थियो। उक्त सम्बोधनको क्रममा नेपालमा आएको बाढ़ी र जलवायु परिवर्तनका बारे पनि महासचिवजीले उल्लेख गर्नुभएको थियो। सोही दिन साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम डोनाल्ड जे ट्रम्पद्वारा आयोजित रिसेप्सनमा म सहभागी भए। 24 सेप्टेम्बर 2026 आयोजित एनुअल मिनिस्ट्रियल मिटिङ अफ ग्रुप अफ लिस्ट डेभलप कन्ट्रीज एलडीसी, मिनिस्टेरियल मिटिङ्स अफ ग्रुप अफ ल्याण्डलक डेभलपिङ कन्ट्रीज एलएलडीसीज, हाई लेभल प्लेनरी मिटिङ टू एड्रेस द एक्जिस्टेन्सियल थ्रेट्स पोज बाई सी लेभल राइज, पीस बिल्डिङ कमिशन तथा यूएन ग्रुप्स अफ फ्रेण्ड्स अफ मिडिएशन मिनिस्ट्रियल ब्रेकफास्टमा सहभागी भई मैले सम्बोधन गरे। ती अवसरहरूमा मैले अति कम विकसित मुलुकहरूको ग्लोबल कोअर्डिनेशन ब्यूरोको अध्यक्षको हैसियतमा नेपालले खेलेको भूमिका एवं प्राप्त उपलब्धिहरू, जलवायु न्याय, दिगो विकास, विवादको शान्तिपूर्ण समाधान, एलडीसी र एलएलडीसीका सामूहिक सरोकार, बहुपक्षीय सहकार्य तथा विकासशील मुलुकका प्राथमिकताका विषयमा नेपालको धारणा प्रस्तुत गरेको थिए। उक्त बैठकले सन् 2026 देखि 2029 अवधिका लागि गाम्बियालाई एलडीसीको चेयर चुनेको छ। 23 सेप्टेम्बर 2026 आयोजित सेक्रेटरी जेनरल्स हाई लेभल मिटिङ अन क्लाइमेट एक्सन एण्ड जस्ट ट्रान्जिसन्स सोल्युसन्स डायलगमा जलवायु परिवर्तनका प्रभाव, जलवायु वित्त, अनुकूलन सहयोग तथा उत्थानशील विकासबारे नेपालको धारणा राख्दै पहुँच योग्य जलवायु वित्त, पर्याप्त अनुकूलन, पूर्व चेतावनी प्रणाली, प्रविधिमा सहज पहुँच र स्रोत साधनयुक्त क्षति र नोक्सानी कोष मार्फत नतिजामुखी कार्यान्वयनमा जानुपर्ने र पेरिस सम्झौता अनुसार 1.5 डिग्री सेन्टिग्रेड लक्ष्य हासिल गर्न विश्वव्यापी सहकार्य एवं एकबद्धता अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिए। त्यसै गरी हाई लेभल प्लेनरी मिटिङ टू कमेमोरेट द 40th एनिभर्सरी अफ डेक्लरेशन अन द राइट्स टू डेभलपमेन्टमा समावेशी तथा दिगो विकास र विकासको अधिकार र जलवायु जोखिममा रहेका मुलुकका सरकारका विषयहरूबारे चर्चा गरे। G7 विकास मन्त्रीहरूको बैठक र लिडर्स मिटिङ अफ क्लाइमेट वल्नरेबल फोरमलाई सम्बोधन गर्ने क्रममा मैले जलवायु जन्य प्रकोपले विकासमा उपलब्धि नष्ट गरिरहेको र उत्थानशील विकास, पहुँचयोग्य जलवायु वित्त, सशक्त पूर्वानुमान चेतावनी प्रणाली र हरित उपागम मार्फत जलवायु न्याय अघि बढ़ाउन पर्वतीय एवं महाद्वीप राष्ट्रसहित बलियो विश्वव्यापी सहकार्य आवश्यकता रहेको विषयमा जोड़ दिए। 25 सेप्टेम्बर 2026 नेपालले आयोजना गरेको उच्च स्तरीय विशेष कार्यक्रम सगरमाथा टू द सी अ कल टू एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्यूचरमा प्रमुख वक्ताको रूपमा मैले सम्बोधन गरे। विज्ञान, नीति र लगानीले पहाड़देखि समुद्रसम्मको अन्तर आबद्धतालाई आत्मसात गर्नुपर्ने र जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको नेपाल जस्ता मुलुकहरूलाई जलवायु वित्त, प्रविधि हस्तान्तरण, क्षमता विकास र उत्पादनशील विकासका लागि द फण्ड फर रिस्पोन्डिङ टू लस एण्ड ड्यामेज लगायतका संयन्त्र मार्फत सहयोग प्राप्त हुनुपर्नेमा जोड़ दिएको छु। साथै हाई लेभल मिटिङ अन पेण्डेमिक प्रिभेन्सन, प्रिपेयरनेस एण्ड रेस्पोन्सेस G77 एण्ड चाइना मिनिस्ट्रियल मिटिङ र हाई लेभल मिटिङ अन ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ बैठकहरूमा मेरो रचनात्मक सहभागिता रह्यो। सो बैठकमा मैले विश्वव्यापी चुनौतीहरू सम्बोधन गर्न बहुपक्षीय सहकार्य, दिगो विकास, समावेशी आर्थिक वृद्धि, स्वास्थ्य सुरक्षा, कानूनमा आधारित विश्व व्यवस्था तथा विकासशील मुलुकका साझा सरकारहरूलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिए। 28 सेप्टेम्बर 2026 आयोजित हाई लेभल मिटिङ टू कमेमोरेट द 25th एनिभर्सरी अफ द अडप्सन अफ डर्बन डेक्लरेशन एण्ड प्रोग्राम अफ एक्सनलाई सम्बोधन गर्दै भेदभाव विरूद्ध उपयुक्त कानूनी र नागरिक कदम चाल्नुपर्ने, सीमान्तकृत समुदायलाई सशक्तिकरण गर्नुपर्ने, नवीनतम प्रविधिको उचित नियमन गर्ने र सिद्धान्तमा आधारित बहुपक्षता सुदृढ गर्नुपर्नेमा जोड़ दिएको छु। भारतले आयोजना गरेको नेभिगेटिङ टुगेदर टुवर्ड्स अ ब्राइटर फ्यूचर द कम्पेलिङ केस फर एन इम्पावर्ड ग्लोबल साउथ विषयक मन्त्रीस्तरीय बैठकलाई मैले सम्बोधन गरे। ग्लोबल साउथका मुलुकहरूको साझा विश्वव्यापी चुनौतीहरूको सामना गर्न तथा विकासका प्राथमिकताहरू अगाडि बढ़ाउन आपसी एकबद्धता, सहकार्य र सामूहिक पहललाई सुदृढ गर्नुपर्नेमा मैले जोड़ दिएँ।
एसिया सोसाइटीले आयोजना गरेको स्टेयरिङ नेपाल्स फ्यूचर इन एसियाज राइटिङ सेन्चुरी विषयक कार्यक्रममा मैले मुख्य वक्ताको रूपमा सम्बोधन गरे। सम्बोधनका क्रममा मैले सुशासन, कानूनी राज्य, क्षेत्रीय सम्पर्क सञ्जाल, स्वच्छ ऊर्जा, नवप्रवर्धन तथा विश्वसँगको गहिरो संलग्नता मार्फत नेपालको भूपरिवेष्टित अवस्थालाई रणनीतिक अवसरमा रूपान्तरण गर्ने दृष्टिकोण प्रस्तुत गर्दै न्यायपूर्ण, नियममा आधारित र परस्पर जोड़िएको विश्व निर्माण गर्न नेपाल सदैव प्रतिबद्ध रहेको चर्चा गरे। सम्बोधन पश्चात अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री श्री केविन रडसँग कुराकानी पनि गरे। सम्माननीय सभामुखज्यू, मान्य सदस्यज्यूहरू, यस भ्रमणको अवसरमा म विभिन्न बैठक कार्यक्रम गतिविधिहरूमा सहभागी भए। यस परिप्रेक्ष्यमा मैले भूटानका प्रधानमन्त्री महामहिम दासो छिरिङ तोक्बे, भारतका विदेश मन्त्री महामहिम डाक्टर एस जयशंकर, पोल्याण्डका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम रादोस्लाव सिरोस्की लगायतसँग भेटवार्ता गरे। सो अवसरमा आपसी सरोकार र हितका विविध विषयहरूमा छलफल भयो। संयुक्त अरब एमिरेट्सका उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हिज हाइनेस शेख अब्दुल्ला बिन जायद अल नायासँगको द्विपक्षीय भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा सहकार्य, विकास साझेदारी र पारस्परिक हितको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदान प्रदान भयो। नेपालका बाढ़ी पीड़ित समुदायलाई यूएई सरकारले प्रदान गरेको आर्थिक तथा मानवीय सहायता र थप 25 मिलियन अमेरिकी डलर सहयोगका लागि यही सरकार र जनताप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। संयुक्त राज्य अमेरिकाका पोलिटिकल अफेयर्स सम्बन्धी अण्डर सेक्रेटरी अफ स्टेट महामहिम एलिसन हुकरले मसँग शिष्टाचार भेट गर्नुभयो। उक्त भेटमा नेपाल अमेरिका बीच दशकौंदेखि कायम रहेको घनिष्ठ सौहार्दपूर्ण सम्बन्धका विविध पक्षहरूमा छलफल हुनका साथै नेपालका बाढ़ी प्रभावित समुदायका लागि प्रदान गरिएको थप 30 मिलियन अमेरिकी डलर आर्थिक सहयोगका लागि मैले अमेरिकी सरकार र जनताप्रति हार्दिक आभार व्यक्त गरे। यस भ्रमणको अवसरमा ग्रेनाडा, नामेबिया र सेनेगलसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी छुट्टा छुट्टी संयुक्त विज्ञप्ति ज्वाइन्ट कम्युनिकेमा नेपाल सरकारको तर्फबाट मैले हस्ताक्षर गरे। यससँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकहरूको संख्या अब 188 पुगेको छ। रुवाण्डाका परराष्ट्र मन्त्री महामहिम अलिभर जन पेट्रिक इन्डुङ हुंगेरी तथा सर्बियाका परराष्ट्र मन्त्री मार्को ज्योरिक र बेलारूसका परराष्ट्र मन्त्री महामहिम म्याक्सिम रिजेनकोभसँगको द्विपक्षीय भेटवार्ताका क्रममा क्रमशः जनरल कोअपरेशन अग्रीमेन्ट, बायोलेट्रल कोअपरेशन मेकानिजम र कूटनैतिक अफिसियल र सर्भिस राजधानी बाहेकका लागि भिजा छूटसँग सम्बन्धित समझदारी पत्र एमओयूमा हस्ताक्षर सम्पन्न भयो। न्यूयोर्क स्थित नेपाली कन्सुलेट जनरल र नेपाली समुदायद्वारा आयोजित अन्तर्क्रिया र भुटेकासी बाढ़ी पीड़ितका लागि राहत रकम हस्तान्तरण कार्यक्रममा समेत मेरो सहभागिता रह्यो। सम्मान्य सभामुखज्यू, संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सप्ताहमा प्रधानमन्त्रीज्यूको तहमा नेपालको सहभागिताले नेपालको राष्ट्रिय हित तथा प्राथमिकताका साथै जलवायु परिवर्तन, जलवायु न्याय, दिगो विकास, जलवायु सहन क्षमता, अति कम विकसित तथा भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका साझा सरोकार र बहुपक्षीय सहकार्यका विषयमा नेपालको स्पष्ट धारणा अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। महासभाको जेनरल डिबेट तथा विभिन्न उच्चस्तरीय र मन्त्रीस्तरीय बैठकहरूमा नेपालको सक्रिय सहभागिता र सम्बोधन मार्फत हिमाली तथा जलवायु जोखिममा रहेका मुलुकहरूले भोगिरहेको चुनौती, जलवायु वित्तमा सहज पहुँच, लस एण्ड ड्यामेज, पूर्व सूचना प्रणाली तथा सहन क्षमतायुक्त विकासका विषयमा नेपालको आवाज सशक्त रूपमा प्रस्तुत भएको छ। महासभाका क्रममा अति कम विकसित मुलुकहरूका अध्यक्षको हैसियतमा नेपालले निर्वाह गरेको भूमिका तथा एलडीसी, एलएलडीसी, जलवायु जोखिममा रहेका मुलुक र विकासशील राष्ट्रका साझा सरकारहरूलाई अन्तर्राष्ट्रिय मंचमा उठाएको विषयले नेपालको बहुपक्षीय कूटनीतिप्रतिको प्रतिबद्धता स्पष्ट गरेको छ। साथै नेपालले आयोजना गरेको सगरमाथा टु द सी लगायतका उच्च स्तरीय कार्यक्रम तथा विभिन्न बहुपक्षीय बैठकहरूमा भएको सहभागिताले जलवायु संकट र पर्वतीय परिस्थितिका प्रणालीका विषयमा नेपालको अनुभव र प्राथमिकतालाई अन्तर्राष्ट्रिय बहसमा थप स्थापित गर्न योगदान पुर्याएको छ।
यस भ्रमणका क्रममा विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुख परराष्ट्र मन्त्री तथा उच्च पदाधिकारीहरूसँग भएको द्विपक्षीय भेटवार्ता सम्झौता समझदारी तथा ग्रेनाडा नामिबिया र सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापनाले नेपालको द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्न सहयोग पुर्याएको छ। साथै संयुक्त राष्ट्रसंघका महासचिव तथा अन्य उच्च पदाधिकारीहरूसँगको भेटवार्ताले नेपाल र संयुक्त राष्ट्रसंघ बीचको सहकार्यलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ। समग्रमा संयुक्त राष्ट्रसंघको 81औं महासभामा नेपालको सहभागिता निकै प्रभावकारी र फलदायी रह्यो। अन्त्यमा संयुक्त राष्ट्रसंघको 81औं महासभामा नेपालले उठाउनुपर्ने विषयमा मान्यज्यूहरूले दिनुभएको सुझावका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै सम्माननीय प्रधानमन्त्रीज्यूले महासभामा राख्नुभएको जलवायु न्याय लगायतका विषयमा एकबद्धता जनाउनु भएकोमा एवं संयुक्त राष्ट्रसंघमा नेपालको ऐतिहासिक उपस्थितिमा यहाँहरूको सकारात्मक धारणा साथ र समर्थनप्रति हार्दिक धन्यवाद समेत व्यक्त गर्न चाहन्छु। साथै सम्पूर्ण मान्यज्यू तथा सबै नेपाली आम दाजुभाइ दिदीबहिनीहरूमा आउँदै गरेको दशैं तिहार र छठ लगायतको अग्रिम शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद।

मान्य सदस्यहरू, नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका नेता माननीय रामबहादुर थापाले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु। माननीय सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ।

0: समय को लाई धन्यवाद। सम्मान्य सभामुख महोदय, लोकतंत्र को सर्वोच्च संस्था प्रतिनिधि सभा को अधिवेशन आज मध्यरात देखि अंत्य हुँदै छ। यो ऐतिहासिक क्षण में सर्वप्रथम म राष्ट्रियता, लोकतंत्र, गणतंत्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशिता का लागि आफ्नो अमूल्य जीवन को आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात महान शहीदहरूलाई सादर सलाम गर्दछु। सम्मान्य सभामुख महोदय, म दुईवटा प्रश्नहरू मार्फत आफ्ना धारणाहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। पहिलो, नेपालमा उत्पन्न असाधारण संकटको वस्तुगत कारण के हो? दोस्रो, उक्त संकटको आत्मगत समाधान के हो? विद्यमान संकट अत्यन्तै असाधारण भएकोले प्रस्तुतिमा हुने राजनैतिक तथा सैद्धान्तिक पदावली अलि तीखो र अप्रिय हुन सक्दछ। यसले कतिपयको मुटु दुख्न सक्छ, मथिंगल खल्विन सक्छ। त्यसका लागि शुरूमा नै म क्षमा चाहन्छु। सम्मान्य सभामुख महोदय, विज्ञान र प्रविधिमा आएको अभूतपूर्व क्रान्तिले वस्तुत संसारलाई आज मोबाइलको एउटा सूक्ष्म चिप मात्र संकेन्द्रित गरिदिएको छ। राष्ट्रिय राजनीति र विश्व राजनीति बीचको सीमा मेटिँदै गएको छ। यो नवीन क्रान्तिबाट पुरानो विश्व व्यवस्था नराम्ररी खलबलिएको छ। यसले उच्च वर्ग तथा श्रमजीवी वर्ग दुवैका लागि अभूतपूर्व संकट पैदा गरिदिएको छ। आज विश्व एआई र अल्गोरिदमको युगमा प्रवेश गरेको छ। जलवायु परिवर्तनले यो संकटलाई अझ गहिरो बनाउँदै लगेको छ। सँगसँगै यो क्रान्तिले मानव जातिका लागि अभूतपूर्व अवसर पनि लिएर आएको छ। सम्मान्य सभामुख महोदय, पुरानो विश्व व्यवस्थाको स्थान नयाँ विश्व व्यवस्थाले प्रतिस्थापन गरिसकेको छैन। आज विश्व संक्रमणकालीन उथलपुथलको अवस्थाबाट गुज्रिरहेको छ। आज पुरानो विश्व व्यवस्थाको केन्द्र पश्चिमबाट पूर्वतिर सर्दै गएको छ। रूल सेटिङ अब पुरानो नेतृत्वको हातबाट नयाँमा हस्तान्तरण हुने प्रक्रियामा छ। पुरानो उपरी संरचना तथा आधार भत्किँदै गएको छ। नयाँ पूर्णत निर्माण भइसकेको छैन। सम्मान्य सभामुख महोदय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका राजनैतिक, आर्थिक तथा सांस्कृतिक परिघटनाहरूको सूक्ष्म अध्ययन गर्दा नयाँ विश्व व्यवस्थाको मार्ग दुई मार्गचित देखा पर्दछन्। एकाधिकारी उच्च वर्ग तथा तीनका आशेपासेहरू फासीवादी शासनको पुनर्गठन मार्फत आफ्नो राजनैतिक संकट समाधान गर्न उद्यत छन्। नाङ्गो सैन्य हस्तक्षेप, आक्रमण, कठपुतली सरकारहरूको गठन, नागरिकहरूको मौलिक अधिकारहरूको अपहरण, राज्य आतंक, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूको निर्मम दमन, न्यायपालिका तथा व्यवस्थापकका माथि नाङ्गो हस्तक्षेप, स्रोतहरूमाथि कब्जा आदि मार्फत आफ्नो अनुकूल नयाँ विश्व व्यवस्था निर्माण गर्न यो वर्ग जीवनको अन्तिम युद्ध लडिरहेको छ। सम्मान्य सभामुख मध्ये अर्कोतिर देशभक्त तथा लोकतान्त्रिक शक्तिहरू समाजवादी लोकतन्त्रको पुनर्गठन मार्फत नयाँ विश्व व्यवस्था निर्माण गर्न जीवन मरणको संघर्ष गरिरहेका छन्। हाम्रो संविधानको प्रस्तावनामा ले यही दिशा निर्देश गरेको छ। सम्मान्य सभामुख महोदय, गत वर्ष भाद्र 23-24 गतेको देश दहन र नागरिक सरकार तथा संसदको विघटन यही नयाँ विश्व व्यवस्था पुनर्गठनको नेपाल संस्करण थियो। स्मरण रहोस्, हामीले यो असंवैधानिक सत्ता परिवर्तनको तत्काल प्रतिवाद गरेका थियौं। देश तहन गर्ने दोषीहरूमाथि कार्यवाहीको माग गरेका थियौं। विघटित प्रतिनिधि सभाको पुनस्थापनाको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ। म यस सम्मानित सदन मार्फत हाम्रो राजनीतिक अडान पुनः स्पष्ट गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, फागुनको निर्वाचन तथा त्यसको परिणाम भाद्र 30-24 गतेको बाई प्रोडक्ट थियो। भाद्रमा जस्तै फागुनमा देशभक्त तथा लोकतान्त्रिक दलहरूले अकल्पनीय पराजय भोग्नु परेको थियो। हामीले कानून त त्यो पराजयलाई स्वीकार गर्यौं। राष्ट्रपा प्रधानमन्त्री बालेन्द्र शाह तथा सम्बन्धित निकायहरूलाई यस अभूतपूर्व विजयका लागि बधाई तथा शुभकामना समेत दियौं। तर यो सम्मानित सदन मार्फत म के स्पष्ट गर्न चाहन्छु भने पराजयको स्वीकारोक्ति आत्मसमर्पण कदापि होइन। हामीले यसलाई गम्भीर शिक्षा तथा भावी विजयको लागि सुनौलो अवसरको रूपमा आत्मसात गरेका छौं। सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाले आफ्नो कार्यकालको 6 महिना पार गरेको छ। यो क्रममा 3 दर्जन विधेयकहरू संसद सचिवालयमा दर्ता भए, 1 दर्जन राष्ट्रपतिबाट प्रमाणीकरण भए, केही संसदबाट प्रमाणित भए तर प्रमाणीकरण बाँकी छ, केही समितिहरूमा दफावार छलफलमा छन् र केही सामान्य अवस्थामा नै छन्। यो 6 महिनामा प्रतिनिधि सभाको सत्ता पक्ष सरकारको प्रतिछाया मात्र साबित भयो। सबै विधेयकहरू संख्या र शक्तिको बलमा एकपक्षीय ढंगले पारित गरियो। लोकतन्त्रको अर्थ सत्ता पक्षले फगत शक्ति र संख्यालाई बुझ्यो। लोकतन्त्र त संवाद, सहमति र संश्लेषण हो। सत्ता पक्षले प्रतिपक्षलाई पूरक होइन बाधक ठान्यो। विधेयकमा कमा र वाक्यांशसम्म थप्न संशोधन गर्न पनि मानेन। विधि निर्माण उसले आफ्नो एकाधिकार ठान्यो। सम्माननीय सभामुख महोदय, प्रतिपक्षले तपाईंलाई संसदका प्रमुख नेताको हैसियतले राजनीतिक सहमतिका लागि अगुवाई गर्न अनुरोध गर्यो। तपाईंले सुन्नु भएन कि सक्नु भएन हामीलाई थाहा छैन। हामीले यो 6 महिनाको अधिकांश समय सत्ता पक्षको ढ्याप ढ्याप सुन्यौं, प्रतिपक्षको आक्रोश देख्यौं। तर पछिल्लो समय सत्ता पक्षमा के आशाको किरण देखिन थालेको छ। सम्माननीय सभामुखज्यूले प्रधानमन्त्रीलाई रूलिङ गर्ने जमको गर्नुभएको छ। सत्ता पक्षका कतिपय माननीय ज्यूहरूले सरकारको हुकुमी शासन शैलीप्रति प्रश्न खड़ा गर्नुभएको छ। सम्माननीय सभामुख महोदय, भदौ 10 गतेको महाविपत्ति सामना गर्न राष्ट्रपतिका सभापतिज्यूले सर्वपक्षीय राजनैतिक सम्बन्ध निर्माणको पहल गर्नु स्वागतयोग्य कुरा हो। यद्यपि यो पहल कदमी सरकारले लिनुपर्दथ्यो, त्यसै सिलसिलामा सभामुखज्यूको पहलमा संसदीय विशेष समिति गठन हुनु पनि सकारात्मक कदम हो। यो समितिमा राष्ट्रिय सभालाई संलग्न नगराउनु त्रुटि भएको छ। सम्माननीय सभामुख महोदय, बालेन्द्र सरकारले फासीवादी शासनको 6 महिना पार गरेको छ। यो यात्रा पूर्व प्रधानमन्त्रीको गैर कानूनी गिरफ्तारीबाट शुरू भएको थियो, अहिले पूर्व प्रधान न्यायाधीशको कलाविहीन नाटक मञ्चनसम्म आइपुगेको छ। यो पछिल्लो घटनाले फासीवादको संकट गहिरिँदै गएको स्पष्ट गर्दछ। अब कसको पालो, कसको पछाडि सुराकी खटाइएको छ? निकट भविष्यमा मध्यरातमा कुनै पूर्व सभामुख, कुनै प्रमुख नेता गैर कानून ढंगबाट पक्राउ पर्नु अनौठो हुने छैन। सम्माननीय सभामुख महोदय, फासीवादले सुशासन र सम्पत्ति छानबिन तथा शुद्धिकरणको लोकप्रिय आवरणमा देशभक्त तथा लोकतान्त्रिक शक्तिहरूलाई सखाप पार्ने वाचा गरेको छ। साथै मीडियाकर्मी, नागरिक, अभियन्ताहरू, व्यवसायीहरू पनि यसको तारो बन्दै आएका छन्। फासीवाद लोकतन्त्रको विपरीत ध्रुव हो। यसले विधिको शासन मान्दैन, यसले आदेश र अध्यादेशबाट शासन गर्दछ। हालै सर्वोच्च अदालतले संविधान विपरीत नियमावली संशोधनलाई अन्तरिम आदेश दिएको छ। गैर कानूनी कतिपय गिरफ्तारीहरूलाई खारेज गरेको छ। सम्मानीय सभामुख महोदय, फासीवाद राष्ट्रप्रति इमान्दार देखिएनछ। राष्ट्र विरोधी वक्तव्य दिँदा यसले देश त्यसको गम्भीरतालाई बुझ्न सकेन। संसारमा सुरुङ सफा गर्ने प्रविधि छैन भन्दा महाविपत्तिमा परेकाहरूको संवेदनशीलता यसले कहिले महसुस गर्न सकेन। सुकुम्बासी बस्तीहरूमा डोजर दौड़ाउँदा यसले बस्तीहरूको रोदनलाई कहिले सुन्न सकेन। सम्मान्य सभामुख महोदय, भदौको महाविपत्तिमा सरकारको उद्धार तथा राहत कार्य सन्तोषजनक देखिएन। शुरूमा अहंकारवश विदेशी सहयोग प्राप्त गर्न विलम्ब गरियो। कतिपय मन्त्री तथा सांसदहरूको उद्धार तथा राहत भन्दा पनि आत्मप्रचार र स्टन्टबाजी देखियो। अब सरकारले पुननिर्माणको ठोस कार्ययोजना प्रस्तुत गर्नुपर्दछ। सर्वपक्षीय संयन्त्र मार्फत जनपरिचालन गर्नुपर्दछ। संसदीय विशेष समितिसँग सहकार्य गर्नुपर्दछ। विदेशी सहयोग तथा क्लाइमेट जस्टिस अनुसार क्षतिपूर्तिको दावी गर्नुपर्दछ। सम्मान्य सभामुख महोदय, सरकारले सय वाचा पत्रको रूपमा नीति तथा कार्यक्रम ल्यायो। राष्ट्रपतिज्यू मार्फत त्यसलाई प्रस्तुत गरियो। प्रारम्भमा नै राष्ट्रपतिको मानमर्दन गरेर सुशासन र समृद्धिको वाचा फकत पपुलिजम हो भनेर साबित गरियो। विद्वान अर्थमन्त्रीज्यूले उच्च वर्ग तथा चुनाव केन्द्रित बजेट प्रस्तुत गर्नुभयो। त्यसले जनताको जनजीविकाको समाधान गर्न कुनै योगदान गरेको छैन। सुशासन र पारदर्शिताको गीत गाउन कहिले नथाक्नेहरूले अवैध ढंगबाट करको दरमा हेरफेर गरे। प्रश्न उठ्यो, धम्कीद्वारा त्यसलाई ढाकछोप गर्ने दुस्साहस गरियो। नव उदारवादको जगमा निर्मित बजटले अन्तत ठूला बड़ालाई नै समृद्ध बनाउँछ, गरीबलाई झनकंगाल बनाउँछ। शिक्षा स्वास्थ्य र विद्युतमा कर वृद्धि गरेर सरकारले कसको सेवा गर्न खोजेको? सम्मान्य सभामुख महोदय, जनताको जनजीविकाको पाटो झन गम्भीर छ। युक्रेन खाड़ी युद्ध र महाशक्ति बीचको ट्रेड वारले विश्व नै ठूलो संकटमा पैदा गरेको छ। भू राजनीतिका शोधकर्ताहरूले आगामी वर्ष गम्भीर आर्थिक मन्दी तथा खाद्यान्न संकट पैदा हुने भविष्यवाणी गरेका छन्। दशैं तिहार छठ र विभिन्न पर्वहरू आउँदैछन्। एकजना सत्ता पक्ष माननीय ज्यूले यो पर्वमा अभिभावकहरूले हामीलाई आशीर्वाद होइन श्राप दिने चेतावनी दिएका छन्। यसले सरकारको गैर जिम्मेवारीपनलाई उदाङ्गो पारेको छ। सम्मान्य सभामुख महोदय, संकट दिन दिनै गहरिँदैछ। हामीले सरकारले बारम्बार अपील गर्दै आएका छौं, फासीवादको मार्गबाट लोकतन्त्रको मार्गमा फर्कियौं, राष्ट्र जनताप्रति उत्तरदायी बनौं। लोकतन्त्रको पुनर्बहालीको कुनै विकल्प छैन। भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, कहाँ थप्न सकिँदैन। फासीवादबाट देश बन्दैन। अन्तिम सत्य जनता नै हो। शक्तिको स्रोत तथा राष्ट्र निर्माता जनता नै हुन्। सम्मान्य सभामुख महोदय, आउँदै गरेको दशैं तिहार छठ लगायतका पर्वहरू फासीवादमाथि लोकतन्त्रको विजय बनोस्, देशद्रोहमाथि भक्ति देशभक्तिको उद्घोष बनोस्, दरिद्रतामाथि समृद्धिको जीत होस्, बर्बरतामाथि मानव सभ्यताको गीत होस्। अन्त्यमा सभामुख ज्यू लगायत सबैमा सुस्वास्थ्य तथा सफलताको शुभकामना। धन्यवाद।
1: मान्य सदस्यहरू, नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता माननीय प्रवेश कुमार हमालले बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ।

0: सम्माननीय सभामुख महोदय, यहाँले मेरो नाम उच्चारण गर्ने बेलामा अलिकति कठिनाई भएको मैले महसुस गरेँ। मेरो नाम प्रमेश कुमार हमाल हो, त्यसैले गर्दाखेरि यो अलि सहज त छैन, तर म सचिवालयका अधिकारीज्यूहरूलाई पनि अलि याद गरिदिनुको निमित्त अनुरोध गर्न चाहन्छु। म सर्वप्रथम जनआन्दोलन, जनयुद्ध, जेएनजी आन्दोलन, नेपाली क्रान्तिको निमित्त सादात प्राप्त गर्ने, रूपान्तरण प्रगतिको निमित्त आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। हामी अहिले यो वर्षीय अधिवेशन, बजेट अधिवेशन पनि अन्ततिर आइपुगेको छौं। यो अवस्थामा हामीले संसदका केही गतिविधिहरूलाई समीक्षा गर्नु उपयुक्त नै हुन्छ। हाम्रा मान्य संसदहरूले संसदमा हजारौं प्रश्नहरू तेर्स्याउनु भएको छ, हजारौं आफ्ना सुझावहरू विकासको, निर्माणको, जनताको उत्पीडनको, पीड़ाको यहाँ आवाजहरू उठेको छ। तर सम्बोधन कसले गर्ने? सरकार यहाँ उठेका प्रश्नप्रति उदासीन छ। यहाँ सत्ता पक्षका मान्यहरूले पनि भर्खर पनि भन्नुभयो, दर्जनौ पटक आवाज उठाइएको छ, तर सम्बोधन खै? किन उदासीन छ सरकार? कहाँनिर यो संसद र सरकारको ट्युनिङ मिलेको छैन? म यो कुरा सरकारसँग सोध्न चाहन्छु। यो संसदको शुरूआत, यो अधिवेशनको शुरूआत अलि अस्वाभाविक ढंगबाट शुरू भएको थियो। सायद मान्य सदस्यज्यूहरूलाई याद छ, सभामुखज्यूलाई पनि याद छ, संसद अधिवेशनको घोषणा भयो, तात्कालै स्थगित गरेर अध्यादेश जारी भयो। यही अधिवेशनलाई छल्दै सरकारले अध्यादेश ल्यायो। के आवश्यकता थियो त्यस्तो? म यो प्रश्न गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो संसदमा यहाँले प्रधानमन्त्रीज्यूलाई रूलिङ गर्नुभयो, खोइ त्यो रूलिङको पालना भएको? पालना गर्नु पर्दैन। त्यसैले गर्दाखेरि म यो संसदको प्रक्रियासँग पनि कतिपय अन्योलपूर्वक हेरिरहेको छु। प्रधानमन्त्रीले यहीँ आएर यही रस्मबाट नेपालको राष्ट्रियताको सम्बन्धमा, नेपालको स्वाधीनताको सम्बन्धमा, नेपालको भूखण्डको सम्बन्धमा उहाँले विवरण दिनुभयो। नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिल्छ, कमसेकम यसको करेक्सन हुनु पर्दैन, संसदको रेकर्डबाट यो हट्नु पर्दैन, संसदको रेकर्डमा यो राखेरै जाने हो? यस्तो गम्भीर प्रश्न हामीलाई उठाउन बाध्य बनाएको छ। म त्यो सास सम्झिरहेको छु जुन बेला प्रतिपक्षीहरूले कठोर मेहनतका साथ भन्दै हुनुहुन्थ्यो, संविधानको धारा कुल्चिएर पत्नी सभाको नियावली पास गर्न पाइँदैन। सभामुख महोदय, आज अदालतले त्यो कुरालाई प्रमाणित गरिदिएको छ। हामीले अझै पनि पत्नी सभाको त्यो नियावली अपडेट गर्नुको निमित्त, परिमार्जन गर्नुको निम्ति, संशोधन गर्नुको निम्ति तयारी गर्नु पर्दैन? म प्रश्न गर्न चाहन्छु। त्यसैले गर्दाखेरि यो संसदको मर्यादा, यो संसदको मूल्य हामी लोकतन्त्रको सर्वोच्च स्थान भनेर चाहिँ भनिरहेको छौं। यसलाई न्यूनीकरण गर्ने, यसलाई अपमानित गर्ने काम भइरहेको छ भनेर म अनुरोध गर्न चाहन्छु। सरकारको छ महिना बितेको छ, सरकारको छ महिना बित्दाखेरि सरकारले के काम गर्यो? उसले आफ्ना प्रतिबद्धताहरूलाई कायम गर्न सकेको छ कि छैन, यसको पनि त मूल्याङ्कन गर्ने होला नि। उसले गरेका प्रतिबद्धताहरू, उसले गरेका घोषणाहरू, उसका नीतिहरू, उसका कार्यक्रमहरू, उसका बजेटहरू, यसबारे समीक्षा हुनु पर्दैन? ती सय बुधे प्रतिबद्धताहरू अहिले दराजका कुनै कुनामा बसेर हाँसिरहेको होलान्। सभामुख महोदय, योभन्दा मभन्दा अगाडिका वक्ताले सरकारको बारेमा गम्भीर प्रश्न उठाउनु भएको छ। सरकार निरुङ्कुशतातिर अगाडि बढिरहेको छ, सरकारका हर कामहरू, अहिले यो अलि नयाँ शब्द नियो फासिजम भन्ने छ, नव फासीवाद, त्यतिर अग्रसर हुँदै गइरहेको छ। अधिकारहरू कटौती हुँदै गएका छन्, ट्रेड युनियनसम्म कानुनी रूपमा सञ्चालन गर्नको निमित्त व्यवधान दिइएको छ। कर्मचारीहरूलाई त्रसित बनाइएको छ। नेता, बौद्धिक व्यक्तित्व, निजी व्यवसायी, पत्रकार र हुँदाहुँदा पूर्व प्रधान न्यायाधीशलाई समेत बिना कारण, बिना पक्राउ पुर्जी उनीहरूलाई पक्राउ गर्ने, आतंकित गर्ने, त्रसित गर्ने काम गरिँदैछ। यसैले गर्दाखेरि मैले भनेको यो नयाँ नव फासीवादी दिशातिर अग्रसर हुँदै गइरहेको छ। सम्माननीय सभामुख महोदय, अर्थतन्त्रको स्थिति हेऱ्यो भने अत्यन्त भयावह स्थिति हुँदै गएको छ। अर्थतन्त्र हरेक ठाउँहरू, हरेक क्षेत्रहरू अत्यन्त कमजोर देखिएका छन्। आर्थिक विकासको स्थिति, बजेटमा कति पर्सेन्टको घोषणा गरिएको थियो अरे, त्यो अब के प्राप्त गर्न सकिन्छ? महँगीले आकाश छोएको छ। क्यापिटल इन्भेस्टमेन्ट, क्यापिटल एक्सपेन्डिचर अहिले हुन त यो वर्षाको अवधि छ, 4% नै हुन सकेको छैन। सरकारले निर्धारण गरेको राजस्वको दायरा फराकिलो पार्ने भनेर भन्यो। अलि नव उदारवादी चिन्तन थियो त्यसमा, दक्षिणपन्थी सोच थियो, तर पपुलिस्ट किसिमका छ नि त्यहाँनिर कार्यक्रमहरू लिएर आइएका थिए। सरकार त्यसमा पनि टिक्न सकेन। बेरोजगारीको स्थिति गम्भीर छ। वैदेशिक रोजगारीमा जानेहरूको लाम लागेको छ। सेवा प्रवाहको कुरा गरिएको होइन, सेवा प्रवाहमा अहिले पनि गम्भीर खालका चुनौतीहरू छन्। पासपोर्ट, एनआईडी, सिटिजनसिप लिनको निमित्त जुन प्रतिबद्धता गरिएको थियो, त्यो कोही प्रतिबद्धता अनुसारको काम गर्नु पर्दैन। सुशासनको बिगुल फुकियो। सुशासन भनेको के? आतंकी तुल्याउने, संवैधानिक निकायलाई तेजोवध गरियो। प्रधानमन्त्रीको सचिवालयमा लगेर अख्तियारका प्रमुख लगायतका त्यहाँका सदस्यहरूलाई जुन किसिमको हरकत गरियो, त्यो हाम्रो सुशासनको इतिहासमा एउटा नयाँ अध्यायको रूपमा प्रमाणित भएको छ। त्यसैले गर्दाखेरि म के भन्छु भने, यस सरकारको अर्थतन्त्र गम्भीर संकटको दिशातिर अगाडि बढिरहेको छ। सम्माननीय सभामुख महोदय, संसद र सरकारको बारेमा मैले अघि पनि भनिसके, यो एउटा जुन किसिमको ट्युनिङ मिल्नुपर्ने थियो त्यो ट्युनिङ मिलेको छैन र गम्भीर समस्याबाट गुज्रिरहेको छ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। सरकारको अघि भर्खरै हाम्रो परराष्ट्र मन्त्रीजीले केही कुरा गर्नु भनेर जानु भएको छ हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा। यो विश्व शक्ति राष्ट्रहरूको द्वन्द्वबाट अगाडि बढिरहेको छ। हामी जियो पोलिटिकल एउटा दबावमा छौं। हाम्रो राष्ट्रियतामाथि गम्भीर खालको चुनौती छ, हाम्रो लोकतन्त्रमाथि गम्भीर खालको चुनौती छ, हाम्रो संविधानको रक्षा गर्ने कुराहरूमाथि गम्भीर चुनौती छ। अब यस्तो अवस्थामा हामीले लिनुपर्ने परराष्ट्र नीतिको सम्बन्धमा सरकारको कतिपय कुराहरू ताल मिलेको छैन र हामीले लिनुपर्ने असंलग्न परराष्ट्र नीतिको बारेमा मैले यो रोशनबाट पनि उठाएको छु, सही किसिमले सरकार अगाडि बढ्न सकेको छैन। सम्मान्य सभामुख महोदय, भाद्र 10 गते गएको बाढी, त्यो अत्यन्त पीडादायक बाढीबाट अहिले पनि हजारौं नेपाली र विदेशी हराइरहेको छन्। यो खोजी कार्य कहिले समापन हुन्छ भन्ने कुराको कुनै ठेगान छैन, तर सरकारले यसको निमित्त गर्नुपर्ने कतिपय कामहरूमा उसले ध्यान पुर्याउन सकिरहेको छैन। त्यहाँका पीडितहरूलाई पुनर्स्थापना र पुननिर्माणको कार्यमा पनि सरकारको जुन किसिमको भूमिका हुनुपर्ने हो त्यो किसिमको भूमिका अझै देखिएको छैन। सरकार एकल काठी ढंगले अगाडि बढ्न खोजिरहेको छ। राजनैतिक दलहरू, हामी संघीय प्रणालीमा छौं, संघीय प्रणालीमा रहेका प्रदेश र स्थानीय सरकारहरू, स्वयंसेवीहरू, उनीहरूलाई एकताबद्ध तुलाएर अगाडि बढ्नुपर्ने हो, तर त्यो कुरामा सरकारको अत्यन्त गम्भीर खालको त्रुटि र कमजोरी देखिएको छ। सम्मान्य सभामुख महोदय, म अब केही यो क्लाइमेट डिप्लोमेसी र क्लाइमेट क्राइसिसको बारेमा केही कुरा भन्न चाहन्छु। आजै यही रोशनबाट परराष्ट्र मन्त्रीज्यूले, सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसम्म गएर उहाँले दिनुभएको वक्तव्यको बारेमा चर्चा गर्नुभयो। यो चर्चा व्यापकै छ, तर म यहाँ र अनुरोध गर्न चाहन्छु, योभन्दा अगाडिका केही परिघटनाहरूलाई पनि म यहाँलाई स्मरण गराउन चाहन्छु। तात्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा गरेको दिएको मन्तव्य, त्यस पछाडि उहाँले संयुक्त राष्ट्रसंघका महासचिवसँग गर्नुभएको कुराकानी, त्यसपछि संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र हालसालै उहाँले दिएको अभिव्यक्ति, यसबाट हामी केही शिक्षा लिन सक्दैनौ? त्यस्तै किसिमले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको जलवायु परिवर्तनसँग सम्बन्धित, नेपालको जलवायु क्राइसिससँग सम्बन्धित, क्लाइमेट क्राइसिससँग सम्बन्धित विषयमा संसारको ध्यान आकर्षित गर्नको निमित्त उहाँले सगरमाथाको बेस क्याम्प कालापत्तरमा मन्त्री परिषदको बैठकको आयोजना गर्नुभयो। त्यहाँबाट लगिएको कालापत्थरको ढुङ्गा COP15 कोपेनहेगनमा भएको COP15 प्रस्तुत गर्नुभएको थियो र त्यहाँ उहाँले जलवायु संकटको बारेमा, जलवायु परिवर्तनको बारेमा, नेपालले पाउनुपर्ने क्षतिपूर्तिको बारेमा, नेपालले पाउनुपर्ने न्यायको बारेमा गम्भीर खालको प्रश्न उठाउनु भएको थियो। यो एउटा निरन्तर प्रक्रिया होइन र? यो प्रक्रियालाई अहिलेको सरकारले पनि त अगाडि बढाउनु पर्यो। त्यसैले गर्दाखेरि यसलाई चर्चा गरौं, तर धेरै चढाइ गर्ने काम नगरौं। निरन्तरताको आवश्यकता छ। यो जलवायु परिवर्तनको लागि जुन किसिमको न्यायको अवस्था छ त्यो गम्भीर छ। शक्ति राष्ट्रहरूले न्याय त्यसै दिन्छन्, उनीहरू जिम्मेवार हुन चाहन्छन्, उनीहरू यसमा एकाउन्टेबल हुन चाहन्छन्। त्यसैले गर्दाखेरि यो त्यति सहज छैन, यसको निमित्त निरन्तर प्रयासको आवश्यकता छ। त्यो प्रयासको निमित्त सबैभन्दा पहिले हामीले राष्ट्रिय एकताको भावनालाई सुदृढ गर्नुपर्छ। बिना राष्ट्रिय एकता, बिना एकीकृत विचार, एकीकृत संकल्प हामीले जलवायु न्यायको सम्बन्धमा आवाज उठाउँदा त्यो कमजोर हुन्छ। सम्माननीय सभामुख महोदय, हामीले कतिपय कुराहरू जलवायु न्यायको कुरा गर्दाखेरि जलवायुसँग सम्बन्धित तथ्यहरू, प्रमाणहरू, डेटाहरू एक्युरेट दिनुपर्ने हुन्छ। यो भोटेको श्री त्रिशुलीकै सम्बन्धमा जुन बाढी आयो, अहिलेसम्म पनि कतिपय वैज्ञानिकहरूले, अहिले पनि कतिपय छ नि त्यसमा जोडिएका विशेषज्ञहरूले, उनीहरूले फरक फरक किसिमका तथ्यहरू प्रस्तुत गर्ने गरेको छ। अझ भन्नु भन्ने हो भने हाम्रा विशेषज्ञहरूले, हाम्रा विज्ञहरूले त्यही ठाउँमा पुगेर तथ्य सत्य संकलन गर्ने कुरा अझै पनि गर्न सकेको छैनन्। बिना तथ्य सत्य हामीले चाहिँ नि यस्तो शक्ति राष्ट्रका कतिपय शक्ति मतलब यो बार्गेनिङको निमित्त, जलवायु न्यायको हामीले चाहिँ नि आवाज उठाउनुको निमित्त हामी सक्षम हुन सक्छौँ। त्यसैले गर्दाखेरि म अनुरोध गर्न चाहन्छु, हामीले जलवायु न्यायको निमित्त सत्य तथ्य स्थापित गरौं। यो संसार, यो शक्ति राष्ट्रहरूको यसमा अत्यन्त कुटिल चालबाजी छ। यो ग्लोबल वार्मिङको सम्बन्धमा कतिपय शक्ति राष्ट्रका प्रमुखहरूले केसम्म भनेको छन् भने यो होक्स हो समेत भनेको छन्। त्यसैले गर्दाखेरि हामीले उनीहरूका यस्ता चिन्तन, यस्ता विचारको विरुद्धमा सशक्त आवाज उठाउनुको निमित्त हामीसँग जलवायु तथ्याङ्क पनि स्पष्ट हुन जरुरी छ। त्यस्तै किसिमले हामीले केही कुराहरू प्रयत्न गर्नुपर्ने छ। त्यो प्रयत्न भनेको के हो भनेदेखि, हामीले संयुक्त राष्ट्र संघमा त हामीले आवाज उठायौं, तर कतिपय यस्ता विषयहरू, जलवायु न्यायका विषयहरूलाई हामीले रेजोल्युसनको रूपमा पनि अगाडि बढाउनको निमित्त प्रयत्न गर्नुपर्ने हुन्छ। हाम्रै यो अहिले बाढीमा 32 भन्दा बढी देशका नागरिकहरू उनीहरू बेपत्ता भएका छन् अथवा मारिएका छन्। त्यसैले गर्दाखेरि त्यस्तो अवस्थामा हामीले ती राष्ट्रको पनि सहयोग र समर्थन लिन सक्छौ र संयुक्त राष्ट्र संयुक्त राष्ट्रसँग सम्बन्धित मानव अधिकार संस्था र जलवायुसँग सम्बन्धित अरू संस्था पनि हामीले रेजुलेसनको रूपमा आवाज उठाउन सक्छौ। त्यस्तै किसिमले म एउटा अनुरोध गर्न चाहन्छु सम्माननीय प्रधान सभामुख महोदय, हामीले एउटा यो रेजुलेसन जलवायुको न्यायको सम्बन्धमा सशक्त रूपमा हाम्रो संसदबाट नै हामी यो प्रस्ताव अगाडि बढाउँ। जुन प्रस्तावलाई हामीले कतिपय संस्थाहरूमा र विभिन्न देशका पार्लियामेन्टहरूमा पनि त्यसलाई प्रेषित गर्न सक्छौ। हाम्रा सम्माननीय सभामुख महोदय आइपियुओको बैठकमा जाँदै हुनुहुन्छ, मलाई विश्वास छ त्यहाँ पनि यो आवाज उठ्नेछ। हामीसँग एउटा संकल्प प्रस्ताव भएको भएदेखि त्यही रेजुलेसन लगेर त्यहाँ उहाँले वितरण गर्नुहुन्थ्यो होला। त्यसैले गर्दाखेरि खैर अहिले उहाँ जाँदाखेरि त्यो विषय नभए पनि यो विषयलाई गम्भीरतापूर्वक लियोस् भन्ने म अनुरोध गर्न चाहन्छु। त्यसै गरिकन हामीले अन्तर्राष्ट्रियकरण गर्नको निमित्त, जलवायु डिप्लोमेसीको निमित्त सरकारले यो तहको पहुँच पुर्याएर पुग्दैन। हामीले हाम्रा सम्पूर्ण डिप्लोमेटिक मिसनहरूको लागि हामीले सम्पूर्ण सरकार प्रमुखहरूलाई, हामीले सम्पूर्ण हाम्रो राज्यका निकायहरूलाई त्यो सम्बन्धी गतिविधिमा संलग्न गर्नुपर्ने हुन्छ। त्यसैले गर्दाखेरि यी सबै कार्यमा हामी अगाडि बढ्न सकौं भन्ने खालको म सरकार र संसदलाई अनुरोध गर्न चाहन्छु। अन्तमा हाम्रो यो संसदले संसदीय विशेष समिति नै बनाएको छ, अब सकेसम्म एउटै बनाएको हुन्थ्यो, यसमा सत्तापक्षका सांसदहरू अलि लचिलो हुनु भएन. हामीले धेरै अनुरोध गरेको, सभामुखज्यूले पनि यसमा ध्यान पुर्याइदिएको भएदेखि राम्रो हुन्थ्यो. अब प्यारेलली त्यो दुइटै गर्दाखेरि सरकारलाई यो कतिपय यो सुझावहरू ग्रहण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने कतिपय कुराहरूमा कतिको सहित सहजता पैदा हुन्छ यो कुरा विचार गर्नु पर्थ्यो. त्यसैले गर्दाखेरि यसलाई अलिकति अब मिलाएर लैजानुपर्ने पनि कुरा छ. र अन्तमा म नजिकै गएको दशैं तिहार छठ नुदा सबै अवसरमा देश विदेशमा रहनुभएका सबै नेपालीहरू, मान्य संसदज्यू र सम्मानीय सभामुखज्यू लगायत संसद सचिवालयका सम्पूर्ण मित्रलाई शुभकामना व्यक्त गर्न चाहन्छु. धन्यवाद.
1: मान्य सदस्यहरू, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता माननीय ज्ञानबहादुर शाहीले बोल्नको लागि समय माग गर्नुभएको छ. अब म उहाँलाई समय दिन्छु. मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ. के भयो मान्य सदस्य? विषय के हो मान्य सदस्य? के को लागि उठ्नुभयो? नियमापत्ति, नियमावलीको कुन नियम आपत्ति मान्य सदस्य? के विषय, कसले के भन्नुभयो पहिला त्यो भन्नुहोस्, त्यसपछि माइक दिन्छु. बसौं मान्य सदस्य, बसौं मान्य सदस्य ज्ञानबहादुर शाही.

सम्माननीय सभामुख महोदय, अघिल्लो वर्ष यही भदौ 23 र 24 गते देशमा ठूलो जिन्जी आन्दोलन भयो। त्यस आन्दोलनको पृष्ठभूमिमा तत्कालीन सरकारप्रति जनताको असन्तुष्टि, भ्रष्टाचार, व्यतिथि र सुशासनको प्रश्न र युवाहरूको भविष्यप्रति चिन्ता जोडिएको थियो। त्यसपछि युवाहरू सड़कमा आए, भ्रष्टाचारका विरूद्ध सुशासनका लागि आफ्नो भविष्यका लागि उनीहरूले आफ्नो आवाज उठाए। दुर्भाग्यवश आन्दोलनको क्रममा धेरै युवाहरू र विद्यार्थीहरूले ज्यान गुमाए। त्यसपछि देशमा एउटा ठूलो राजनीतिक मोडमा पुग्यो। तत्कालीन झण्डै दुई तिहाईको नजिकको सरकारले हेलिकप्टर चढेर भाग्नुपर्ने बाध्यात्मक परिस्थिति बन्यो। त्यसपछि अन्तरिम सरकार बन्यो, त्यसपछि चुनाव भयो। चुनावमा जनताले मत मात्र परिवर्तन गरेनन्, पुस्ता नै परिवर्तन गरे। आज नयाँ पुस्ताका साथीहरू सरकारको नेतृत्वमा आए, हामी नयाँ पुस्ताका साथीहरू आज प्रतिपक्षमा छौं। देशको राजनीतिक नेतृत्वमा पुस्तान्तरणको शुरूआत भयो, तर जनताको अपेक्षा के थियो? भ्रष्टाचार नहोस्, अपराधी भए कानूनको कटघरामा पुगुन्, युवाहरूले यही बसेर यही देशमा रोजगारी पाउन्, रोजगारीका लागि विदेशी नजान बाध्य नहोस्, हरेक नेपालीले गुणस्तरीय शिक्षा र निशुल्क स्वास्थ्य उपचार पाओस्, पैसा नभएका कारण कुनै पनि नागरिकहरूको उपचारबाट वञ्चित हुन नपरोस् परिवर्तन गरे। आज नयाँ पुस्ताका साथीहरू सरकारको नेतृत्वमा आए, हामी नयाँ पुस्ताका साथीहरू आज प्रतिपक्षमा छौं। देशको राजनीतिक नेतृत्वमा पुस्तान्तरणको शुरूआत भयो,

सम्माननीय सभा महोदय, हामीले छ महिनामा अहिले सरकार बनेको छ महिना भयो, यो छ महिनामा सरकारले सबै काम गर्नुपर्छ, आकाश पाताल एउटै गर्नुपर्छ, सबै काम सक्नुपर्छ भन्ने हाम्रो मान्यता छैन, त्यो कुरा पनि हामी राख्दैनौँ, यसका लागि समय लाग्ला। तर एउटा कुरा हामीले भन्न सक्छौ, यो छ महिनामा चाहिँ कामको सुरुवात के भयो त? तपाईँ मन्त्रीहरू यहीँ हुनुहुन्छ, सत्तापक्षको सांसद हुनुहुन्छ, अहिले त हाम्रो आवश्यकता पनि पर्दैन, किनभने 138 त तपाईँले जति पनि कानून पास गर्न सक्नुहुन्छ। जेन्जी आन्दोलनको क्रममा अहिलेका गृहमन्त्रीले प्रधानमन्त्रीले घाँटी सुकाई सुकाई कराएको हत्याराहरू हुन् भन्ने मान्छे एकजना पक्राउ गर्न सक्नुभयो तपाईँहरूले? कहाँ छन् आज तिनीहरू? त्यो 76 मान्छे जो मरे तपाईँहरूलाई सत्ताको सिँढी चढाउनका लागि मात्र मरेका होइनन्। तपाईँहरूको जति योगदान छ त्यति हाम्रो पनि छ, त्यहाँ हामी बन्धक भयौँ, हाम्रा पनि घर जले, तर ती हत्या गर्ने हत्याराहरू आज खुलमखुला किन घुमिरहेका छन्? राष्ट्रिय मानवाधिकार आयोगले सिंहदरबार जलाउने, संसद भवन जलाउने, सर्वोच्च अदालत जलाउने, निजी व्यक्तिहरूको सम्पत्तिसम्म जलाउने, अपराधीहरूलाई कारवाही गर भनेर आज विज्ञप्ति बुझाएको र आज प्रमाण बुझाएको छ महिना भयो, तपाईँहरूले एउटा अनुसन्धानको अ पनि गर्नुभएको छैन। अनि तपाईँ र हिजोको सरकार र तपाईँहरू बिचमा चाहिँ फरक के भयो त? त्यो भए हुनाले यो काम गर्नुहोस्। र अर्को कुरा, व्हाइट बडी प्रकरणको दोषीहरू, एनसेल, 4G, 33 किलो सुन प्रकरण, गिरिबन्धु, गिरिबन्धु टी स्टेट भन्दै सत्तापक्षले यहाँ कराउने होइन, सत्ता तपाईँहरूको हातमा छ, काम गर्ने हो, काम गर्नुहोस्। त्यसै गरेर भुटानी शरणार्थी, क्यान्टेनमेन्ट घोटाला, त्यसै गरी 65 ठुला भ्रष्टाचारका काण्ड र सहकारी काण्ड, र अर्को एउटा तपाईँलाई म आज ज्वलन्त उदाहरण भन्न चाहन्छु। तत्कालीन नेपाल सरकारले चीनबाट 6 विमान ल्यायो, 5 विमान आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पर कुनापट्टि जानुमा थन्किएर बसेका छन्। करिब 6,67 करोड रुपियाँको सम्झौता भयो र त्यो पैसा नेपालले तिर्यो। तर कस्ता विमान ल्याइयो? विमान उड्न नसक्ने विमान खरिद गरेर ल्याइयो। त्यो तत्कालीन प्रधानमन्त्री, त्यो सम्झौता गर्ने प्रधानमन्त्री अहिलेको गृहमन्त्रीसँग कुममा कुम जोडेर कार्यक्रममा गएको हामीले देख्छौँ भने यसको अनुसन्धान कहिले गर्नुहुन्छ? मेरो अपिल यति मात्रै हो, यो अनुसन्धान कहाँ पुग्यो यसको जवाब चाहिन्छ। र प्रमाण कति संलग्न भए, कसलाई तपाईँले अभियोजन लिएर जानुभयो अदालतमा? आजसम्म त एकजनालाई तपाईँले अभियोजन लिएर जानुभएको छ। र दोषी देखेका माथि कानुनी कारवाही चाहिँ के भयो? कि तपाईँहरूले अस्ति गरे जस्तो च्याप्प समाउने, सुनपानी छर्किने अनि निर्दोष बनाएर पठाइदिने, त्यो कामतिर लाग्नु भएको छ कि? त्यो भए हुनाले म सरकारलाई अपिल गर्न चाहन्छु, हामी सरकारले सम्माननीय सभामुख मार्फत प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, हामी भ्रष्टाचारका विरूद्ध र अपराधका विषयमा सरकारले दृढपूर्वक कदम अगाडि चाल्नुहोस्, तपाईँहरू खुट्टा नकमाउनुहोस्। यदि तपाईँले कारवाही गर्नुहुन्छ भने हामी कहाँ उभिनुपर्छ? तपाईँहरूको साथमा उभिनुहुन्छ भने तपाईँहरूको साथमा उभिन्छौँ, सड़कमा उभिनुपर्छ भने सड़कमा उभिन्छौँ, संसदमा उभिन पर्यो भने संसदमा उभिन्छौँ, ल्याप्चे लगायो भने ल्याप्चे लगाउँछौँ, औंठा छाप लगायो भने औंठा छाप लगाउँछौँ, हस्ताक्षर गर्यो भने हस्ताक्षर गर्छौँ, तर भ्रष्टाचारीलाई कारवाही गर्नुहोस्। हामी सरकारका प्रतिपक्षी हौ, हामी सरकारका विरोधी होइनौ, हामी सरकारका समर्थक हौ तर दास होइनौ। त्यो भएको हुनाले सरकारले काम गरोस्। यो 6 भयो, हत्करी सत्ताको प्रतिशोधका लागि होइन, अपराध प्रमाणित भएपछि कानूनी दायरामा ल्याउनका लागि हत्करी प्रयोग गर्ने हो। कुनै व्यक्तिलाई, कुनै समूहलाई चित्त बुझेन भनेर कानून मासेर प्रतिशोध सार्न थाल्नुभयो भने हिजोको सरकारले गरेको प्रतिशोध र आज तपाईँहरूले गरेको प्रतिशोधमा के फरक रह्यो? त्यो भए यस्ता गतिविधितिर सरकार अगाडि नबढोस्। त्यो भए हुनाले म अपिल गर्न चाहन्छु, राज्यको शक्ति प्रतिशोधका लागि होइन न्यायका लागि प्रयोग गरिदिनुहोस्। सम्माननीय सभामुख महोदय, अधिवेशनको आज अन्तिम दिन हो, त्यसैले आज म केवल आलोचना गर्न आएको होइन, म सरकारको आलोचना गरिरहेको छैन, प्रतिपक्षको धर्म निभाइराखेको छु। प्रतिपक्ष भनेको के हो? तपाईँको सत्तापक्षको मान्छेले कहिल्यै भन्दैन, हिजो केपी ओलीको सरकारमा पनि उनीहरूका सांसदले कहिल्यै भनेनन्, केपी भा आई लभ यू भनेर बरू सडकमा आई लभ यू को नारा जुलुस गरे, तर 2 दिनमा हेलिकप्टर चढेर भाग्नुपर्ने दिन आयो। कहिल्यै भनेनन् संसदमा केपी भा तपाईँलाई यो गलत गर्दै हुनुहुन्छ, केपी भा तपाईँलाई यहाँ तपाईँको सामाजिक सञ्जाल बन्द गर्दै हुनुहुन्छ, त्यो कसैले भनेन। आज तपाईँका सांसद पनि भन्दैनन्, तर हामी प्रतिपक्षले भन्छौं, त्यो भनेको तपाईँहरूको विरोध गरेको होइन, तपाईँहरूलाई सही मार्ग सही बाटो लगाएर अगाडि बढ्नुहोस् भनेको। त्यो भएको हुनाले यसलाई विरोध नठान्नु होला। आज अन्तिम दिन छ, यो अन्तिम दिनमा म यो सरकारलाई 6 कति काम गर्यो त्यो सबैलाई थाहा छ, 6 देशै कायापलट गर्नुपर्छ भन्ने छैन, जति गरो गरिराखेको छ तर जति चाहियो त्यति भएन। त्यो भएको हुनाले अब आउने 6 पछाडि या 3

0: पछाडि संसदमा उभिँदै गर्दा जेन्जी आन्दोलनमा डम डम गोली टाउकोमा ताकेर हान्ने हत्याराहरू जेलको कस्टडीमा उभिएको हेर्न चाहन्छौ हामी। सिंहदरबार जलाउने, संसद भवन जलाउने, आज बिचरा हलमा बसेर आज हामी संसद भवन चलाइराखेका छौं। व्यक्ति निजीगत सम्पत्तिहरू जलाउने अपराधीहरूलाई जेलको कटघरीमा कटकोरामा तपाईँको उभ्याएको हेर्न चाहन्छु। त्यो भावनाले सम्माननीय सभापति महोदय, अहिले अर्को दोस्रो कुरा, आज रोजगारीको अवस्था के छ? अहिले तपाईँ टाढा जानु पर्दैन। आज नेपाली युवाहरू विमानस्थलमा लामो लाइन लागेर विदेश जान बाध्य छन्। कसैको हातमा पासपोर्ट छ, कसैको हातमा ऋणको प्रमाणपत्र छ, कसैको आँखामा आमाको आँसु छ, कसैको मनमा साना आफ्ना छोराछोरीको अनुहार छ। एक छाक खानका लागि, छोराछोरीको स्कूल फी तिर्नका लागि, घरको ऋण तिर्नका लागि नेपाली युवाहरू आफ्नो देश छोड्दैछन्। यो दृश्य चाहिँ हामीले कहिलेसम्म हेर्ने हो? हामी यस्तो नेपाल चाहन्छौ जहाँ छोराले आमालाई विदेशबाट आमा म ठिक छु भन्न नपरोस्, बरु आमा र छोरा यही देशमा बसेर बाबु हामी ठिक छौ भन्ने दिन आओस्, जहाँ रोजगारी खोज्न विमानस्थलमा होइन आफ्नो गाउँमा जान परोस्। अब आउने संसदमा रोजगारी सृजना गर्ने ठोस नीति ल्याएर आउनुहोस्। तपाईँहरूको कहाँ त हामीले सहयोग गर्नुपर्छ, हामी सहयोग गर्छौं, हामी विरोध गर्दैनौ, तर ल्याएर आउनुहोस्। र अर्को तेस्रो कुरा, विदेशमा रहेका नेपालीहरू, तत्कालीन पार्टीका सभापति रवि लामिछानेले, अहिलेको पार्टी सभापति, ठूलो दलको सभापति रवि लामिछानेजीले संसदमा वाचा गर्नुभएको थियो। आज छ महिना भयो, संविधान संशोधन गर्ने भन्ने समिति बन्यो, तर त्यसको मिटिङ कहाँ भइराखेको छ? अहिलेसम्म अत्तोपत्तो छैन। त्यो संविधान संशोधनमा हामीले स्पष्ट भनेका थियौं, एकपटकको नेपाली सधैँको नेपाली, त्यो खाका अहिले संसदमा पेश भइसक्नु पर्थ्यो, तर आजसम्म भएको छैन। अब आउने संसदमा एकपटकको नेपाली सधैँको नेपाली गर्ने मूल नाराका साथ तपाईँहरू विधेयक त्यसमा कानून संशोधन गरेर आउनुहोस्, संशोधन गराएर ल्याउनुहोस्। यहाँ हामीले कहाँ पास गर्नुपर्छ, हामी तपाईँको पक्षमा उभिन्छौँ, तपाईँको साथमा खडा हुन्छौँ। सम्माननीय सभामुख महोदय, अर्को शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ अहिले? अब पनि कुनै पनि नेपालीले उपचार नपाएर बाटोमा अल्पत्र पर्न नपरोस्। स्वास्थ्य मन्त्री अगाडि हुनुहुन्छ, एकछिन स्वास्थ्य मन्त्रीलाई मेरो अपिल छ, टिचिङ अस्पतालमा गइदिउँ न, वीरमा जानुहोस् त। मान्छेहरूले आज उपचार नपाएर तीन महिना, चार महिना, छ महिनाको पालो कुर्नु परेको छ, त्यो किन भयो थाहा छ? तपाईँहरूले एउटा गलत काम गर्नुभयो, त्यो स्वीकार्नुहोस्। तपाईँहरूले जुन सरकारले दिएको बिमा थियो, त्यो बिमा तपाईँले कटौती गर्नुभयो। कटौती गरेपछि मान्छे निजी अस्पतालमा जान सकेन। सरकारी अस्पताल, निजी अस्पतालले जुन बिमाको रकममा यदि अपचलन गरे, गलत गरे भने त्यसको एउटा समिति बनाउनुहोस्। स्वास्थ्य मन्त्रीज्यू, एउटा निर्देशिका बनाउनुहोस्, एउटा कमिटी बनाउनुहोस्, त्यो छानबिन गर्नुहोस्। जसले तपाईँको अपराध गर्छ त्यसलाई कारवाही गर्नुहोस्, उसको अस्पतालै सिजान दिनुहोस्, बन्द गरिदिनुहोस्। तर गरिब दुखीले पाउँदै आएको स्वास्थ्य बिमा आज कटौती गरिसकेपछि आज मान्छेले उपचार पाएका छैन। यो काम चाहिँ तत्काल अब गरियोस्, म यो अपिल गर्न चाहन्छु। यो कुनै विरोधको कुरा होइन, यो वास्तविकताको कुरा हो। तपाईँ हामी काम गर्ने भनेर आएका हौ। र अर्को, सम्माननीय सभामुखज्यू, आज पैसा छैन भनेर उपचार गर्नुपर्ने अवस्था छैन, छैन भनेर आज अस्पतालबाट फर्किनुपर्ने अवस्था छ। कस्तो अवस्था छ थाहा छ? उपचार गर्न लग्यो, बिल आयो भनेपछि बिचरा मान्छे बन्धक पर्नुपर्ने अवस्था छ। हुने खानेले त उपचार गर्ला, गाउँको गरिब दुखीले कहाँबाट उपचार गर्छ? तपाईँहरू जति गाली गर्नुहोस् राजालाई, राजाले अस्पताल बनाइदिएका थिए। आज जति पनि सरकारी अस्पताल छन्, हिजो त्यही राजाका पालामा बनेको अस्पताल हो। त्यसैलाई हामीले मापदण्ड र अहिलेको जनसङ्ख्याका आधारमा हामीले जति जनशक्ति लगायौं भने त्यसले हामीले सही हिसाबमा उपचार गर्न सक्छौ भन्ने मलाई कुरा लाग्छ। र अर्को कुरा, सरकारका गृहमन्त्रीलाई मेरो अपिल छ, सागका मुठा बेचेर, सड़कको किनारमा बसेर मकै पोलेर, भाँडा माझेर, मजदूरी गरेर, रगत र पसिना एक एक गरेर कमाएको नागरिकको पैसा सहकारीबाट ठगी गर्ने जीविराई लगाए, यो अहिले मन्त्री अहिले जानुभएछ, तपाईँले 1,50,00,000 रुपियाँ दिया देखाएको छु कहिलेकाहीँ, त्यो नाटक बन्द गर्नुहोस्। 87,89,00,00,000 रुपियाँ जीविराई लगाएको टिमले तपाईँको 40 सहकारीले ठगेका छ। आज ती सहकारीका मालिकहरू कहाँ छन्? कोही बेलायतमा छन्, कोही मलेसियामा छन्, अहिले पनि मोज गरिराखेका छन्। ती ठगहरूलाई पक्राउ गर्नुहोस्, नेपाल ल्याइदिनुहोस्। तत्कालीन सरकारले पनि रेड कलर नोटिस जारी गरेको छ, अहिले पनि तपाईँ जानु भने इन्टरपोलमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएको छ, त्यसलाई कार्यान्वयन गर्नुहोस्। अनि ती गरिब दुखी पीडितहरूको पैसा उपलब्ध गराउनुहोस्। 1,00,000, 2,00,000, 25,000, 5,000 रुपियाँ दिएर त्यसको समस्या समाधान हुँदैन। त्यो 87,89,00,00,000 रुपियाँ अघिल्लो पटकको संसदको समितिले तपाईँको पुष्टि गरेको रकम, त्यो रकम उठाउनुहोस्, म त्यो अपिल गर्न चाहन्छु। आज अर्बौं रुपियाँ ठगिएर बाहिर गएका छन्। र अर्को एउटा अपील गर्न चाहन्छु, हामी नेपाली भाषीहरू नेपालमा मात्र छैनौं, नेपालभन्दा बाहिर पनि छौं। अहिले बाढी पहिरो आयो, नेपाली भाषी भूटानमा जो शरणार्थीका रूपमा यहाँ छन् र कोही अमेरिका विदेशतिर गएका छन्, बाढी पहिरो आइसकेपछि उहाँहरूले के गर्नुभयो, आफूले जति सकिन्छ झण्डै 1.5 करोड रुपियाँ भन्दा बढी पैसा प्रधानमन्त्री राहत कोषमा उहाँले जम्मा गरेर नेपाललाई दिनुभयो। तर आज झापाको बेलडाङ्गी एकछिन गइदिनुहोस् त, 6,000 भन्दा बढी भूटानी शरणार्थीहरू आज छन्। उनीहरूले न त सरकारी जागिर खान पाउँछन्, न त कुनै इक्जाम दिन पाउँछन्, न पढ्न पाउँछन्, न उनीहरूलाई काहीँ उपचार पाउँछन्, न नेपाल सरकारले दिएको कुनै बिमा पाउँछन्। आज उनीहरू यो देशभित्र बन्धक भइरहेका छन्। के दिएनन् हामीलाई तिनीहरूले? कला दिए, गोपाल भुटानीको नाम त सुन्नुभएको छ, किरण गजमेरको नाम त सुन्नुभएको छ, अहिलेको युवा पुस्ताले हामीलाई कला दिए, संस्कृति दिए, संस्कार दिए। त्यतिखेर उनीहरू भुटान छोडेर आउँदा हाम्रो सरकारले त्यतिखेर उनीहरूलाई आश्रय दियो। तर आज आश्रय दिएपछि के भनिरहेछौँ हामी? कोठाभित्र बन्द गरेर बाहिरबाट चाबी लगाएर तिमी बाँच भनिरहेका छौ। जानुहोस् त, जन्म दर्तासम्म हुँदैन उनीहरूको, सरकारी अस्पतालमा उपचारसम्म हुँदैन, बिमासम्म पाउँदैनन्। आज कुनै क्याम्पसमा पढ्न गयो भनेपछि उनीहरूले तपाईँको पढ्नका लागि उनीहरूले भर्नासम्म हुन पाउँदैनन्। त्यो अवस्था सिर्जित बनेको छ, यो गम्भीर अवस्था छ। उनीहरू यहाँ नेपाल आइसकेपछि एउटा कार्ड लागू गरेर हुन्छ कि, निर्देशिका लागू गरेर हुन्छ कि, बरु एउटा कुनै विधेयक ल्याएर हुन्छ भने पनि हामी सहयोग गर्छौँ, किनभने उनीहरू नेपालमा वर्षौंदेखि छन्, उनीहरूले यो देशमा बाँच्न पाउनुपर्छ। त्यसका लागि चाहिँ सरकारले ठोस कदम अगाडि बढाओस्, म त्यही अपील गर्न चाहन्छु सरकारलाई। र सम्माननीय सभामुख महोदय, हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घमा भगवान पशुपतिनाथले हामी सबैको रक्षा गरून्, हामी गौतम बुद्धको मार्गमा हिँड्न सकौं भनेर सम्बोधन गर्दै गर्दा हामी सबै नेपालीको छाती गर्वले चौडा भएको छ। र संयुक्त राष्ट्रसङ्घमा प्रधानमन्त्रीले जुन सम्बोधन गर्नुभयो, त्यो सम्बोधन अहिलेको नेपालको परिस्थिति, यहाँको माटो भूगोल सुहाउँदो किसिमको सम्बोधन भयो। त्यसका लागि प्रधानमन्त्रीले जुन गर्नुभयो त्यसका लागि हामी सबैको छाती गौरवका साथ चौडा भएको छ। तर सम्माननीय सभामुख महोदय, पशुपतिनाथले सबैको रक्षा गरून् भन्दै गर्दा आज पशुपतिनाथको चाहिँ कसले रक्षा गर्ने हो? देश हुँदा खाँदाको वैदिक सनातन हिन्दू अधिराज्य नेपालको संविधानबाटसम्म खारेज गराए। हिजो युद्धका नाममा होस्, आज आन्दोलनका नाममा होस्, हिन्दू पुजारीहरूको हत्या गरिएको छ। हत्या मात्रै गरिएन, राज्यलेसम्म गोली हानेर मार्यो। सुनसरीमा सामान्य तपाईँको आफ्नो पूजा पाठको बेला सामान्य झडपमा ड्याम ड्याम गोली हानेर युवाहरूलाई छाती ताकी ताकी गोली हानेर मार्यो। यसको जिम्मा कसले लिन्छ? पुजारीहरूको हत्या गर्नेहरू आज यो देशको प्रधानमन्त्री भएका छन्। पुजारीहरूको हत्या गर्नेहरू अहिले यो देशको सांसदमा छन्। यिनीहरूलाई कारवाही गर्ने कि नगर्ने? र अनि 81% भन्दा बढी हिन्दूहरूको वैदिक सनातनको देश आज संविधानबाट खारेज गर्दाखेरि तपाईँले नयाँ संविधानमा हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्यको खाका ल्याएर आउने कि नआउने? तपाईँ ल्याएर आउनुहोस्। हिजो चुनावको बेला पशुपतिनाथ चाहिने, चुनावको बेला हिजो तपाईँको पाथिभरा चाहिने, अब आज चाहिँ हाम्रो पहिचान नचाहिने। त्यो भएको हुनाले यो अपिल गरौँ र बुद्धको मार्गमा हिँड्न सकौँ भनेका छौँ। हामी हिँड्नुपर्छ, त्यो साह्रै राम्रो सन्देश हो। तर बुद्धको मार्गमा के भन्छ? हिंसा गर्नेलाई आम माफी दिने हो? जिन्जी आनन्दका हत्याराहरू आज कहाँ छन्? कुन ठाउँ छन्? कता छन्? र आज सिंहदरबारदेखि संसद भवन जलाएर देशको सार्वजनिक सम्पत्ति मात्र होइन व्यक्तिगत सम्पत्ति जलाएका छन्। आज तपाईँ हामी पनि सांसद छौँ, कोही उपमेयर, अहिले पनि झापा नगरपालिका, झापाको भद्रपुर नगरपालिकाकी उपमेयर राधा कार्कीको घर जलाइयो। ल, प्रमाणित गर्नुहोस् अहिलेको सरकारले उनी भ्रष्टाचारी हुन्, उनलाई जेल हाल्नुहोस्। यदि उनी भ्रष्टाचारी होइनन् भने तिनको घर जलाउने अपराधीलाई चाहिँ कारवाही किन हुँदैन? किन कारवाही गर्नुभएको छ? त्यसो भने सत्ता र शक्ति हुँदैमा सबैको सम्पत्ति जलाउँदै हिँड्न सक्ने हो भने भोलि अर्को शक्ति आएर जलाउँदै हिँड्छ कि? यही परिस्थिति हामीले बान्यौँ। गौतम बुद्धको मार्गमा जबसम्म हामी हिँड्न सक्छौँ, जब हत्यारालाई अदालतमा उभ्याइन्छ, जब अपराधीलाई तपाईँको जेलको कस्टडीमा भने बल्ल हामी गौतम बुद्धको मार्गमा हिँड्न सक्छौँ। त्यो भावनाले सम्माननीय सभामुखज्यू, म अहिले यो अपिलका साथ तपाईँलाई अपिल गर्न चाहन्छु। र जनताले मत परिवर्तन गरे, सत्ता परिवर्तन गरे, सरकार परिवर्तन गरे, अब जनताले खोजेको एउटै कुरा हो, आफ्नो जीवन परिवर्तन।
1: आफ्नो
0: सम्माननीय सभामुख महोदय, अब आउने 6 महिनामा कुनै पनि नेपालीहरू सुरुङ मार्गभित्र सरकार आउँछ बचाउँछ भनेर मर्न नपरोस्। मेरो जिल्लाको 59 जना मान्छेहरू सुरुङभित्र मर्यो, स्वयं मेरो भाइ पनि आज बेपत्ता छ। उद्धार गर्दै गर्दै गर्दै सरकारभन्दा गृहमन्त्रीको कोठा धाउँदा धाउँदा पनि तपाईँको 22 दिनपछि मात्र सुरुङमा तपाईँको नेपाली सेना पुग्यो। राज सुरुङमार्गभित्र 59 जना त मेरो जिल्लाको मान्छे मात्रै मरेको छ। अब यो दिन फेरि देख्न नपरोस्, कुनै दिदी बहिनीले सड़कको किनारमा बच्चा जन्माउन नपरोस्, कुनै बाबुले छोरीको स्कूल फी तिर्न नसक्दा आँसु झार्न नपरोस् र आफ्नो भविष्य सुम्पिएका छन् त्यो भविष्य छन् भोलि हामीले संसदमा उभिएर हामीले सोध्न नपरोस्, यही संसदमा उभिएर हामी भन्न सकौं हो परिवर्तनको शुरू भएको छ, हो कानून सबैका लागि बराबर भएको छ, हो भ्रष्टाचारका विरुद्धका राज्य उभिएको छ, हो नेपाली युवाको भविष्य यही देशमा छ भन्ने हामी अपक्षका साथ अब आउने संसदको बैठकमा बोल्न पाऊ, यही अपील गर्न चाहन्छु। अब हामी प्रतिपक्षमा छौं, तपाईँहरूको बहुमत छ, अब हाम्रो कुरा सुनौ कि नसुनौ जस्तो लाग्छ होला, त्यसो हुँदैन। यो सत्ता भनेको यो अस्थायी हुन्छ, टाढा जानु पर्दैन, अघिल्लो सरकारलाई हेरे हुन्छ। यहाँ भएका कतिपय माननीय जीवहरू अहिले मैले देखेको छु, अघिल्लो संसदमा पनि मसँगै सहकर्मी हुनुहुन्थ्यो, त्यसै गरी केपी ओलीको सरकारलाई यो काम गर त्यतिखेर प्रश्न गर्दाखेरिसम्म गाली गर्ने, गलत गरिस् भन्ने, तर अनि हामीलाई पनि लाग्दैन थियो दुई तिहाईको सरकार छ झण्डै, काङ्ग्रेस र एमाले मिल्या सरकार, तत्काल कहाँ जाला भन्ने भएको थियो, तर 23-24 गते उड्यो। त्यो भए हुनाले अहिले प्रतिपक्षले बनाएका उठाएका कुरा तपाईँहरूको विरोध गरेको हुँदैन, यो चाहिँ हामी तपाईँहरूको शुभचिन्तक हो। त्यो हिसाबले अहिले पर्सि अबको नयाँ अधिवेशन आउँदासम्म तपाईँहरूलाई फेरि प्रश्न गर्ने ठाउँ नरहोस्, यही अपिल गर्न चाहन्छु, यही अनुरोध गर्न चाहन्छु। र अब आउँदै गरेको बडा दशैं लगायत सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल। समयका लागि धन्यवाद।
1: मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यहरूका नाम प्राप्त हुन आएको छ, म उहाँहरूलाई बोल्न समय दिन्छु। सर्वप्रथम दीपक राज बोहरा, समय 7 मिनट, त्यसपछि मान्य सदस्य नरेन्द्र कुमार केरुङ।
2: सम्मान्य सभामुख महोदय, 2078 साल मेलम्चीबाडी, 2081 असोज 12 गते काठमाडौँ लगायत विभिन्न जिल्लामा बाढ़ी, भदौ 10 गते रसुवाको बाढ़ी हामीले देख्यौं र अघिल्लो केही साता, यो अघिल्लो सातामा ठूलो जलधनको क्षति भएको छ, पानी परेको छ, बाढ़ी आएको छ, धेरैले ज्यान गुमाएका छन्, सड़क पुल जलविद्युत आयोजनाहरू बगाएको छ, बस्तीहरू नष्ट भएका छन्, परिवार गुमाउनेहरूको त के कुरा, परिवार गुमाउने परिवार फिर्ता त आउँदैन गुमाएको जसले परिवार छ, तर भएका संरचनाहरू यस्ता विपदमा उद्धार र राहतसँगै पुननिर्माणमा ठूलो रकम खर्च हुने हुन्छ। यही सालको पनि कुरा गर्ने हो भने कति धेरै पुलहरू बाटोहरू भत्कायो, त्यो बजेट कहाँबाट आउने हो, त्यो पुननिर्माणको काम कसरी हुने हो, त्यो पुननिर्माणको काम हुँदै गर्दाखेरि जो भोलिका दिनमा देश विकासका लागि अन्य योजनाहरू थिए ती योजनाहरू पछि पर्ने देखिन्छन्। त्यसैले सभा महोदय, नयाँ विकासका काम र नागरिकका अन्य आवश्यकताका लागि रकम जुटाउन कठिन हुने भएकाले यस्ता सार्वजनिक सम्पत्तिहरूमा बीमा गराउन म सरकारको ध्यान आकर्षण गराउँछु। सार्वजनिक सम्पत्तिको बीमा भए विगतमा क्षति भएका बेला, विपदमा क्षति भएका बेला क्षति पुर्याएका संरचनाहरूलाई बीमाबाट क्षतिपूर्ति पाएर पुननिर्माण गर्न सहज हुने कुरा म सरकारको ध्यान आकर्षण गराउँछु। सम्मान सभामुख महोदय, त्यसै गरी म मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 2 अन्तर्गत शुक्लाफाटा बेतकोट र कृष्णपुर नगरपालिकाका किसानहरूले भोगिरहेको जंगली हात्तीको आतंक र त्यसबाट भएको क्षतिको नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। पछिल्लो समय जंगली हात्तीको आतंक बढ़दै जाँदा किसानले लगाएको धान मकै लगायतका बालीमा ठूलो क्षति पुगेको छ भने कतिपय नागरिकका घरहरू हात्तीले भत्काएको छ। शुक्लाफाटा नगरपालिका वार्ड नम्बर 4, 5, 6, 7 त्यसै गरी 12 का विभिन्न स्थानमा 200 बिघा भन्दा बढ़ी धान बालीमा क्षति पुर्याएको छ। यस्तै बेतकोट नगरपालिकाको वडा नम्बर 1 र 10 अन्दाजी 100 बिघा भन्दा बढ़ी खेतबारी नष्ट भएको छ। खेतमा लगाएको धान हात्तीले नष्ट गरेको छ, घरमा क्षति पुर्याएको छ। कृष्णपुर नगरपालिका वार्ड नम्बर 1 को कुमगोडा दोमल्ला करिब 10 बिघा धान तथा तिल खेतमा क्षति पुर्याएको छ। सम्मानित सभामुख, यो केवल बालीको क्षति मात्र होइन, किसानले घर सम्पत्ति जीविकोपार्जन र सुरक्षासँग जोड़िएको गम्भीर विषय हो। स्थानीय बासिन्दा रातभर जागराम बसेर आफ्नो घर र खेतबारीको रक्षा गर्न बाध्य भएका छन्। नेपाली सेना निकुञ्जमा खटिएका वनका कर्मचारीहरूले हात्ती हिँड्ने बाटोमा, हात्ती सम्भावित हिँड्ने बाटोहरूमा राति निगरानी गर्यो भने स्थानीयहरूले आश्वासन पाउँथे। नेपाल सरकारसँग त्यो क्षतिको तत्काल जुन घरमा क्षति भएको छ, जुन अन्नबाली खेतमा क्षति भएको छ, त्यसको तत्काल स्थलगत मूल्याङ्कन गरी पीड़ितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन र जंगली हात्तीको आतंक रोक्न प्रभावकारी र दीर्घकालीन सुरक्षा व्यवस्था गर्न जोरदार माग गर्दछु। नागरिकको ज्यान, घर र खेतबालीको सुरक्षा गर्न राज्यको दायित्व र त्यसैले कञ्चनपुरको विकासको समस्यालाई गम्भीरतापूर्वक लिन तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। म स्मरण गराउन चाहन्छु सभामुख महोदय, आजभन्दा करिब 25 वर्ष अगाडि 2058 सालमा त्यो निकुञ्ज विस्तारका नाममा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले करिब 2500 भन्दा बढी घर परिवारहरूलाई रातिमा एक हप्तामा, अबको एक हप्तामा लाल पूर्जा दिन्छौ, जमिन दिन्छौं भनेर उठाएको थियो। आज 25 वर्ष भयो ती नागरिकहरूले जमिन पाएका छैनन्, स्थायी बसोबास हुन सकेको छैन, अझै झोपडीमा छन्। अझै कति कुर्नु पर्ने यो सभामुख महोदय, यो सरकारसँग आश छ, यो सरकारले केही गर्ला, हाम्रो स्थायी बसोबास होला, झोपडीबाट निस्क्यौंला भन्ने छ। जो शिविरमा जन्मेका बच्चाहरू उनीहरूको पनि घर परिवार भइसक्यो, उनीहरूको पनि छोरी नाति भइसके, छोराहरू भइसके, यस विषयमा पनि सरकारको ध्यान आकर्षण गराउँछु। सभामुख महोदय, पछिल्लो समयमा मेरो निर्वाचन क्षेत्र कञ्चनपुर कैलाली मात्रै होइन, सुदूरपश्चिम मात्रै होइन, देशैभरि ड्रग्सको बिगबिगी छ। हिजो हामीलाई मत दिएर पठाएका मानिसहरू आज सोध्दैछन्, कानून त बनाउँदै गर्नु होला, ड्रग्स रोक्ने काम गर्न पर्यो, सरकारले काम गर्न पर्यो। यो चाहिँ शुरूआत भनौं, आज एउटा घरबाट हुन्छ, एउटा परिवारबाट हुन्छ। जुन परिवारमा ड्रग्स युजर मान्छेहरू ती लागू औषधमा छन्, त्यो परिवारले त्यसको पीड़ा थाहा पाउँछ, त्यो संख्या बढ्दैछ। त्यो रोक्नका लागि ड्रग युजर, जो ड्रग लागू पदार्थ दुर्व्यसनी छन्, उनीहरूलाई रिहाबमा राख्नुपर्छ, उनीहरूलाई रिहाबमा राख्नुपर्छ। रिहाबहरू कति छन् देशभरि, त्यो सरकारको नियन्त्रण समन्वयमा हुनुपर्छ। राम्रा काम गर्ने रिहाबहरूलाई पुरस्कृत गरिनुपर्छ, जो रिहाबहरू गलत गरिरहेका छन् तिनीहरूलाई कारवाही गरिनुपर्छ। सभामुख महोदय, सरकारले त्यो गरेको देखिँदैन। ड्रग युजर रिहाबमा कति मान्छेहरू छन् पनि सरकारलाई यकिन त्यो थाहा छैन। हो, रिहाबहरूलाई यदि अनुगमन र पुरस्कृत गर्ने कार्य हुने हो भने लागू औषध प्रयोगकर्तालाई रिहाबभित्र राख्न सकिन्छ, र जो लागू औषध प्रयोगकर्ता भनेका युजर भनेका बिरामी हुन्, बिरामीलाई रिहाबमै राख्ने हो, त्यसको विकल्प छैन। तर जो लागू औषध कारोबारी हुन्, उनीहरूको त खुट्टामुनि गोली हान्न मिल्छ। सभामुख महोदय, यदि सरकारले देख्दैन, यदि प्रहरीले देख्दैन भने म देखाइदिन्छु, हामी देखाइदिन्छौ, देशैभरि जनताले भनिदिन्छन् कुन चाहिँ मेडिकलले कतिखेर ड्रग्स बेच्छ भनेर, त्यो परिवार त्यो मेडिकल छुट्छ, कसरी छुट्छ त्यो पनि थाहा छ हामीलाई। हो, लागू औषध जो कारोबारी छन् ती लागू औषध कारोबारीहरू त खुट्टामुनि गोली हान्न म सरकारलाई आग्रह गर्छु सभामुख महोदय। यसै गरी लागू औषध प्रयोगकर्ता को हुन् भन्ने मान्छेले थाहा पाउँदैन। एकजना आमाले आफ्नो छोरा रातो आँखा गरेर राति आयो भने के भएको हो त, बाइकमा हिँड्दाखेरि आँखा रातो भएको हो कि धुलो परेर रातो भएको हो, थाहा हुँदैन। त्यसैले म सरकारको एउटा कल सेन्टर चाहिन्छ, एउटा कल सेन्टर त्यस्तो चाहिन्छ कि जहाँ कसै आमाले आफ्नो छोरा रातो आँखा बनाएर आएको हो भने त्यो टोल फ्री नम्बरमा फोन गरेर मेरो छोराको आँखा रातो थियो के भएको होला भनेर सोध्न सकियोस्। कोही लागू औषध प्रयोगकर्ताहरूले त्योबाट उन्मुक्ति पाउनलाई आफ्नो छोड्न चाहन्छ भने सोध्न सकोस्, किनकि लागू औषध प्रयोगकर्ताहरूले कसैलाई सोध्न सक्दैनन्, म यो प्रयोग गर्छु भन्न सक्दैनन्। त्यो टोल फ्री नम्बर यदि निशुल्क हुने हो भने उनीहरूले सोध्न सक्छन्। एउटा साधारण औषधि फिजिसियनले दिएको औषधिले खाँदाखेरि मान्छे लागू औषधबाट मुक्त हुन सक्छ। जसले लागू औषधबाट मुक्त हुन चाहन्छ ती व्यक्तिहरूका लागि टोल फ्रीको नम्बर एउटा व्यवस्था हुनुपर्छ, काउन्सिलिङको व्यवस्था सरकारले गर्नुपर्छ। जुन परिणाममा लागू औषधका दुर्व्यसनी बढ्दैछन्, जुन संख्यामा यो रिहाबहरू बढ्दैछन्, त्यसका लागि सरकारले के काम गर्नुपर्ने देखिन्छ। नेपाल सरकारले जारी गरी कानूनमा रहेको लागू औषध नीति 2063 को विगत 8 वर्षदेखि यो हेरे छलफल भइरहेको छ, काम भइरहेको छ भनिन्छ, तर भइरहेको देखिँदैन। लागू औषध प्रयोगकर्ताको संख्या जुन हिसाबले बढ्दैछ त्यो सरकारले तदारूपता देखाउनु पर्ने हुन्छ। मैले भनेको जस्तो कल सेन्टरहरू चाहिने हुन्छ, काउन्सिलिङ गर्ने चाहिने मान्छेहरू चाहिने हुन्छ, मान्छेले सोध्ने ठाउँ हुनुपर्छ। लागू औषध प्रयोगकर्ताले प्रयोग गर्ने हो भने, सोध्ने हो भने त्योबाट छुटकारा पाउने हो भने मैले के गर्ने, परिवारले कसै आमाले कसै बाउले मेरो छोरा बिहान ढिलोसम्म सुत्छ त्यसको के सिम्टम हो भनेर सोध्ने हो भने त्यसको बताउने ठाउँ हुनुपर्छ, थलो हुनुपर्छ। सरकारले लागू औषध नियन्त्रण गर्नलाई ठूलो पहल गर्नुपर्ने देखिन्छ, काम गर्नुपर्ने देखिन्छ। धन्यवाद।
1: मान्य सदस्य नरेन कुमार केरुङ, समय 8 मिनट, त्यसपछि मान्य सदस्य नीता घतानी।
3: सम्माननीय सभामुख महोदय, म मेरो निर्वाचन क्षेत्र पाँचथरको ग्रामीण बस्तीहरूमा हिजो मात्रै पुगेर आए। त्यहाँ पुग्ने क्रममा दुर्घटनाबाट घाइते हुनेहरू, सामान्यदेखि गम्भीर र दीर्घ रोगले छटपटाइरहेका अनि वर्षातको कारण उत्पन्न बाढी पहिरोको कारण उपचार नपाई ज्यान जोखिममा पारिरहेका स्थानीयहरूसँग साक्षात्कार गर्दा मैले सम्झे हाम्रो 7 दशक लामो अनवरत संघर्ष पश्चात स्थापित नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक परीक्षा र परीक्षण गरिरहेका छौं कि छैनौं। परीक्षा भएमा कति अङ्क ल्यायौं होला कि देश जनता त्यसमा पनि भूमि मान्छेहरूको सवालमा उठेका सुशासन र सरकार सञ्चालनको विषयका राजनीतिक जवाब नभएपछि 35 वर्षे कालखण्डलाई गाली गर्ने बहाना मात्र पो खोजिरहेका छौ कि संविधानको धारा 35 ले सुनिश्चित गरेका 4 वटा महत्वपूर्ण स्वास्थ्य अधिकार बारे सरकारले बिर्सेको छ भने म त्यो पनि स्मरण गराउन सक्दछु। सम्माननीय सभामुख महोदय, स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालहरू बारे ग्रामीण क्षेत्रका भूमि मान्छे र स्थानीय तहका जनप्रतिनिधिहरूले मात्र महसुस गर्न सक्दछन्। हामी जस्ता सुविधा सम्पन्न मध्यम वर्गीय या टुप्पामा पलाएर टुप्पैमा राज गर्नेहरूको मनमा पस्न जरूरी छ भन्ने लागेकै छैन। यो विषय स्वास्थ्य मन्त्रालयको त हुँदै हो, त्यो भन्दा धेरै गाउँपालिका अध्यक्षको प्रतिष्ठा, नगर प्रमुखको प्रतिबद्धता, वडाध्यक्षको जवाबदेहता र जनतासँग जोडिएको गम्भीर विषय हो। सभामुख महोदय, हामी गाउँपालिकाको अध्यक्षलाई भन्छौ अस्पताल चलाऊ, म सोध्न चाहन्छु कुन पैसाले चलाउने। नगर प्रमुखलाई भन्छौ डाक्टर राख, म सोध्न चाहन्छु कुन दरबन्दी र स्रोतबाट राख्ने। वडाध्यक्षलाई भन्छौ जनतालाई स्वास्थ्य सेवा देऊ, म सोध्न चाहन्छु स्वास्थ्य चौकीमा औषधि नै छैन भने वडाध्यक्षले कहाँबाट ल्याउने। प्रश्न स्थानीय तहलाई होइन सभामुख महोदय, संघीय स्वास्थ्य प्रणालीमा जिम्मेवारी र स्रोत बीच तालमेल नमिलेको विषयमा हो। यसकारण म स्थानीय सरकारलाई दोष दिन नभएर स्थानीय सरकारको आवाज संसदमा सरकारको कानै चर्किने गरी सुनाउन उभिएको छु। महालेखा परीक्षकको प्रतिवेदनले निर्माण सम्पन्न भएका अधिक अस्पतालहरूमा जनशक्ति र मेडिकल उपकरणको व्यवस्था नभएका कारण सञ्चालन हुन नसकेको औँल्याएको कुरा पुनः स्मरण गराउन चाहन्छु। सभामुख महोदय, यो अत्यन्तै संवेदनशील र भावुक विषयलाई विषयमा सरकारलाई म 10 वटा यथार्थ परक र वस्तुनिष्ठ प्रश्नहरू सोध्न चाहन्छु। 1, सरकारले 657 आधारभूत अस्पताल बनाउने घोषणा गरेको थियो, हामीले अस्पताल नै बनायौं कि भवन मात्र? म भवन सम्पन्न भएको भवनहरूको संख्या होइन, 24 घण्टा सेवा दिने चिकित्सक सहितको वास्तविक अस्पतालको संख्या माग गर्न चाहन्छु। 2, कति अस्पतालमा स्वीकृत दरबन्दी अनुसार चिकित्सक, नर्स, ल्याब, फार्मेसी र अन्य स्वास्थ्य कर्मी कार्यरत छन्? दरबन्दी कति छ, पदपूर्ति कति छ, रिक्त कति छ? सरकारले यो तथ्य संसदमा पेश गरोस्। 3, अस्पतालको भवन संघीय बजेटबाट बनाउने तर सञ्चालनको आर्थिक भार स्थानीय तहमा सार्ने हो भने कमजोर आन्तरिक आय भएका पालिकाले करोडौं रूपियाँको वार्षिक सञ्चालन खर्च कसरी धान्ने? स्रोत बिनाको जिम्मेवारी हस्तान्तरण गर्न मिल्छ? 4, निर्माणाधीन अस्पताल मध्ये कति अस्पतालको स्रोत पूर्ण रूपमा सुनिश्चित छ? बजेट अभावका कारण कति निर्माण रोकिएका छन् र बाँकी निर्माण सम्पन्न गर्न आवश्यक कुल रकम कति हो? यो विवरण संसदमा सार्वजनिक गरियोस्। 5, भवन तयार भयो, उपकरण आएन, उपकरण आयो जनशक्ति आएन, जनशक्ति आयो औषधि र सञ्चालन बजेट आएन, भवनलाई अस्पताल घोषणा गर्ने कि भवन उपकरण जनशक्ति औषधि बजेट सहितको अस्पताल मान्ने? सरकारले अस्पताल सञ्चालनको कम्प्लिट प्याकेज कहिले लागू गर्छ? 6, संघले नीति बनाउने, प्रदेशले स्वास्थ्य संरचना चलाउने, स्थानीय तहले आधारभूत सेवा दिने भन्ने कार्यसूची छ तर व्यवहारमा कुन तहले कुन खर्च बिहोर्ने भन्ने स्पष्टता कहाँ छ? म सरकारसँग आग्रह गर्छु हु पेज फर व्हाट भन्ने स्पष्ट जिम्मेवारी तोकियोस्। 7, दुर्गम गाउँपालिकाको आन्तरिक आय न्यून छ, त्यहाँ 5, 10 र 15 सयको अस्पताल चलाउन करोडौं रूपियाँ लाग्छ। मेरो गृहपालिका फालेलुङ, पार्सरकै कुम्मा, एक तुम्बेवा, हिल्लिहाङ, याङवरक, फाल्गुनन्द, मिक्लाजुङ जस्ता देशैभरिका कमजोर क्षमता, आर्थिक क्षमता भएका स्थानीय तहका लागि स्थायी सञ्चालन अनुदानको व्यवस्था गर्नु पर्दैन र? आज पनि दुर्गमका नागरिक सामान्य उपचारका लागि सदरमुकाम प्रदेश राजधानी वा काठमाडौँ पुग्न बाध्य छन्। आधारभूत अस्पतालमा न्यूनतम कुन कुन सेवा अनिवार्य रूपमा संचार उपलब्ध गराउने? सरकारले मिनिमम सर्भिस प्याकेज सार्वजनिक गर्न पर्दैन? नौ, सरकारले अस्पताल त बनायो, उपकरण बिग्रियो भने के गर्ने? भवन मर्मत कसले गर्छ? उपकरण रिप्लेसमेन्ट कसले गर्छ? अर्थात अस्पतालको जीवन चक्र व्यवस्थापन योजना सरकारसँग छ? दस, अन्तिम तर सबैभन्दा महत्वपूर्ण प्रश्न, आधारभूत अस्पताल कार्यक्रम सफल भयो भनेर सरकारले कुन मितिमा कुन आधारमा घोषणा गर्ने? शिलान्यासको आधारमा कि भवन सम्पन्न भएको आधारमा कि जनताले गुणस्तरीय सेवा पाएको आधारमा गर्न सकिन्छ? सरकारलाई आग्रह छ, अस्पतालको सफलता भवनले होइन सेवाले मापन गरौं। सभामुख महोदय, यस विषयमा ग्रामीण क्षेत्रका स्वास्थ्य समस्याले अभिभावक गुमाएका टुहुरा सन्तान गुमाएका अभिभावक आफन्त इष्टमित्र गुमाएका दुखी मनहरूको तर्फबाट सात बुँदे प्रस्ताव पेश गर्न चाहन्छु। एक, भवन उपकरण जनशक्ति औषधि र सञ्चालन बजेट सहितको इन्टिग्रेटेड हस्पिटल प्लान बनाइयोस्। दुई, कसले के गर्ने र कति खर्च गर्ने भन्ने तीन तहको जिम्मेवारी तालिका बनाइयोस्। तीन, चिकित्सक नर्स ल्याब फार्मेसी आवश्यक प्राविधिक जनशक्तिको वास्तविक पदपूर्ति सुनिश्चित गरियोस्, कुरो दरबन्दीको भन्दा पदपूर्तिको गरौं। चार, आन्तरिक स्रोत कमजोर भएका स्थानीय तहलाई मापदण्डमा आधारित संघीय तथा प्रदेश सञ्चालन अनुदान दिने स्थायी व्यवस्था अविलम्ब लागू गरियोस्। पाँच, हरेक नागरिकले मोबाइलबाट हेर्न सक्ने गरी अस्पताल बन्यो कि बनेन, डाक्टर नर्स छन् कि छैनन्, औषधि छ कि छैन, ल्याब चलेको छ कि छैन, 24 घण्टा सेवा छ कि छैन भन्ने सूचनाको लागि प्रत्येक अस्पतालको पब्लिक ड्यासबोर्डको अनिवार्य व्यवस्था होस्। छ, अब निर्माण होइन सञ्चालनलाई प्राथमिकता दिउँ, नयाँ शिलान्यास भन्दा निर्माणाधीन अस्पताल सम्पन्न गरौं, सम्पन्न अस्पताल सञ्चालन गर्ने र सञ्चालनमा आएका अस्पताललाई गुणस्तर बढाउने निर्मम नीति बनाऊ, निर्माणाधीन अस्पताललाई तुरन्त सम्पन्न गर्न अब गफ होइन, मिति बजेट र जिम्मेवार निकाय सहितको बाध्यकारी कार्य योजना बनाऊ। सात, 657 मध्ये कतिवटा बने, कति चले, कति जनशक्ति पुगे, कति बजेट खर्च भयो, कति बिरामीले सेवा पाए, कति अस्पताल बन्द छन् भन्ने विषयमा संसदीय अनुगमनको व्यवस्था र शोको प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्ने व्यवस्था गरियोस्। यो व्यवस्थाको लागि सरकारलाई रुलिङ गर्न सभामुखज्यूबाट म विनम्र अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब हामीलाई गाउँमा अस्पतालको बोर्ड राखेर स्वास्थ्य सेवा पुगेको छ भन्ने प्रमाण पत्र होइन, अस्पतालमा बिरामी पुग्दा ढोका खुल्ने अस्पताल चाहियो।
1: माननीय सदस्य पद्मा कुमारी अर्याल, समय 6 मिनट, त्यसपछि माननीय सदस्य नीता घतानी।
4: सम्माननीय सभामुख महोदय, आज म दुईवटा अत्यन्त जरुरी विषयमा प्रस्तुत भइरहेको छु। स्याङ्जा जिल्लाको आँधीखोला स्थित जलविद्युत परियोजना जसको डीपीआर र ईआईए सम्पन्न भइसकेको छ र सरकारलाई विद्युत प्राधिकरणले पनि त्यो प्रतिवेदन बुझाइसकेको एउटा सन्दर्भ छ र 2080 त्यसको स्वीकृत भइहाल्छ। तर आज त्यो जलविद्युत परियोजना छिटो काम सुरु होला भनेर बस्दै गर्दा यो वा त्यो कारण देखाएर रद्द गर्न खोजेको र परियोजना निर्माण गर्ने कम्पनी बन्द गर्न खोजेको सूचना बाहिरिँदा स्याङ्जावासी अत्यन्त दुखी भएका छन्। तसर्थ राज्यको लगानी भइसकेको 180 मेगावाटको जलविद्युत परियोजना हरेक हिसाबले सफल परियोजना, त्यसित जोडिएर विभिन्न खालका अन्य सम्भावना पनि रहेको जसले देशको अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने, स्थानीय तहमा रोजगारी सृजना हुने, व्यावसायिक हिसाबले अत्यन्त राम्रो व्यवसाय फस्टाउने, ती धेरै सम्भावनाहरू बोकेर आएको यो प्रोजेक्ट राष्ट्रको पनि एउटा महत्वपूर्ण सम्पत्ति हो। तसर्थ यो प्रोजेक्ट खाली यो खारेज गर्न पर्नको कारण के हो, के कारणले खाली खारेज गर्न पर्यो, एउटा त्यो कारणको म माग गर्दछु। दोस्रो कुरा, आज स्थानीय वासीहरू यत्रो लामो समयदेखि प्रोजेक्टको प्रतीक्षामा आफ्ना निजी जग्गामा आफ्ना घरहरू पनि नबनाइकन कुनै अन्य खालका भौतिक संरचनाहरू निर्माण नगरिकन आदि खोला जलविद्युत परियोजनालाई एउटा सफल प्रोजेक्टको रूपमा स्वागत गर्ने उद्देश्यका साथ त्यो सपना बोकेर बसेका स्याङ्जावासीलाई आज निराश बनाउने खबर जे आइरहेको छ, यो खबरलाई खण्डित गर्दै त्यो उत्साहपूर्ण ढंगले बसेका जनताका निम्ति जे सपना हो त्यो सपनालाई कुठाराघात नगर्ने गरी शीघ्र यो परियोजना सञ्चालन गर्ने गरी सरकार अगाडि बढ़ोस्, सम्माननीय सभामुख महोदय मार्फत म यो सरकारको ध्यान आकर्षित गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, त्यसै गरी म भन्न चाहन्छु, त्रिशुली भोटेकोशी बाढ़ीसँगै रसुवागढ़ी नाका आज गम्भीर रूपमा क्षतिग्रस्त भएको छ भने तातो पानी नाका पनि बन्द भएको अवस्था छ। यस्तो अवस्थामा हामीसँग राष्ट्रको अगाडि एउटा मात्रै भरपर्दो र विश्वासिलो नाका भनेको मुस्ताङ स्थित कोराला नाका रहेको छ। त्यो कोराला नाका पनि अस्ति काली गण्डकीमा आएको बाढ़ीबाट क्षतिग्रस्त भएको छ। त्यो क्षतिग्रस्त सड़कलाई हामीले पुनर्निर्माण गरिकन पूर्ण रूपमा कोराला नाकालाई सञ्चालन गर्नको निम्ति त्यहाँ जनशक्ति थप गरियोस् र दीर्घकालीन विकासको निम्ति त्यहाँको सीमा र भन्सारमा सशक्त प्रशासन खटाउने अनि त्यसको भौतिक पूर्वाधार निर्माण गर्ने र त्यसको क्षमता अभिवृद्धि गर्दै चाइनाबाट आउने सुलभ र सहज ढंगले जुन खालको सामान आगमन गर्ने खालको स्थिति हो त्यो वातावरण बनाउनको निम्ति सरकारले चाइना सरकारसँग उच्च स्तरको कूटनीतिक वार्ता गरोस्, म यो पनि माग गर्न चाहन्छु। र संरचना निर्माण गर्न, थप जनशक्ति व्यवस्थापन गर्न सरकारले थप लगानी गरोस् भन्ने पनि आग्रह गर्न चाहन्छु। अन्तमा सभामुख महोदय, अहिले चाडपर्व नजिकिँदै गर्दा महँगीले आकाश छोएको छ, जनताको जीवन कष्टकर भएको छ, चुलो निम्ने अवस्थामा पुगेको छ। यस्तो अवस्थामा बजारलाई महँगीलाई नियन्त्रण गर्नको निम्ति बजार अनुगमन गर्ने र निम्न वर्गका जनतालाई राहत सुविधा दिनको निम्ति केही न केही राहत खालको प्याकेज यो सरकारले चाडपर्वको मौका पारेर ल्याओस्, म पनि यो माग गर्न चाहन्छु। त्यसका साथमा आते जातेलाई सहज बनाउनको निम्ति, यातायातलाई सहज बनाउनको निम्ति बाढ़ी पहिरोबाट जति पनि क्षतिग्रस्त सड़कहरू छन् ती सड़कहरू शीघ्र पुननिर्माण गरियोस् भन्ने पनि माग गर्न चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य नीता घतानी, समय 8 मिनट, त्यसपछि मान्य सदस्य गोपाल शर्मा।
6: सम्माननीय सभामुख महोदय, आज चालू अधिवेशनको अन्तिम दिन हामीले यो सदनमा 6 महिना बिताइसकेका छौं। यो 6 महिनामा हामीले के गर्यौं, के पायौं र देशलाई कुन दिशातर्फ लैजान प्रयास गर्यौं, अब गम्भीर आत्मसमीक्षा गर्ने समय आएको छ। पछिल्लो समय हाम्रो समाजमा एउटा गलत भाष्य निर्माण गर्न खोजिँदैछ। म आफै पनि युवा हुँ, यो सदनमा युवाकै प्रतिनिधित्व गर्छु, तर म भन्न चाहन्छु देश बनाउन संघर्ष गरेका बुढाहरू अयोग्य हुने अनि कुलतमा फँसेका युवाहरू योग्य, पुरानो सबै बेठिक नयाँ सबै ठिक, यो कसरी हुन सक्छ? कि राजनीतिक मापदण्ड उमेर वा दलको स्थापना वर्ष मात्र हो? कि नयाँ हुनमा सबै सत्य र पुरानो हुँदामा सबै असत्य हुन्छन्? सभामुख महोदय, के यो 35 वर्षमा केही भएकै थिएनन्? 2047 सालदेखि 35% सीमित साक्षरता दरलाई आज 80% कसले पुर्यायो? गाउँ गाउँमा हजारौं किलोमिटरमा सड़क, घर घरमा बिजुली, खाने पानी, स्वास्थ्य चौकी कसले पुर्यायो? पञ्चायतकालको औसत आयु 49 बाट आज 71 वर्षमाथि कसको नेतृत्वमा उकालो चढ़्यो? बाल मृत्युदर प्रति 1,140बाट 28 कसले झार्यो? नेपाली जनतालाई सर्वोच्च सत्ता सम्पन्न नागरिक बनाउने, समावेशी संविधान लेख्ने र सीमान्तकृतलाई राज्यको मूलधारमा ल्याउने काम कसले गर्यो? यदि पुरानोले केही गरेकै थिएन भने आज हामी जुन लोकतान्त्रिक गणतन्त्रमा उभिएर अभिव्यक्ति स्वतन्त्रको निर्धक्क अभ्यास गरिरहेका छौं, यो कसको देन हो? निरंकुश पञ्चायत र राजतन्त्र विरूद्ध लड़ेर वर्षौं जेल लेन र यातना सहेर जीवन आहुति दिने तिनै पुराना नेताहरू थिएनन् र? सत्य र तथ्यको जगमा बहस गर्न नसक्नेहरूले आज युवालाई सड़कमा उतारेर उत्तेजना फैलाएर राज्यको संरचना विध्वंस गर्न उचाल्नेहरूलाई आज राष्ट्रवादी देख्ने अनि देशको सर्वभौम सत्ता अखण्डता र प्रजातन्त्रका लागि जीवनभर संघर्ष गर्ने निष्ठावान अग्रजहरूलाई काम नलाग्ने भन्ने यो कस्तो न्याय? यो कस्तो विकृत मानसिकता हो? हामीले बिर्सिनु हुँदैन सभामुख महोदय, इतिहासप्रतिको सम्मान पाएको अनुभव र युवाको जोशले सन्तुलनले मात्र देश अगाडि बढ्छ। आज पुरानालाई गाली गरियो भने लोकप्रिय भइन्छ, सामाजिक सञ्जालमा लाइक र भ्युज पाइन्छ भन्ने मानसिकताबाट हामी निस्किन जरुरी छ। हिजो भदौ तेस्रो घटना होस् या देवागंजको घटना, कुनै पनि प्रधानमन्त्रीले प्रहरीले आफ्नो नागरिकमाथि गोली हान्ने अधिकारमा आदेश दिएका थिएनन्, दिन सक्दैनन्। तर यस्ता सस्तो लोकप्रियता गलत भाष्य गर्ने, खेती गर्ने अब हामीले बन्द गर्न जरुरी छ। हामीले कस्तो समाजको परिकल्पना गरिरहेका छौँ सभामुख महोदय, जसले देशको सर्वप्रथम सत्ता अखण्डताका लागि लिपुलेख लिम्पेदेर काला पानी समेटेर नेपालको चुच्चे नक्सा जारी गरेर ऐतिहासिक हिम्मत गरे। म यो सदन पुनः फेरि दोहोऱ्याएर गर्वका साथ भन्न चाहन्छु, जसले देशको सर्वप्रथम सत्ता र अखण्डताका लागि लिपुलेख लिम्पेदोराएर काला पानी समेटेर नेपालको चुच्चे नक्सा जारी गर्ने ऐतिहासिक हिम्मत गरे, नाकाबन्दीमा देशको स्थिर झुक्न दिएनन् ती 74 वर्षका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कसरी बेठी, अनि अर्कोतर्फ गर्वका साथ नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने गैर जिम्मेवार राष्ट्रहित प्रतिकूल अभिव्यक्ति दिने वर्तमान नेतृत्वलाई चाहिँ हामी राष्ट्रवाद मानेर गडगडा ताली बजाइदिने। उक्त भनेमा केही माननीय जीवहरूले समर्थनलाई गलत तथ्य बोकी समर्थन जुटाउन लागि नै पर्नुभयो, प्रमाण जुटाउन प्रतिस्पर्धा गर्नुभयो। सभामुख महोदय, यो सरकार न गरीबको हो, न किसानको, न मजदूरको, न विद्यार्थीको, यो केवल भ्रम र स्टन्टको आडमा सत्तामा टेकेर लाचार सरकार हो। आज चाडबाडको मुखमा जनताले शास्ति भोज्न बाध्य छन्। बजारमा ग्यासको हाहाकार छ, कागजी सुशासनले जनताको चुलो बल्दैन। सभामुख महोदय, चुनावमा निशुल्क स्वास्थ्यको गफ हाक्ने सरकार आज सरकारमा आए पछाडि स्वास्थ्य विभाग नै बन्द गरिदियो। आज रकमको अभावमा आमाहरू सड़कमा बच्चा जन्माउन बाध्य छन्। सुकुम्बासी बस्तीमा डोजो चलाउँदा छाती थाप्छु भन्ने माननीय ज्यूहरू आज कता हराउनुभयो। न्याय र सुनवाईको नपाएर नागरिकहरू सड़कमा आत्मदाहको प्रयास गर्दा पनि सरकार मौन दर्शक बनेर बसिरहेको छ। 100 दिनमा विदेशबाट गल्ली गल्लीबाट युवा फर्काउँछु भन्ने सहकारी पीड़ितको बचत फिर्ता गराउने पहाड़को ताजा सागसब्जीलाई तराईमा लगेर बेच्छु भन्ने ठूला ठूला गफहरू कहाँ हराएर गए। बिजुली र शिक्षामा हचुवाको भरमा कर ठोकियो, अनि सामाजिक सञ्जालमा विरोध आयो, सामाजिक सञ्जालबाटै हतार हतार फिर्ता पनि गरियो। सरकार विरूद्ध बोल्नेलाई तर्साउने, मध्यरातमा पक्रिने, अनि मुद्दा दर्ता नगरी दिउँसै गुपचाप छोड्ने, सिंहदरबार, सर्वोच्च अदालत, देशको संरचना, निजी सम्पत्ति जलाउने प्रमाण भएकालाई जोगाउने राजनीतिक समर्थन दिने यो कस्तो कानून हो। सभामुख महोदय, उद्धारको नाममा घाइते र जीवन मरणको दोसाधमा रहेका नागरिकलाई व्यवस्था गरियो। भीआईपीको अनुगमनमा नौटंकी र आसेपासे घुमाउन राज्यको ढुकुटीबाट करोड़ौं रूपियाँ हेलिकप्टरको इन्धनमा उडाइयो। सबैभन्दा घिनलाग्दो दृश्य, बारी पहिरोमा श्रीमान गुमाएर काखमा अबोध शिशु बोकिरहेकी महिलाले श्रीमान खोजी माग्दा सत्तारूढ दलकै समर्थकले उनीमाथि साइबर बुङ्गेर चरित्र हत्या पनि गरियो। यो कस्तो फाँसीवादी चरित्र हो सभामुख महोदय, कि यही हो नयाँ सुशासन, यही हो नयाँ संस्कार। सभामुख महोदय, प्रकृति विपदलाई टार्न सकिँदैन, तर विपदको बेला राज्यले अभिभावक सरकारको उद्धार छ राहतमा कस्तो भूमिका रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। रसुवाको बाढ़ीपछि सरकारले वास्तविक उद्धार र राहत भन्दा प्रचारमुखी कदमलाई प्राथमिकता दिएको देखिनु संकटको व्यवस्थापनमा अनुभवी नेतृत्वको आवश्यकता महसुस भएको छ। 2072 भूकम्पमा मुलुकले भोगेको अझ ठूलो विपद थियो। भूकम्प गएको 24 घण्टा नबित्दै 30 भन्दा बढ़ी देशबाट विज्ञहरू नेपाल आइपुगेका थिए। तत्कालीन नेतृत्वमा उद्धार राहत पुनर्निर्माण चलिरहेको कदमले संकटको बेला सक्षम नेतृत्वको नागरिकलाई राज्यले वास्तविक अभिभावक भएको अनुभूति गराउन सक्छ भन्ने देखाएको थियो। नागरिक गुहार मागिरहेका थिए, सपनाहरू बगेर गइरहेका थिए, बस्तीहरूको अस्तित्व उजाड भइरहेका थियो, तर यो सरकार चिलमा मस्त गरिरहेको थियो। सभामुख महोदय, यस सदनमा भदौ 10 गते म प्रस्तावक तथा माननीय श्रद्धा कुमार छेत्री, माननीय रेणुका काउचा, माननीय बलावती शर्मा, माननीय अम्बिका देवी संग्रौला, माननीय खुशबु ओली, माननीय पार्वती विकको समर्थनमा महिला तथा बालबालिकामाथि बढ़दो बलात्कार, यौन हिंसा तथा साइबर बुलिङ अन्त्यको सन्दर्भमा संकल्प प्रस्ताव दर्ता गरिएको छ। यो संकल्प प्रस्ताव सत्तापक्ष र प्रतिपक्षको भावनाभन्दा माथि उठेर महिला तथा बालबालिकामाथि हुने सबै खाले हिंसा अन्त्यको लागि सदनमा रहेको सबै राजनीतिक दलको साझा प्रस्ताव हो। उक्त संकल्प प्रस्तावलाई समर्थन जनाउने माननीयज्यूहरू तथा सबै राजनीतिक दललाई म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै सम्बन्धित मन्त्रालय र सरकारको विशेष ध्यान आकर्षण पनि गराउन चाहन्छु। आज यस अधिवेशनले बीट मार्दै गर्दा मलाई आशा पनि जागेको छ, बामे सर्दै गरेको यो सदन र सरकार अब आउने दिनमा आफ्नै खुट्टामा दौडसँग उभिएर परिपक्व बनेर देश र जनताको पक्षमा दौड़िनेछ। अन्त्यमा आउँदै गरेको विजय दशमी तथा शुभ दीपावली, छठ पर्व लगायत महान चाड़हरूको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
5: मान्य सदस्य गोपाल शर्मा, समय 9 मिनट, त्यसपछि मान्य सदस्य आर्यन राई।
7: सम्माननीय सभामुख महोदय, आजको रासोपा र सरकार पुरानो भनिएका दललाई गाली गरेर र तिनको स्थानमा आफू भए राम राज्य बनाइदिने सपना बाँडेर उदाएको हो। 6 महिने शासन अवधिले त्यो राम राज्यको राम्रो उपास त भएकै छ। तर त्योभन्दा मुख्य कुरा रासोपा आफैले बाँडेका सपना र आश्वासनको घेराबन्दीमा फँसिरहेको छ। सरकार बनेको 100 दिनमा विदेशमा भएका युवालाई विदेशमा जस्तै सेवा सुविधा दिएर स्वदेश फर्किने सुवर्ण अवसरको पोस्टर टास्कमा माननीय सभापतिज्यू अस्ट्रेलिया, युरोप र अमेरिकाको गल्ली गल्लीमा जानुभयो कि भएन त्यो मैले धेरै खोजिन सभामुख महोदय, किनकि त्यो चुनावमा भोट आकर्षित गर्ने उत्तेजनात्मक भाषण थियो। आज पनि रोजगारीको विदेश जाने लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटेको छैन। सरकारले युवालाई रोजगारी सिर्जना नगर्ने मात्रै होइन, राइड सेयरिङमा समेत भ्याट लगाएर स्वदेशमै केही गरिखाउँ भन्ने युवाहरूको हुर्मत लिइरहेको छ। रोजगारीका अवसर सिर्जना गरिने निजी क्षेत्रलाई समेत निरुत्साहित गरिरहेको छ। आफ्नालाई होइन जान्नेलाई छान्ने नारा अब मजाकको विषय बन्न थालेको छ। सर्वोच्चको नेतृत्व निर्माणको निर्णय होस् वा पहिलेका नियुक्ति हटाउन अध्यादेश ल्याएको प्रसंग होस् वा नेपाल एयरलाइन्समा 80 वर्षीय वृद्धलाई नियुक्ति गरिएको विषय होस् वा प्रत्याशीहरूको अन्तर्वार्ता नसकिँदै नतिजा प्रकाशन भएको यथार्थता होस्, यी घर जान 4 दिन बाँकी रहेका श्रीमानलाई बढुवा गर्ने सन्दर्भ होस्, यी सबैले आफ्नालाई जान्ने होइन आफ्नालाई तान्ने नियत भएको कुरा दुनियाँले थाहा पाइसकेको छ। नो लाइन ओन्ली अनलाइन को नाराको मजाक बुझ्न राहदानी विभाग, यातायात कार्यालयहरू, मालपोत कार्यालयहरू र अस्पतालको आँगनमा गए पुग्छ सभामुख महोदय। माननीय सभापतिज्यूले चुनावको सन्दर्भमा भन्नुभएको थियो मात्र 100 दिन दिनुहोस् सरकार चलाउन, सरकार चलाउनको लागि 13 वटा मन्त्रालय दिनुहोस्, यो देशमा स्थिति कसरी बसाल्नुपर्छ रातारात हामी गरेर देखाइदिन्छौ। माननीय सभापतिज्यू, अहिले तपाईँसँग 2/3 को बहुमत छ, 2/3 बहुमत सहितको सरकार छ, 13 होइन 18 वटा मन्त्रालय छन्, 100 दिन होइन आज 6 महिना बितेको छ र 189 दिन बितेको छ, हामीले हेर्न लायक स्थिति के होला देखाइदिन मिल्छ? तपाईँले बनाएको सरकारले बसालेका रातारातका कतिपय स्थिति पुरानाले समेत आँट नगरेका स्थिति छन्। सभामुख महोदय, रातको 1 बजे सरकारले नै सुरक्षा दिएका पूर्व प्रधान न्यायाधीशलाई अपहरणको शैलीमा पक्राउ गरिन्छ, 10 घण्टा प्रहरी कार्यालयमा राखेर टर्चर दिइन्छ र अनि छोडिदिन्छ, अनि दुनियाँलाई बेकुफ बनाउँदै भनिदिन्छ उहाँलाई सुरक्षा गर्न लिइएको, हामीले पक्राउ गरेको होइनौ सुरक्षा दिएका हौ। सभापतिज्यू, यो देखाउन लायक हो कि होइन तर हामीले देख्यौं। प्रधानमन्त्रीलाई संसदमा बोलाउन माग गर्दै हामीले झण्डै 3 महिना संघर्ष गर्नु पर्यो। मन्त्रीहरू कोहीले सिकाउन आएको भनेर प्रवचन दिए, कोहीले व्यवसायका खुट्टा भाँच्ने र पाता कस्ने अभिव्यक्ति दिए, सरकारको जवाबदेता र कार्यशैलीको देखाउन लायक स्थिति यही हो त? लेखैकै आधारमा किशोर श्रेष्ठहरू र भरत दाहालहरू समातिए, पक्राउ गरिए र खोरमा थुनिए, रसुवाबाडीमा बेपत्ता भएका श्रीमानको खोजी गरिदेऊ भन्ने नारीमाथि सामाजिक सञ्जालमा अश्लील र अपमानजनक रूपले प्रहार गर्ने रासोपा समर्थकहरूप्रति मौनता साथ दियो, यो पनि रातारात विकास भएको शासन शैलीको नमूना होला। सरकार जनसरकारका विषयमा

0: देखाइरहेको छ। सत्तामा हुनेले प्रतिपक्षीलाई थुन्ने यो पाकिस्तानी मोडेल हो सभामुख महोदय। सभामुख महोदय यो मोडेलको डोकोमा राष्ट्रपाको पनि सवार हुने, कुनै बेला सवार हुने निश्चित देख्छु म। अहिले राष्ट्रपा र सरकारले पाएको मतादेशले सरकारलाई यति अहंकारी बनाएको छ कि उसले जे गर्छ त्यो कानून हो, जे कानून छ त्यो सरकारको लागि होइन। संविधानका मौलिक अधिकार संगठित हुने र अभिव्यक्ति स्वतन्त्रताको हकलाई सरकारले कार्यान्वयन गर्नु पर्दैन। बुझाइको यो अहंकारका कारण ट्रेड युनियनहरू, विद्यार्थी संगठनहरूमाथि मात्र होइन प्रेस स्वतन्त्रतामाथि समेत सरकारले अंकुश लगाइरहेको छ। सरकार र राष्ट्रपा कानून निर्माणमा पनि पावर सो गरिरहेको छ। संसदको नियमावली हामी सबैको लागि उत्तिकै महत्वपूर्ण र साझा दस्तावेज हो, तर त्यो पनि छलफल र पारित गर्दाको दृश्य सामान्य थिएन। सभामुख महोदय, प्रतिपक्षी विधानसभाबाट हामीले भनेका थियौं संविधान र विधायक कानून भन्दा माथि नियमावली हुँदैन र हुन सक्दैन, तर त्यस अनुसारको हुँदैन र त्यस अनुसारको प्रावधान राख्नु हुँदैन। तर जबरजस्ती पारित गरियो नियमावली, आज सर्वोच्च अदालतले त्यो निर्णयलाई गलत हो भनेर फैसला गरिसकेको छ। संसदमा आफ्नो दुई तिहाईको उपस्थिति भएको बेला सरकार अध्यादेशको बाटोमा किन हिँड्छ होला? म आशा गर्दछु कि अब फेरि अध्यादेशको बाटोमा सरकार हिँड्ने छैन। सभामुख महोदय, सरकारले जनताको कुरै सुन्दैन, संसदको कुरा पनि सुन्दैन, सांसदको कुरा पनि सुन्दैन, सुन्छ कसको, चल्छ कहाँबाट? सरकारको आलोचना गर्दा वा प्रश्न गर्दा प्रश्नको उत्तर दिने होइन, तिमीहरूले 35 वर्ष के गरेका थियौ भनेर प्रति प्रश्न गरिन्छ। 100 मिटर मात्र भाँसिएको कृष्णवीर सड़क बनाउन सरकारलाई दाँतबाट पसिना निक्लिरहेको स्थिति छ। यसले सरकार र सम्बन्धित दललाई लाग्यो होला, थाहा भयो होला, बुझ्नु होला बोल्नुभन्दा गर्नु कति गाह्रो हुँदो रहेछ। पुराना भनिएका दललाई गाली गरेर कथित नयाँको जिम्मेवारी पूरा हुने हो कि त्योभन्दा धेरै गरेर भर्खर राजनीतिमा आएका र बनिसकेको रोडमा हिँडिरहेकाहरूले 35 वर्षको आलोचना गर्नलाई स्वाभाविक मान्न सकिएला, तर त्यही 35 वर्षीय अवधिमा राजकीय तर खाएर हुर्केका र नयाँ राजनीतिक घरजम गरेकाहरूले आलोचना गर्दा भने अचम्म लाग्छ। सरकारको आलोचना गर्दा दायाँ तर्फका मान्यजीहरूलाई पर्ने असुविधाप्रति म क्षमा चाहन्छु, तर केही समयदेखि सत्तापक्षकै मान्यजीहरूले हाम्रो बोलीमा तादम्यता मिलाइरहनु भएकोले म खुसी छु। सभामुख महोदय, हाम्रो देशको समग्र अवस्थालाई हेर्दा कुनै त्यस्तो भगवान हुन सम्भव छैन जसले थुम अन्तर गरेर यो देशलाई रातारात राम राज्यमा बदलिदियोस्। हाम्रो देशको अवस्थाले शासन सत्ताको बाग्रो सम्हाल्नेबाट त्यस्तै।
1: मान्य सदस्य आर्यन राई, समय 3 मिनट, त्यसपछि मान्य सदस्य भरत गिरी।
2: सम्माननीय सभामुख महोदय, आज यस सम्मानित सदनमा प्रदेश नम्बर 114 जिल्लाहरू मध्ये खोटाङ जिल्ला पर्छ मेरो जिल्ला, जहाँ चाहिँ कर्णाली पूर्व कर्णाली भनेर हामी चिन्छौं र कर्णाली हो कि होइन भनेर जान्नको निम्ति कहिलेकाहीँ मन्त्रीजीहरू त्यहाँ जानुभयो भने धेरै जानु पर्दैन। मेरो खोटाङ जिल्ला टिकतेल बजारको तलतिर आचार्य टोल छ, त्यहाँ पुग्दाखेरि थाहा भइहाल्छ हो कि होइन भन्ने विषयमा। मेरो जिल्लामा 10 वटा पालिकाहरू छन्, ती 10 वटा पालिकाहरूमा आवाजावज गर्ने अधिकांश बाटोहरू बर्खाको कारणले गर्दाखेरि भत्किएका छन् र त्यो भत्किएको बाटोहरू अहिले तपाईँको चारबार छ मान्छे आवाजावज गर्न व्यापक थालिएको छ। त्यो बाटोहरू पुनर्निर्माणको निम्ति कम्तीमा केही नभए पनि त्यो यसो सफा गर्नको निम्ति सम्बन्धित निकायहरूको ध्यान आकर्षण गर्न चाहन्छु। र यस्ता पालिका हाम्रो 10 वटा पालिका मध्येमा यस्ता ठाउँहरू छन् जहाँ तपाईँको 6 महिना नाकाबन्दी लाग्छ, किन भन्दाखेरि वर्षातमा पानी पर्छ, मोटरवे पुल छैन, बाटोघाटो जाने अवस्था छैन। त्यसै कारणले गर्दा त्यस्ता केही ठाउँहरू छन् जस्तै यसो खर्का गाउँपालिका राखा बाङदेल 1 र केपिलासगढी गाउँपालिका वार्ड नम्बर 6 दिपसुङ, यस्ता थुप्रै उदाहरणीय ठाउँहरू छन् जहाँ कि आवाजावज गर्नु गम्भीर अवस्था छ र त्यसको लागि हामीले योजना ब्याङ्कमा थुप्रै मागहरू पनि हालेका छौँ। त्यसले विशेष गरी आउने दिनहरूमा सरकारले ध्यान दिएर काम गर्नुपर्छ र काम गरोस् भन्न चाहन्छु, धन्यवाद। र अर्को दोस्रो विषय वस्तु के छ भने मकनपुर जिल्ला हेटौडा उपमहानगरपालिका वार्ड नम्बर 12, 13, 14 मनहरी गाउँपालिका सिंगै राष्ट्रिय पर्थ राष्ट्रिय निकुञ्जबाट गम्भीर प्रभावित बनेको छ। सम्माननीय सभामुख महोदय, 2063 सालमा सो क्षेत्रले मन्त्री परिषदको निर्णयले पर्सा वन्यजन्तु आरक्षा मध्यवर्ती क्षेत्रमा गाभिएको रहेछ। 2074 सालमा पर्सा राष्ट्रिय निकुञ्ज बनेको रहेछ, जुन वडामा 12, 13, 14 र 14 50,000 र मनहरी गाउँपालिकामा 30,000

0: जति नागरिकहरू बसोबास गर्दो रहेछन् र सो राष्ट्रिय निकुञ्जबाट प्रभावित नागरिकहरूले भोगिरहेको मुख्य समस्याहरू यो सम्मानित सदन उजागर गर्न चाहन्छु। दोहोरो कर प्रणाली, भौतिक पूर्वाधारमा कुनै पनि विकास नभएको, वन्यजन्तुबाट मानवीय क्षति भएको, यसैमा सरकारलाई म गम्भीर प्रश्न गर्न चाहन्छु। के मान्छे खुवाएर बाघ पाल्न सम्भव छ र पाल्न खोजिएको हो कि के हो? यस सम्बन्धी सरकारको म गम्भीर ध्यान गर्न चाहन्छु। र अर्को घरेलु पशु पन्छीहरू वन्यजन्तुबाट क्षति भएको र अहिलेसम्म कुनै पनि किसिमको राहत नपाएको भन्ने ठूलो उहाँहरूको माग मुद्दा छ, गुनासो छ र अहिले उहाँहरू लगभग आन्दोलनमा पनि उहाँहरू हुमिनु लाग्नु भएको छ भन्ने मलाई लागेको छ। यहाँ भूमि सुधार मन्त्री जो हुनुहुन्छ, सम्बन्धित मन्त्रीज्यूहरूलाई म गम्भीर ध्यान गराउन चाहन्छु। र सामान्य सभामुख महोदय, यत्रो हजारौं बसोबास गर्ने नागरिकहरूको ठाउँमा किन, कसको स्वार्थमा, के को लागि त्यस्तो चाहिँ मन्त्री परिषदको निर्णय गरेको हो? त्यो 2063 सालको मन्त्री परिषदको निर्णय पूर्ण अवलोकन गरी सो सम्बन्धी अध्ययन गरी खारिज गरेछु भने जोरदारको साथ माग गर्न चाहन्छु। र साथै मकनपुर जिल्लाभरि हजारौं अव्यवस्थित बसोबासी र सुकुम्बासी नागरिकहरू वर्षौंदेखि धनुपूर्जा पाउने आशामा बसेका।
1: मान्य सदस्य भरत गिरी, समय 6 मिनट, त्यसपछि मान्य सदस्य मनिष झा।
2: सम्माननीय सभामुख महोदय, आज म यस सदन मार्फत सरकार समक्ष दुई फरक देख्ने तर वास्तवमा एउटै प्रश्नसँग जोडिएका विषयहरू उठाउन चाहन्छु। पहिलो, देशको ऊर्जा सुरक्षा। दोस्रो, नागरिक प्रत्यक्ष सरोकार राख्ने राज्यका सेवा संरचनाको प्रभावकारिता। यी दुवै विषयको केन्द्रमा एउटा प्रश्न छ, राज्यप्रति नागरिकको विश्वास। नागरिकले कर तिर्छ, महसुल तिर्छ, कानून पालना गर्छ, त्यसको बदलामा उसले सहज सेवा, भरपर्दो पूर्वाधार र सुरक्षित भविष्य अपेक्षा गर्नु स्वाभाविक हो। नागरिकले आफ्नो दायित्व निरन्तर पूरा गर्ने तर राज्य आफ्नो दायित्वबाट पछि हट्ने अवस्था दीर्घकालीन टिक्न सक्दैन। सभामुख महोदय, पहिलो बाढ़ी र पहिरोले राष्ट्रिय विद्युत प्रणालीमा ठूलो उत्पादन प्रभावित गरेको अवस्था हामी सामु छ। यो केवल केही मेगावाट बिजुली घटेको विषय होइन, यसले हाम्रो ऊर्जा प्रणालीमा संरचनात्मक

0: लोड सेडिङको कारण मैनबत्ती बाल्नु हाम्रो नियत बन्नु हुँदैन। चारको उज्यालो केवल बिजुलीको उज्यालो होइन, त्यो त परिवारको माया हो, भेटघाट हो, न्यानो हो, समाजको अपनत्व हो। त्यसैले म सहमुखज्यू, अब म एउटा अर्को महत्वपूर्ण विषय राख्न चाहन्छु। सप्तरीको प्रसिद्ध थिनामस्त भगवती मन्दिरमा नेपालका विभिन्न जिल्लाबाट मात्र होइन, भारतका समेत हरेक वर्ष हजारौं श्रद्धालुहरू, धार्मिक पर्यटकहरू आउने गर्छन्। त्यसैले छिनामस्त भगवती मन्दिर आस्थाको केन्द्र मात्र होइन, यो धार्मिक र पर्यटकीय र स्थानीय अर्थतन्त्रको आधारको रूपमा पनि सरकारले हेर्नुपर्छ। मन्दिरमा हरेक वर्ष 20-25 लाख श्रद्धालुहरू पुग्छन्। विशेष गरी दशैंमा भारतबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने गर्छन्। विडम्बना, सीमापारी भारततर्फबाट मन्दिर नजिकै चिल्ला कालो पत्रे सड़क छ, तर नेपालको हिलो धुलो मात्रै छ। त्यसैले सप्तरीका नागरिकले कर तिर्ने आफ्नै जिल्लाको धार्मिक पर्यटकीय पूर्वाधार सड़क 10 किलोमिटर सड़क यथाशीघ्र तत्काल मर्मत सुधार गरी बढ़ाइयोस् भन्ने ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी म सरकारलाई अहिले विगतमा नेपालका विभिन्नहरू परिवर्तन भए, आन्दोलन भए, जनताका प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरू, सेवाहरू, संरचनाहरू हटाइए, स्थानान्तरण गरिए र राज्यको खर्च केही घट्यो होला, नागरिकको दूरी भने बढ़ेको छ, संरचना केन्द्रित हुँदाखेरि राज्य सरकारलाई सजिलो होला, तर नागरिकलाई कर, सुरक्षा, उपचार, आर्थिक कारोबार, जग्गा खरिद बिक्री, नागरिकता, राष्ट्रिय परिचय पत्र जस्ता जनताका प्रत्यक्ष सरोकार गर्ने मालपोत कार्यालय, प्रशासन, राजस्व उठाउने कार्यालय, छोटी भन्सार, सुरक्षा पोस्ट, स्वास्थ्य उपचार आदि संस्था सेवा केन्द्रहरू उपस्थित ठोस परिणाममुखी कदम चालियो।
1: माननीय सदस्य मनीष झा, समय 7 मिनट, त्यसपछि माननीय सदस्य सन्दीप राणा।
2: सम्माननीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। आई अपन सबके मधेश में जितिया पर्व के काल से 3 दिन के पर्व है, ये मधेश के लिए बहुत विशेष पर्व है, तो अहिठाम संघीय सदन से मधेश के सब गोटा के शुभकामना देव चाहिए जितिया पर्व के। हम मधेश में जितिया पर्व छो शुभकामना यहां सबजना, विशेषगरी विवाहित महिला मनाने पर्व हो र सबैजनालाई शुभकामना। भर्खरै राष्ट्रसंघको महासभामा हाम्रो प्रधानमन्त्रीको उपस्थिति मन्तव्यले हाम्रो महत्व बढ़ाएको छ अन्तर्राष्ट्रिय जगतमा, हाम्रो अभिव्यक्तिले एउटा राम्रो स्थान पाएको छ, सम्मान पाएको छ र देशप्रतिको आत्मसम्मानमा पनि सघाउ पुर्याएको छ। परराष्ट्र मन्त्रीज्यूको सक्रियताले भर्खरै अन्य दलका केही सांसदहरूले पहिले के हुन्थ्यो, अहिले के भयो भन्दै गर्दा परराष्ट्र मन्त्रीको भूमिका के हुन्थ्यो भन्ने कुरा उहाँले प्रमाणित गरेर देखाउनु भयो, दर्शाएर देखाउनु भयो कि परराष्ट्र मन्त्री चाहिँ विदेश घुम्न जानको लागि 9 महिनामा 18 वटा देश पुग्नको लागि करदाताको पैसा खर्च गर्नको लागि हुँदैन, परराष्ट्र मन्त्री 12 दिनमा 28 वटा कूटनीतिक बैठक गर्न सक्नेको लागि हुन्छ, त्यो थप कूटनीतिक सम्बन्धहरू स्थापना गर्नको लागि हुन्छ। परराष्ट्र मन्त्रीप्रति म विशेष सम्मान व्यक्त गर्न चाहन्छु। नेपाल सरकारले, वर्तमान सरकारले काठमाडौँ उपत्यकाको विभिन्न नदी नालाहरूको छेउको बस्तीहरू केही दिन अगाडि व्यवस्थापन गरेको थियो, रिलोकेट गरेको थियो। त्यसमा व्यवस्थापकीय कमजोरी केही थियो त्यो स्वीकार्नुपर्छ हामीले, तर भनिन्छ म्याजिक र लजिकमा केही सामान्य भिन्नता मात्र हुन्छ, त्यो बेला लजिक नलगाएको भए अहिले धेरैजनाको ज्यान म्याजिकले मात्र बचाउँथ्यो होला। त्यसैले गर्दा दूरदृष्टि राखेर गरिएको केही निर्णयहरूलाई हामीले पर्खेर हेर्नुपर्ने पनि हुन्छ। विरोध गरिहाल्दाखेरि अहिले आएको पानीको बहावले केही बस्तीहरू जोखिममा पर्ने थियो। अब म राजनीतिभन्दा अलग केही कुराहरू गर्न चाहन्छु। भर्खरै गत वर्ष मात्र 2025 सालको जनवरी 13 फेब्रुअरी 26 यूपीको महाकुम्भ मेला हामीले हेर्यौं, जहाँ 66 करोड़ मान्छे स्नान गर्न पुगे। सरकारले 7,000 करोड़ भनेको 70 अर्ब लगानी गरेको थियो, तर त्यहाँ भएको आर्थिक कारोबार 3 लाख करोड़

0: बराबरको आर्थिक कारोबार भयो भनेको 300 खर्ब बराबरको कारोबार भयो भनेपछि हामीले कतै कतै अलि हामीसँग पनि भएको यस्तो कथाहरू यस्तो गाथाहरू धार्मिक महत्वको पर्व चाड विभिन्न इभेन्ट्सहरूको गहिराई बुझेर त्यसको महत्व बुझेर हामीले इन्टरनेशनली त्यसलाई ग्लोरिफाई गर्न जान्यौं भने लगानी गर्न नडरायौं भने हामीसँग पनि त्यो अवसर छ. भर्खरै हामीले काठमाडौँको इन्द्र जात्रा हेर्यौं, भक्तपुरको बिस्केट जात्रा आउँदैछ, ललितपुरको मच्छिन्द्रनाथको यात्रा छ, मुम्बईको गणेश पूजा हेर्यौं, कलकत्ताको काली पूजा आउँदैछ. त्यहाँको अर्थतन्त्रलाई टेवा पुर्याउने गरी उनीहरूले प्रयोग गरिरहेका छन्. तर हामी डराइराखेको छौं कि बौद्धिक दरिद्रताले घेरेर हामीलाई यसलाई ग्लोरिफाई गर्न यसलाई उत्सवलाई महोत्सव बनाउन हामीले जानिराखेको छैनौं. जनकपुरमा केही समय पश्चात हामीले छठ पर्व एटेण्ड गर्नेछौं. छठ पर्वलाई हामीले किन अन्तर्राष्ट्रियकरण गर्न सकिराखेको छैनौं? के कुराले रोकिराखेको छ? विवाह पञ्चमीमा भीड छ तर त्यसले रेभेन्यू जेनेरेसन र जब क्रिएसनमा सपोर्ट गरिराखेको छैन भनेको रणनीतिक रूपमा हामी अझै पनि कमजोर छौं. हामीले सीता जयन्ती भन्छौं, रामनवमी भन्छौं, यो कुराहरू भर्खरै अब विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि जनकपुरको केही तयारीहरू भइराखेको छ र त्यसमा गुठी संस्थान लगायत सबैको सकारात्मक पहलहरू छन्. केही विरोधहरू स्वाभाविक रूपमा भइहाल्छन् किनकि अभूजहरू सबै समाजमा हुन्छन्. तर यो हामीले गर्न खोजेकै केही दीर्घकालमा गएर यसले जनकपुरको पर्यटनमा त्यहाँको अर्थतन्त्र र रोजगारी सृजनामा टेवा पुर्याओस् भनेर. त्यसैले हामीसँग पनि कयौं अवसरहरू छन् हामीले यसलाई अन्तर्राष्ट्रियकरण गर्न, उत्सवलाई महोत्सव बनाउन नजानेको हो कि कथा बेच्न नजानेको हो कि कथा नबुझेको हो कि. त्यसैले म सबै साझेदारहरूलाई यो अनुरोध पनि गर्न चाहन्छु कि हामीले इतिहास, धर्म, त्यसको गहिराईहरू बुझेर हामीले बजारीकरण जान्नु पर्यो. हामीले इन्टरनेशनल इभेन्ट्सहरू कति देख्छौं, अक्टोबर फेस्ट जर्मनीको, स्पेनको टोमेटिनो देख्छौं, यो सबै त्यसरी नै सानो इभेन्टलाई ठूलो बनाएको हो त्यहाँको समाजले. स्थानीय तहको व्यवस्थापकीय जिम्मेवारी केही स्वागत योग्य हुँदैछ बिस्तारै. त्यसमा संघीय सरकारले सघाउ पुर्याइरहेको छ तर अब यसको बजारीकरण र अन्तर्राष्ट्रियकरणको लागि हामीले सोच्नु पर्यो र त्यसले अर्थतन्त्रलाई कसरी टेवा पुर्याउन सक्छ, त्यसले जब क्रिएसन र रेभेन्यू जेनेरेसनमा कसरी, र हामीले स्टोरी पनि बनाउन जान्नु पर्यो. मेरो मित्र संघीय सांसद माननीय गणेश कार्कीज्यूले केही समय अगाडि लेख्नु भएको थियो कि हामीले कुकुर तिहारलाई कसरी अन्तर्राष्ट्रियकरण गर्न सक्छौ, किनकि कुकुर त विश्वभरि घरपालुवाको रूपमा पालिने जनावर हो र त्यसको तिहार मनाउने देश, त्यसको पूजा गर्ने समाज हामी मात्र हौं. भनेपछि त्यसको कथालाई हामीले कसरी अन्तर्राष्ट्रियकरण गर्न सक्छौ, कसरी बेच्न सक्छौ र विश्वलाई हामीले एउटा आफ्नो तर्फबाट उत्सवको उपहार कसरी दिन सक्छौ? यसलाई हामीले बजारीकरण गर्न जानेनौ, कथाहरूलाई व्याख्या गर्न जानेनौ, बुझाउन जानेनौ भने यो विलय भएर जानेछ. तपाईँहरू कतिजनालाई थाहा नभएको एउटा कुरा सुनाउन चाहन्छु. बुढा नीलकण्ठ भन्छौ हामी, काठमाडौँ उपत्यकाको उत्तरी तर्फ छ त्यो. बुद्ध, नील, कण्ठ तीनवटा धर्म र विश्वासलाई जोडिएर बनेको मन्दिर हो जसलाई हामीले बुढा नीलकण्ठ भन्न थाल्यौं. त्यहाँ बुद्धको अनुहारको नील भनेको महादेव, हामीले एकछिन आँखा चिम्लेर सम्झिन खोज्यौं भने पनि हामी त्यो अनुहार सम्झिन सक्छौं. यो कथाहरू हामीले अझै समाजलाई बुझाउनु पर्नेछ. हामी जहिले पनि एकले अर्को पक्षको विरोध मात्र गर्यौं र इतिहास, यस्तो गहिराईको कथा, अन्तर्राष्ट्रियकरण गर्न सकिने सम्भावनाहरू, त्यसले सृजना गर्न सक्ने रोजगारी र अर्थतन्त्रमा ध्यान दिन सबै साझेदारहरूलाई अनुरोध गर्न चाहन्छु. धन्यवाद.
1: माननीय सदस्य सन्दीप राणा, समय 7 मिनट, त्यसपछि माननीय सदस्य राजेन्द्र कुमार राई.
2: सम्मान्य सभामुख महोदय, आज यस अधिवेशनको अन्तिम दिन भनेर हामी छलफल गरिराखेका छौं र सदनमा 6 महिनाभित्र सरकारले बोलेको कुराहरू कति भयो भएन त्यो सम्बन्धी हामी लेखाजोखामा चर्चा पनि गरिराखेका छौं। यसै चर्चाको बीचमा म भर्खर मात्रै 10 गते असोज 10 गते 11 गते र 12 गते आएको अविरल वर्षाको कारण नुकसान भएको गम्भीर कुराहरू म सदन मार्फत सरकारलाई चाहिँ जानकारी गराउन चाहन्छु। भर्खर मात्रै भोटे कोशीको बाढीलाई हामीले बिहोरिँदै गर्दा अस्ति भर्खर मात्रै आएको यो अविरल वर्षाको समय म आफ्नो क्षेत्र कालीगण्डकी तटीय क्षेत्रमै उपस्थित थिएँ। त्यहाँको क्षेत्रमा भएको विनाश हेर्दाखेरि अति गम्भीर स्थिति छ। भर्खर धेरै माननीयजीहरूले आउँदै गरेको चाडपर्वको शुभकामना पनि दिनुभयो। दशैं आउँदैछ, जितिया पर्व चलिराख्ने आइराखेको छ, दस तिहारहरू आइराखेको छ, तर यो इष्टमिष्टहरूको घरमा आवाज जावत गर्ने समय पनि हो। त्यसको साथसाथै हाम्रो देश पर्यटनले धानिएको र पर्यटनको सिजन पनि आउन लागेको बेलामा थुप्रै बाटोघाटोहरू चाहिँ छतपिछत भएको छ, रोकिएको छ। त्यसको साथसाथै यो बाढीले किसानहरूको यति ठूलो क्षति पुर्याएको छ कि पाक्दै गरेको धानहरूमा बालुवा लेदो माटोहरू पसेर त्यसलाई नष्ट गरेको छ। त्यसको साथसाथै पसाउन लागेको धानहरू अहिले जसलाई सबैभन्दा पानीको जरूरत पर्छ, त्यो पानी पुर्याउन जुन सिँचाइको लागि प्रयोग गरिने सैकडौं कुलोहरू छत बिछत भएर पानी नपाई त्यो धानहरू चाहिँ उत्पादनको लायक नहुने अवस्था छ। त्यसको लागि म सरकारलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। सम्मान्य सभामुख महोदय, यस बाढीले कुल 35 जनाको मृत्यु गराएको छ, जसमा गण्डकी प्रदेशमा सबैभन्दा धेरै 23 जना, त्यसपछि लुम्बिनी प्रदेशमा 6 जना, बागमती प्रदेशमा 3 जना र कर्णाली प्रदेशमा 2 जना र मधेस प्रदेशमा 1 जना गरी यसरी चाहिँ मृत्यु भएको छ। त्यसको साथसाथै 15 जना नागरिक घाइते भएका छन् र 12 जना अझै पनि बेपत्ता छन्, जसमा मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएका हिम पहिरोमा परेका कामदारहरू पनि रहेका छन्। मैले यस बाढीको विपदमा ज्यान गुमाउनु भएहरूको प्रति भावपूर्ण श्रद्धांजलि व्यक्त गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र बेपत्ता भएकाहरू सकुशल फर्कियोस् भन्ने कामना पनि गर्न चाहन्छु। यसमा देशभरिमा 168 निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्, जसमा पर्वतको जलजलाको 87 घरहरूको साथसाथ 2322 घरदुरीका घर परिवारहरू पूर्ण रूपमा विस्थापित भई पाल र सार्वजनिक भवनहरूमा आश्रय लिन चाहिँ बाध्य भएका छन्। मर्स्याङदी नदीको बाढीमा बस्तीमा पस्दा मनाङको तालगाउँ बजारमा 65 भन्दा बढी घरहरू होटलहरू पूर्ण डुबानमा परेका छन्। कालीगण्डकी बाहाप इतिहासकै उच्च, त्यहाँ म घुम्दै गर्दा त्यहाँ क्षेत्रका अग्रजहरू बुजुर्गहरूले भन्नुभयो कि 65 वर्ष पछि यति ठूलो बाढी आएको छ भन्नुभयो। त्यसको कारणले गर्दाखेरि ठूलो रूपमा हाम्रा चाहिँ बजारहरू सरकारी भवनहरू त्यसरी भड्किएको छ। मेरो चुनाव क्षेत्र पाल्पामा पनि त्यस्तै भएको छ। मेरो चुनाव क्षेत्र पाल्पामा माटागढी 3 भैँसेकट्टा भन्ने ठाउँमा घरले घर पुरिँदा लीलबहादुर घरती मगर, दिना घरती मगर, झरना घरती मगरको त्यही मृत्यु भएको छ भने माथागढी 2 रूपसे रजौलीमै असोज 11 गतेको पहिरोमा परि शेरबहादुर चिदीजीको मृत्यु भएको छ। त्यस्तै पाल्पाको रिब्दीकोटमा कृष्ण कुमारी सारूजीको पनि मृत्यु भएको छ। उहाँहरूप्रति पनि म भावपूर्ण श्रद्धांजलि दिन चाहन्छु। साथै होस्दीको गाउँमा 35 घर पूर्ण रूपमा जोखिम भएको र त्यसमा 10 भन्दा धेरै परिवार विस्थापित भएका छन्। 23 घर रहेको देवगिर बजारमा चाहिँ पूर्ण रूपमा तलबाट जमिन फाटेर चाहिँ त्यो घरहरू चाहिँ उच्च जोखिममा रहेका छन्। त्यसको साथसाथै हजारौं रोपनी खेतहरू, जसमा माडी फाँटदेखि लिएर रामपुर फाँट गेटदेखि लिएर झड्या फाँटदेखि लिएर त्यो सबै ठाउँहरू चाहिँ भएको चाहिँ नोक्सानलाई चाहिँ म सरकारको सामने आग्रह अवगत गराउन पनि चाहन्छु। त्यसको साथसाथ मोटरेबल पुल, झोलुङ्गे पुलहरू पनि हामीले नुकसान बेहोरेका छौं। गुल्मीमा 231 भन्दा धेरै घर परिवारहरू विस्थापित भएका छन्। अरखाँचीमा 40 भन्दा बढी परिवारहरू विस्थापित भएका छन्। स्याङ्जामा पनि 22 कच्ची रूपमा भएका घर र 32 घरमा क्षति भएका छन्। यस सबै कुराहरूलाई सरकारलाई म भन्न चाहन्छु, आज भोटे कोशीको बाढ़ी गएको 38 दिन हुँदा पनि हामी उद्गम स्थलमा पुग्न सकेका छैनौं। अझै पनि हामी छिमेकी देशको भरमा सूचनाको निर्भरमा रहेका छौं। यो सबैलाई मध्यनजर गर्दै यो काली गण्डकीको नदीमा भएको बाढ़ी क्षतिको लागि भोटे कोशीमा भएको तर्जमै सहयोग गरियोस् भनेर सरकारलाई आग्रह गर्न चाहन्छु। पहिलो रूपमा सबै प्रभावित जिल्लाको घर परिवार कृषि पशुधन सड़क पुल खानेपानी विद्युत र व्यवसाय समेत समितिको एकीकृत क्षति मूल्याङ्कन गरियोस्। दोस्रो क्षतिग्रस्त पुल सड़कमा तत्काल भेली ब्रिज डाइभर्सन तथा वैकल्पिक मार्ग सञ्चालन गरियोस्। तेस्रो किसानको खेतमा भएको क्षतिग्रस्त उत्पादन बजारमा पुर्याउन नसक्दा भएको क्षतिप्रति राहतको आधार बनाइयोस्। चौथो घर र पशुधन गुमाएको परिवारलाई तत्काल राहतसँगै आय आर्जन पुनर्स्थापनाको प्याकेज दिइयोस्। पाँचौं जोखिममा रहेका बस्तीको वैज्ञानिक जोखिम नोक्सान गरी आवश्यक स्थानमा सुरक्षित पुनर्वास र दीर्घकालीन बस्तीको व्यवस्था गरियोस्। पालिकालाई मात्र नभएर जिम्मा प्राविधिकहरूलाई पनि परिचालन गरेर त्यसको क्षतिपूर्तिको आकलन गरियोस् र अन्त्यमा 24 घण्टामा 150 देखि 250 मिलिमिटरसम्म वर्षा हुन सक्ने वास्तविकतालाई ध्यानमा राखेर अबका हाम्रा सड़क पुल र बस्ती र कृषिहरूको संरचना गरिनुपर्छ। भोटेकोशीमा देखिएको उद्धार र राहत र पुनर्स्थापनाको क्षमता काली गण्डकीका नागरिकले पनि अनुभूति गर्ने गरी तत्काल कार्ययोजना बजेट जिम्मेवारी र समयसीमा संसद समस्त प्रस्तुत गरियोस् भनेर म संसदको माध्यमबाट आग्रह गर्न चाहन्छु। हुन त यो 6 महिनामा विपक्षको सांसदहरूले बोलेको कुराहरू सुनिएको छैनन्। हामीले सुन्ने समय र विशेष समयमा उठाइएको कुराहरू चाहिँ उठाउनु मात्रै भएको छ, त्यो कार्यान्वयन भएको या नभएको जानकारीहरू पाउन सकिएको छैन। आशा छ अहिले उठाएका आवाज सरकारले कार्यान्वयन गर्नेछ भन्ने कुरा म सामान्य सभामुख मार्फत सरकार समक्ष राख्नेछु।
1: मान्य सदस्य राजेन्द्र कुमार राय, समय 4 मिनट, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।
3: सम्मान्य सभामुख महोदय, आज यो गरिमामय सदनमा आफ्नो भनाई राख्न गइरहेको छु। आज सबै मान्य जीवहरूले यो सरकार कता गएको छ, यो सरकारले नेपाली जनताको निम्ति कता निर्देश गरेको छ भन्ने कुराकानी स्पष्ट भइसक्यो। म त्यता गइन, म आफ्नै जिल्लातर्फ केही कुरा राख्ने म निवेदन गर्न चाहन्छु। पहिलो कुरो, नेपालीहरूको महान चाड दशैं तिहार दीपावली आउन लाग्यो, तर धनकुटाका जनताहरू खुशी चाहेको छैन। भदौ 10 गते भोटेकोशी बाढ़ीबाट धनकुटा जिल्ला नगरपालिका वार्ड नम्बर 7 को रूबी राई, जो अप्रत्याशित 216 मेगावाटमा अधिकृत रूपमा काम गर्थिन्, त्यसै गरी धनकुटा नगरपालिका वार्ड नम्बर 4 मा विपिन तामाङ चालक थियो, उनी पनि काठमाडौँबाट पर्यटकहरू लगेर गएथे, ती अहिलेसम्म बेपत्ता भएका छन्, ती सकुशल रूपमा फर्किन् नै कामना होस् भन्न म चाहन्छु। त्यसै गरिकन आज धनकुटामा मानिसहरू धेरै चिन्तित छन्। इनवरदेखि सङ्खुवा सभासम्म कोशी कोरिडोर विद्युत 220% लाइन लगिएको थियो। छथर जोरपाटी वार्ड नम्बर 6 का किसानहरूले अहिले पनि त्यो टावर राखेको पैसा पाएका छैनन्। त्यसमध्येमा महेन्द्र विष्ट, चन्द्रबहादुर विष्टहरू कार्यालय धाइरहेका छन्, मन्त्रालय आइरहेका छन्, उनीहरू भन्छन् यो नयाँ सरकारले कहिले हाम्रो काम गर्छ भनेर प्रश्न गरिरहेछन्। त्यसै गरिकन छथर गाउँपालिका जोरपाटी वार्ड नम्बर 6 को नवराज घिसिङ भन्ने भाइ लामा पढ्नु काठमाडौँ आयो, गोकुणेश्वर वार्ड नम्बर 6 त्यहाँ थुर्चिम तासी तामाङ गुम्बामा पढ्दै थियो, आज बेपत्ता भएको। 3 महिना बितिसक्यो, सरकारले खोजी नीति गरेन। तिनका परिवारले भनिरहेका छन् अहिले मेरो छोरो कहिले आउँछ भनेर गम्भीर प्रश्न उठाइरहेका छन्। त्यसै गरिकन अहिले राष्ट्रिय गौरवको आयोजनहरू धनकुटामा जम्मा 5 वटा छ, त्यसमध्येमा भेटारदेखि सिद्धुवा बजारसम्म, भेटारदेखि राजारानी बुधबारेसम्म, त्यहाँको अहिलेसम्म चाहिँ त्यो बस्तीहरूको जग्गा अहिले पनि सड़कले पच्चीस पच्चीस मीटर दायाँ बायाँ गरेको छ तर अहिले लगत कट्टा गरेको छैन. ती जनताले भनिरहेका छन् हामीले कहिलेसम्म तिरो तिर्ने, हामीले आर्थिक समृद्धिको निम्ति आर्थिक व्यवस्थापनको गर्नको निम्ति ब्याङ्कमा राख्न पनि पाइँदैन, त्यति मात्रै नभएर उनीहरूले बेच्न पनि पाउँदैन, नगरपालिकाले गाउँपालिकाले नक्सा पनि दिँदैन बनाउँदैन, त्यसै गरिकन विद्युत पानीको नि समस्या छ. यस्तो स्थितिमा यो सरकार के गर्छ भन्न प्रश्न गरिरहेका छन्. त्यसै गरिकन अहिले धनकुटामा थुप्रै युवाहरू छन् जसले खाउँ खाउँ र लाउँ लाउँ भन्ने जिन्दगी चाहिँ 250 भन्दा बढी जेलको छिडीमा छन्. मैले धेरैचोटि कुरो उठाइसके, त्यो आफ्नो जीविका निर्वाह गर्नका निम्ति सामान्य गाजा खेती गरेको कारणबाट ती मान्छेहरू जेलमा छन्. मैले तत्काल रूपमा तिनका परिवारहरूले समुदायले भनेको छन् कहिले गाजाको कानून बन्छ, कहिले वैधानिक बन्छ र हामीले खुल्ला ढंगले व्यापार बिजनेस गर्न पाउँछौ. र
1: मान्य सदस्य राधिका रम्तेल, समय 4 मिनट, त्यसपछि मान्य सदस्य प्रकाश चन्द्र परियार.
4: सम्माननीय सभामुख महोदय, आज म एउटा गम्भीर विषयमा बोल्न चाहन्छु. नेपाल टेलिभिजनबाट लामो समयदेखि प्रसारण हुँदै आएको क्रिश्चियन धार्मिक कार्यक्रमलाई धर्म परिवर्तन गर्न प्रेरित गरेको आरोप लगाइएको छ. त्यसपछि मन्त्रीज्यूले पनि धार्मिक कार्यक्रमका लागि समय बेचेर बाहिरबाट सामग्री ल्याई प्रसारण गर्ने क्रियाकलाप बन्द गर्न निर्देशन दिनुभएको छ. सदनमा जानकारी गराउनु भएको छ. म सरकारलाई सिधा प्रश्न गर्न चाहन्छु, धर्म परिवर्तन भएको हो भने प्रमाण कहाँ छ? कुन कार्यक्रमको कुन सामग्री धर्म परिवर्तन गराइयो? गलत सामग्री छ भने त्यो सामग्रीमाथि कारवाही गरौं, कानून उल्लङ्घन भएको छ भने दोषीमाथि कारवाही गरौं, तर प्रमाण बिना एउटा सम्पूर्ण धार्मिक समुदायलाई शंकाको घेरामा राख्ने काम नगरौं. नेपाल टेलिभिजन अब सार्वजनिक सेवा प्रसारण हो. आफ्नो अधिकार लिँदै गर्दा अरूको अधिकार हनन भएको छ कि भनेर त्यसलाई पनि हेर्ने गरौं. त्यसैले म सरकारसँग सोध्न चाहन्छु, कार्यक्रम बन्द गर्ने कानूनी आधार के हो? कुन कानूनको कुन दफा अन्तर्गत यो निर्णय भयो? लिखित निर्णय कहाँ छ? कुन दृश्य वा संवादले कानून उल्लङ्घन गर्यो? कसको धर्म परिवर्तन भयो? छानबिन भएको छ कि छैन? सभामुख महोदय, हामी संविधान विपरीत धर्म परिवर्तनको पक्षमा छैनौ. नेपालको संविधानले जबरजस्ती वा अर्काको धर्ममा खलल पार्ने कामलाई निषेध गरेको छ. तर मेरो प्रश्न यो हो, एउटा कार्यक्रममा आरोप लाग्दैमा त्यससँग सम्बन्धित सम्पूर्ण धार्मिक कार्यक्रम नै बन्द गर्नु मिल्दैन? छानबिनको प्रतिवेदन कहाँ छ? सभामुख महोदय, हिन्दू होस्, बौद्ध होस्, मुस्लिम होस् वा क्रिश्चियन, कानून सबैका लागि एउटै हुनुपर्छ. कानून उल्लङ्घन गर्छ भने कारवाही गरौं, तर धर्म हेरेर फरक व्यवहार नगरौं. इसाईहरूले कुनै विशेष सुविधा मागिरहेका छैनन्, केवल सम्मान व्यवहार मागिरहेका छन्. अन्त्यमा सरकारलाई मेरो स्पष्ट प्रश्न छ, धर्म परिवर्तन भएको हो भने प्रमाण सदनमा ल्याउनुहोस्, कानून उल्लङ्घन भएको हो भने कारवाही गर्नुहोस्, अरूको भलाइको पनि ख्याल गर्नुहोस्. तर प्रमाण बिना एउटा समुदायको आवाज बन्द गर्ने काम नगरौं. आरोप होइन प्रमाण चाहिन्छ, आदेश होइन कानूनी आधार चाहिन्छ, र सबै नागरिकका लागि समान व्यवहार चाहिन्छ. मलाई क्रिश्चियनहरूले सोधिदिनु होला, एउटा कुरा भन्नुभएको छ, 275 जना सांसदहरूलाई क्रिश्चियनहरूको भोट आयो होला कि होइन होला भनेर सोधिदिनु भन्नुभएको छ. यदि आएको हो भने घड़ी घड़ी त्यो गुड़ भित्काउने प्रयास नगर्नु होला त्यो राम्रो हैन पनि भन्नु भएको छ त्यसैले सम्पूर्णले सबैको सम्मान गर्दै सबैको धर्मको ख्याल गर्दै बोल्नु होला र व्यवहार गर्नु होला भन्न चाहन्छु हस् धन्यवाद
1: माननीय सदस्य प्रकाश चन्द्र परियार समय 5 मिनट त्यसपछि माननीय सदस्य क्रान्ति शिखा धिताल
5: सम्माननीय सभामुख महोदय यो गरिमामय सभामा आज म हाम्रा हिमाली पदयात्रा डोजरे विकास पर्यटन र रैथाने संवेदनशीलताका सवालमा गम्भीर ध्यान आकर्षण गराउन उभिएको छु सरकारले एकातिर पूर्व पश्चिम हिमाली पर्यटकीय राजमार्गको अध्ययनका लागि 4,19,00,000 बजेट छुट्याएको छ भने अर्कोतर्फ ग्रेट हिमालयन ट्रेल जीएसटीलाई रणनीतिक पर्यटन करिडोरका रूपमा स्तरोन्नति गर्न घोषणा गरेको छ सभामुख महोदय अमेरिकाको प्यासिफिक क्रेस्ट ट्रेल वा युरोपको टुर डे मोन्ट ब्लाङ्क यी केवल प्राकृतिक पदमार्ग हुन् तर नेपालको जीएसटी प्राकृतिक सौन्दर्य 8,000 मिटर अग्ला 8 हिमाल र हजारौं वर्ष पुरानो मानव सभ्यताको अद्वितीय उपहार संसारकै सर्वोच्च र साहसिक पदमार्ग हो हिमाली जनताका लागि सड़क पूर्वाधार चाहिन्छ यसमा दुई मत छैन तर पर्यटनको नाममा घोषणा गरिएको राजमार्गको रेखाङ्कन वैज्ञानिक भएन भने रैथाने सोच संरक्षण भएन भने यसले ल्याउने दूरगामी असरको भारी हामी किन बोक्छौं सभामुख महोदय हामीले बिर्सनुहुन्न अव्यवस्थित डोजरे विकासका कारण हामीले अन्नपूर्ण सर्किट काली गण्डकी र जोमसोङ लोमान्थाङ जस्ता विश्व प्रसिद्ध पदमार्गहरूको मौलिकतालाई क्षयकरण गरिसकेका छौं पहिले 21 28 दिनसम्म आनन्दले हिँड्ने पर्यटकहरू आज गाड़ीको धुवा र धुलोको कारण 3-5 दिनमै फर्कन बाध्य छन् यसले नेपाल आउने पदयात्रीको बसाई अवधि लेन्थ अफ स्टे छोट्याएको छ पर्यटकको खर्च घटेको छ फलस्वरूप साना तथा मझौला होमस्टे होटल र यात्री केन्द्रित व्यवसायहरूको रोजीरोटी चौपट भएको छ संचार माध्यम र प्राविधिक विवरण अनुसार प्रस्तावित राजमार्ग 5,416 मिटरको थोरङला पास लार्के पास गन्जाला पास र डोल्पाका संवेदनशील हिमाली खण्डहरूमा पर्दछ के 5,000 मिटरको उचाइमा डोजर चलाएर राजमार्ग बनाउनु वैज्ञानिक छ मेरो चिन्ता यसले भौगर्भिक वातावरण विनाश गर्नुका साथै पदयात्रा पर्यटन सदाका लागि पलायन गराउनेछ भन्नेमा हो सभामुख महोदय भौतिक पूर्वाधार मन्त्रालयले सड़क खन्ने र पर्यटन विभागले पदमार्ग जोगाउन अध्ययन गर्ने यो समन्वयहीन काम रोक्न म सभामुख मार्फत सरकारसँग 3 ठोस माग राख्दछु 1 संवेदनशील उच्च पास र निकुञ्जमा पदमार्ग भत्काउने काम बन्द गरियोस् जहाँ सड़क अपरिहार्य छ त्यहाँ छुट्टै गैर मोटरवेल बाटो अथवा वैकल्पिक पदमार्ग इको बेस्ड हेरिटेज बाइपासको विकास अनिवार्य गरियोस् 2 सड़क विभाग पर्यटन विभाग र कृषि र पर्यटन पर्यावरण विभाग बीच संयुक्त कार्यदल गठन गरी अलाइनमेन्ट तोकियोस् र 3 हामीसँग रहेको सन् 2000-2022 बेसलाइन जीपीएस डेटा प्रयोग गरी स्थानीय युवा गाइड समुदायको सहभागितामूलक अध्ययन टोली मार्फत पदमार्गको पुनः नक्साङ्कन रिम्यापिङ गरी डिजिटल स्थायित्व र डिजिटल स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गरियोस् सभामुख महोदय हामीलाई सड़क पनि चाहिन्छ र पदयात्रा पर्यटन पनि चाहिन्छ तर हिमाली पर्यटकीय राजमार्गका नाममा सयौं वर्ष पुरानो पर्यटनको ज्यान नखोजियोस् नखनियोस् डोजर चलाउनु अघि जीपीएस डेटाका आधारमा रिम्यापिङ गरियोस् पर्यटन पनि जोगाउने मौलिकता पनि बाँच्ने विकास पनि झल्किने रैथाने मोडलमा काम गरौं हामी पहिल्यै जलवायु परिवर्तनको गम्भीर चपेटामा छौं यदि हिमाल भूगोल र प्रकृतिको संवेदनशीलतालाई नबुझी केवल डोजरे विकासको नाममा हिमाल खन्दै जाने हो भने हामीले पर्यटक मात्र गुमाउने छैनौं। महाविपत्ति निम्त्याएर फेरि ठूलो जनधनको क्षति भुग्नेछौ। त्यसैले म भन्छु अब कहिले त्यस्तो नहोस्। धन्यवाद।
1: मान्य सदस्य क्रान्ति सिका धिताल, समय 6 मिनट, त्यसपछि मान्य सदस्य भरत प्रसाद पराजुली।
6: सम्माननीय सभामुख महोदय, विद्यालयमा एउटा विद्यार्थी आएन, दुईजना विद्यार्थी आएनन् भने त्यसको दोष विद्यार्थीलाई दिन मिल्ला, दिन सकिएला। तर एकै पटक धेरै विद्यार्थी गयल भए र भइरह्यो भने त्यसको दोष पनि विद्यार्थीलाई नै दिने हो र सभामुख महोदय? होइन, हामी त्यसो नगरौं। विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो भने हामी विद्यार्थीलाई मात्र दोष दिँदैनौ, हामी सोध्छौं विद्यालयमा व्यवस्थापन कस्तो छ, शिक्षकको भूमिका कस्तो छ, पढ़ाउने शैली, वातावरण, र विद्यार्थीले त्यो विद्यालय किन रोज्ने र गएपछि उसले के सिक्ने, के गर्ने र आफूलाई कति अर्थपूर्ण महसुस गर्ने हामी सोध्छौ र सोध्छौ पनि। म प्रतिपक्षका सचेतकज्यूहरू र हाम्रो आफ्नै अवस्थालाई पनि नियालिरहेको छु। यो अधिवेशनमा सदनको अवस्था पनि मैले असाध्यै धैर्यपूर्वक ध्यानपूर्वक हेरिरहेकी छु। बरु म यसै बेलामा हामी सबैलाई एकपटक आफ्नो शिरतर्फ हेरेर यताउता फर्केर मूल्याङ्कन पनि गर्नुहोस् भनेर आग्रह पनि गर्न चाहन्छु। सचेतकलाई निरीह र निरुपाय शिक्षक बनाएर विद्यालयमा विद्यार्थी किन आउँदैनन् भनेर विद्यालयले सोचे जस्तै सदनमा सांसदहरू आउन किन चाहदैनन् भनेर सदनले पनि सोचोस्। सम्माननीय सभामुख महोदय, सांसदलाई भित्र आउनुहोस् भनेर आग्रह गर्दै उपस्थितिको टाउको गनेर मात्रै संसद बलियो भएन, नहुने रहेछ, त्यो देखियो। सांसदहरूलाई दलको आदेश र आवेगले कम र उनका आफ्ना विचार र विवेकले ओतप्रोत हुन दिनुपर्छ। हामीले त्यो कतिको दिएका छौं एकपल्ट आत्ममूल्याङ्कन गरौं। यहाँ सबैभन्दा शक्तिशाली हुन् प्रश्न गर्न सक्नेहरू र कायर हुन् प्रश्नलाई ठेक्न नसक्नेहरू। माननीय मनिषाले भने जस्तै अबुझहरू समाजमा हुन्छन्, तर ती अबुझहरू हुन् भनेर हामीले पन्छ्याउन मिल्दैन, अबदेखि नपन्छ्याउ। सांसदहरूलाई अघोषित मुकामहरूबाट के गर्न रोक लगाइन्छ र के बोल्न लगाइन्छ सिकाइन्छ, उनीहरू त्यसमा स्वतन्त्र र सार्वभौम महसुस गरेका छन् कि छैनन्, उनीहरूको भूमिका कतिको अर्थपूर्ण छ त्यतातिर पनि ध्यान दिऊ, बुझौं। भूमिका खोसिएको ठाउँमा उपस्थिति मात्र खोजेर सदन जीवन्त हुँदैन। संसदलाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने ठाउँ मात्र बनाइनु हुँदैन। संसदप्रति सरकार जवाबदेही हुनुपर्छ र हामी सबैले बुझ्नुपर्छ हरेक सत्तापक्षभित्र प्रतिपक्ष हुन्छ, उनीहरूले प्रश्न उठाउँदै गर्दाखेरि कन्सपिरेसी थ्योरी लगाएर उनीहरूलाई बाँध्न मिल्दैन, अब कसैले पनि नभातोस्। त्यसैले सांसद किन आएनन् भन्ने प्रश्न उत्तिकै पुरानो र दिगदार लाग्दो भयो जति पुरानो हाम्रो सदन चलाउने पद्धति भयो। सरकारका तर्फबाट सदनलाई हेर्ने दृष्टिकोण परिवर्तन भएन सम्माननीय सभामुख महोदय। संसदमा बोल्नुभन्दा मन्त्रालय र सचिवालय धाउँदा सुनवाई हुने अवस्था कसले र कसरी सिर्जना भयो? अनि संसद आउने, बोल्ने, बहस गर्ने र जिम्मेवारी निर्वाह गर्ने लोकतान्त्रिक अभ्यास कसरी बिग्रियो? यसको

0: नजान्ने भन्ने भ्रममा छौं भने हामी त्यसबाट मुक्त हौं। यो स्वास्थ्यको लागि र राजनीतिको लागि पनि फलदायी हुनेछ। हामी त अस्थायी हौं सामान्य सभामुख महोदय, सदन त स्थायी हो। सोचौ त सांसदलाई नै आइडेन्टिटी क्राइसिस भयो भने उनीहरू के गर्छन्? उनीहरू एक्सनमा कम र एक्टिङमा बढ़ी ध्यान लगाउँछन् र त्यस्तै देखिएको छ आजको सदन र सांसदहरूको क्रियाकलाप पनि। 2046 पछिको पहिलो विशाल सभामा गिरिजा प्रसाद कोइरालाले तत्कालीन जीतलाई इंगित गर्दै यो जीत पञ्चको पनि हो बहुदलको पनि हो भन्दा पचाउन सकेको स्थिति थिएन। तर हामीले पाच्य बनाउन सक्नुपर्छ किनभने यो समाजमा सत्य त्यति साह्रो टिक्दैन। सत्तापक्ष र प्रतिपक्ष लोकतन्त्रको मैदानमा दुई खेलाड़ी हुन् र खेलका प्रतिस्पर्धी पनि हुन्। खेलमा प्रतिस्पर्धा बिना नै जितियो भने त्यो जीतको के महत्व हुन्छ र यस सदनका हरेक सदस्यले त्यो प्रतिस्पर्धाको अनुभव लिन पाउनुपर्छ र हामीले के बुझ्नुपर्छ भने हरेक प्रतिपक्ष कुनै दिन सत्तापक्ष बन्ला र सत्तापक्ष प्रतिपक्ष पनि बन्ला। कुनै सांसद सदनमा उपस्थित नहुँदा तिनको मान बढ्ने अनि उही प्रणालीबाट छनौट भएर आएका अर्का सांसद उपस्थित नहुँदा समाचारको हेडलाइन भन्ने प्रवृत्तिबाट हामी माथि उठ्नुपर्छ। उठौं हामी एकअर्कालाई दोष दिने लुज टक्स बाट अलि माथि उठौं। यो हामीलाई पटक्कै सुहाएन। हामी सबैका आफ्ना अनुभव छन्, असन्तुष्टि छन्, कमी कमजोरी आफ्ना ठाउँमा छन्, तर सकारात्मक पनि त केही छन्। हामीसँग सुधारका आइडिया छन्। सदन कसरी जीवन्त बनाउने यतातिर लागौ। सदन यस्तो बनोस् जहाँ सांसदलाई सदन आउनु बाध्यता नबनोस्, इच्छा बनोस्। सम्माननीय सभामुख महोदय, धन्यवाद।
1: मान्य सदस्य भरत प्रसाद पराजुली, समय 6 मिनट। त्यसपछि मान्य वासुमाया तामाङ।
2: सम्माननीय सभामुख महोदय, आज म देशको अर्थतन्त्रको नेतृत्व गर्न सक्ने जलविद्युत क्षेत्रको विषयमा यस गरिमामय संसदमा को ध्यान आकर्षण गराउँदैछु। जल तथा ऊर्जा आयोगको पछिल्लो प्रतिवेदन अनुसार नेपालमा 72,544 मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता छ, तर अहिले हाम्रो जडित क्षमता 4,129 मेगावाट मात्रै छ। हामीले दशकमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र प्रक्रियागत कानूनी झन्झटहरूलाई खत्तम गर्ने वाचापत्रमा पनि उल्लेख गरेका थियौं र त्यही वाचापत्रको आधारमा आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने नीति तथा कार्यक्रममा समावेश भई यस गरिमामय संसदबाट अनुमोदन समेत भइसकेको छ। तर यति मात्रै गरेर हाम्रो वाचा पूरा हुँदैन सभामुख महोदय, पूरा गर्नको लागि धेरै काम गर्न बाँकी छ। नेपालले जलविद्युत उत्पादन बढ़ाइरहेको छ, तर वर्षायाममा उत्पादित उत्पादन भन्दा बढ़ता आन्तरिक माग भन्दा बढ़ता बिजुली बढ़ी हुने र हिउँदमा जल प्रवाह घट्ने, फेरि आपूर्ति अभाव हुने मौसमी समस्या यथावत छ। आयोजना निजी क्षेत्रले बनाए तर प्रसारण लाइन सरकारले बनाउन सकेन। प्रसारण लाइन नहुँदा बर्सातमा बिजुली खेर जाने र प्लान्ट पूर्ण रूपमा सञ्चार क्षमतामा चलाउन नपाउँदा लगानीकर्ताको आमदानी कम भई ऋण तिर्न नसक्ने अवस्था छ। त्यसैले आयोजना, प्रसारण, बजार एउटै प्याकेजमा बनाउने नीति बनाउन म सरकारलाई आग्रह गर्दछु। अहिले विद्युत प्राधिकरण मात्र विद्युत खरिदकर्ता, प्रणाली सञ्चालक र वितरक मानेको छ। यसको एकाधिकार छ तर काम गर्न सकेको छैन। कानूनी अभाव र परम्परागत सोचाइका कारण विद्युत प्राधिकरणको पुनर्संरचना नहुँदा प्रतिस्पर्धात्मक विद्युत बजार स्थापना हुन सकेको छैन। सभामुख महोदय, खुल्ला पहुँच, प्रतिस्पर्धात्मक विद्युत व्यापार, व्हीलिङ, विद्युत विनिमय बजार र दीर्घकालीन बजार संयन्त्र विकसित नगरेसम्म निजी क्षेत्रको बढ्दो उत्पादनले दिगो बजार पाउन सक्दैन। आन्तरिक खपतको अतिरिक्त विद्युतका लागि भारत र बंगलादेश अत्यन्त महत्वपूर्ण बजार हुन्। तर निर्यात उत्पादन क्षमता मात्रैको विषय होइन, यो द्विपक्षीय सम्झौता, बजार पहुँच, प्रसारण पूर्वाधार र भू राजनीतिसँग पनि जोडिएका विषय हुन्। त्यसैले नेपालको जलविद्युत रणनीति उत्पादनसँगै उत्पादित विद्युत बजार सुनिश्चिततर्फ केन्द्रित हुनुपर्दछ। उत्पादनसँगै आन्तरिक खपतलाई उच्च प्राथमिकतामा राखेर विशेष योजना बनाउनुपर्छ। आन्तरिक खपत

0: subisu.net.np वा संपर्क नंबर 01-4245-888 Subisu Internet
1: Subisu Internet आयो है नेपाल भर
2: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने पीप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पीरो आउने यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्
3: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ साथै जीवनशैली परामर्श पनि दिइन्छ
2: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ
3: हाम्रा अन्य सेवाहरू बाथ युरिक एसिड हड्डी खिएको नसा च्यापिएको गठिया अर्थोराइटिसको उपचार
2: सुगर ब्लड प्रेसर थाइराइड कोलेस्ट्रोल महिला तथा पुरूषमा देखिने यौन समस्या यौन असन्तुष्टि शीघ्र स्खलन धातु तथा श्वेत प्रदर स्त्री रोगहरू बाँझोपना तथा निसन्तान आदिको उपचार
3: जन्डिस निमोनिया हेपाटाइटिस बी तथा सी पत्थरी किडनीको रोग कलेजोको रोग आदिको उपचार
2: दम खोकी मेडिकल फेल छातीको दाग माइग्रेन टाउको दुख्ने पिनास ग्यास्ट्रिक अल्सर नाक कान घाँटी आँखाको रोगहरूको उपचार
3: छालाका रोगहरू सेतो दुबी चाया पोतो डन्डीफोर दाद एलर्जी खटिरा निको नभएका घाउहरूको सफल उपचार
2: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि
3: फोन नम्बर 0521-2048 मोबाइल नम्बर 98-41-1494-84
4: गजुरी नामक सीडीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिभीएसको सिमको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै घरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि बिचुराल मोटरसाइकल वर्कसप 98-48-56-20-88 98-023-18-917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: मात्र टीवीएस होइन सम्बन्ध हो।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौँ। पानीका भाँडाहरू सफोपेर राखौँ। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौँ। फोहोरलाई उचित व्यवस्थापन गरौँ र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौँ।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
6: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
7: हाम्रा विशेषताहरू:
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
7: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
6: नयाँ तथा पुराना

0: सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धति द्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङबेसी पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398913
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा अब CDS को अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू TVS सडा पाउनु हुनेछ 10 लाख सम्मको क्याश डिस्काउन्ट TVS को सुनको चाबी अथवा 100% सम्म क्याशब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खतरै वैल्युएसन एउटा फ्री हेलमेट र TVS लाइफटाइम वारेन्टी पनि पाउनु हुनेछ असोज 8 गते देखि 16 गते सम्म गजुरी 1 आदर्श चोक प्रभु बैंक सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल व्हाट्सएप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लू बुक साथै ल्याउन नभुल्नु होला शर्तहरू लागू हुनेछन्

0: TBS आइन सम्बन्ध हो।
1: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो, माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा को इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी नामक टिभीएस अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको स्क्रिनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुए, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이는 썸난다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
1: किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्याराइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सबलाई
0: बजट पेन्स
1: अधिकारी सबलाई
0: धारा फिटिङ
1: अधिकारी सबलाई
0: टाइल मार्बल
1: अधिकारी सबलाई
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
9: सम्पर्क मोबाइल 97140031439
10: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-41-26-33-83
14: गजुरीमा टिभीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनेन्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88 98-23-18-9-17 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: Hayatı TBS Aynı. Sanman Daho.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: वै सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: या आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
0: लैले
1: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइपिल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
4: रंग बहार रंग बहार
5: वर्जर संगे उपहार उपहार बम्पर मां यामाहा रेजियार
4: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्जर पेंट।
0: सेनेटरी सामान
6: अधिकारी सगर,
0: बजट पेन्स
6: अधिकारी सगर,
0: धारा फिटिङ
6: अधिकारी सगर,
0: टाइल मार्बल
6: अधिकारी सगर।
7: ए दाई, के को नाराबाजी हो दाई?
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
7: के हो लौ न त हामीलाई नि भनिदिनु न।
8: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
7: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
8: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
9: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किव बोर्डिङ नजिकै। प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-7038, मोबाइल नम्बर 9840-39-46-56।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
0: थाइराइड रोग
1: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
0: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 9852121153 र 9843478322।
2: सुबड अवसर सुबड अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार यस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थाइराइडको समस्या महिनावरीको समस्या भिटामिन डी को समस्या क्याल्सियम घटबड हुने समस्या थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841-063-239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34।
7: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
8: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
7: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
8: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
9: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
9: फोन नम्बर 010-523-63, मोबाइल नम्बर 9841-2633-82।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्विमिंग को इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.swimisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 स्विमिसु इन्टरनेट
1: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खाने पानी सरसफाई र स्वच्छता
2: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ फोहोर वस्तु चलाएपछि शौचालय प्रयोग गरेपछि र खाना बनाउनु खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ घर वरपरको वातावरण सफा राख्नुहुन्छ
1: यी सामान्य बानीहरूले झाडा पखाला हैजा टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्
2: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौ पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौ खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं
1: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ सुरक्षित खाने पानी राम्रो सरसफाई र स्वच्छता आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश
3: होइन बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन अवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
4: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
5: सेनेटरी सामान
6: अधिकारी सप्लायर्स
5: बेजर पेन्ट
6: अधिकारी सप्लायर्स
5: धारा फिटिङ
6: अधिकारी सप्लायर्स
5: टाइल मार्बल
6: अधिकारी सप्लायर्स
7: ए दाई के को नारा बाजी हो दाई
8: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
7: के हो लौ न त हामीलाई नि भनिदिनु न
8: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
7: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
8: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
9: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: तिमीले पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
6: त्रिमूर्ति छ नि छैन
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
6: त्रिमूर्ति छ नि छैन
5: आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
4: 40031429
5: वे सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
6: त्रिमूर्ति छ नि छैन

0: टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईपीएल ब्रांड का मोबाइल घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ।
1: त्रिमूर्ति मोबाइल हाउस धादिंगबेसी मिलनटोल लेकाली टिकट काउंटर संगई प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
2: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
3: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
2: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
3: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
4: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
4: फोन नम्बर 0125236068, मोबाइल नम्बर 9841026283।
6: रंग बहार रंग बहार
7: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
6: वर्ज पेंट।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो दार्जिलिङ 101.6 मेगाहर्जका साथै इन्टरनेट अनलाइन को www.radiodarjiling.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। बाढ़ी प्रभावित क्षेत्र में खानेपानी सेवा पुनर्स्थापना का लागि वास क्लस्टर बैठक सम्पन्न। बाढ़ी पछि खानेपानी पुनर्स्थापनालाई प्राथमिकता। जंगली मौरी संरक्षण संघले व्यावसायिक मौरी पालन प्रवर्धन को खाँचो। शेयर बजार दोहोर अंकले घट्यो। निर्वाचन प्रहरी को पोशाक खरीदबारे छानबीन गर्न संसदीय उपसमिति गठन। कांग्रेस को 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने। तामझाम नगर्ने। बाढ़ीबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाई संरचनाको पुनर्स्थापना, प्रभावित समुदायलाई सुरक्षित खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने र विपदपछिको वास सेवा प्रभावकारी बनाउन धादिङका गजुरी र गल्छी गाउँपालिकामा जिल्ला वास क्लस्टर बैठक सम्पन्न भएको छ। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङको संयोजनमा 2083 आश्विन 14 गते बुधबार गजुरी र गल्छी गाउँपालिकामा छुट्टा छुट्टै बैठक आयोजना गरिएको हो। दुवै बैठक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङका प्रमुख दीपक थापाको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा सहित स्थानीय तह, सरकारी निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गत भदौ 10 र 14 गते आएको भोटिकसी तथा त्रिशुली नदीको विनाशकारी बाढ़ीका कारण धादिङका त्रिशुली नदी किनार तथा राजमार्ग आसपासका बजार, सार्वजनिक संरचना र घरहरूमा ठूलो क्षति पुगेको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा आयोजनामा क्षति पुग्नका साथै प्रभावित परिवारका शौचालय, खानेपानी, सरसफाई तथा स्वच्छता सुविधा समेत प्रभावित भएका छन्। विपदबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाई संरचनाको तत्काल मरमत, पुनर्स्थापना तथा व्यवस्थापन गर्न जिल्ला तहमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको संयोजकत्वमा वास क्लस्टर सक्रिय रहेको छ। क्लस्टरले स्थानीय तह, संघ संस्था तथा संघीय सरकारका सम्बन्धित निकायबीच समन्वय गर्दै विपदपछिको वास सेवा पुनर्स्थापनामा सहजीकरण गर्दै आएको छ। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बाढ़ीबाट क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्स्थापना स्थानीय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले प्रभावित नागरिकलाई सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउन तत्कालीन आवश्यकतासँगै दीर्घकालीन रूपमा समेत दिगो खानेपानी प्रणाली निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँको अनुसार बाढ़ीबाट क्षति भएका संरचनाको पुननिर्माण गर्दा विगतमा अप्नाइएको प्रणालीलाई मात्र पुनर्स्थापित गर्ने भन्दा भविष्यमा आउन सक्ने विपदको जोखिमलाई समेत ध्यान दिन आवश्यक छ। बाढ़ीले क्षति पुर्याएको संरचनाको पुनर्स्थापना तत्काल आवश्यक छ, तर पुननिर्माण गर्दा आगामी दिनमा पनि त्यस्ता संरचना सुरक्षित रहन सक्ने गरी योजना बनाउनुपर्छ, उहाँले भन्नुभयो। त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले बाढ़ी प्रभावित नागरिकको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र सरसफाई सेवालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तह, सरकारी निकाय र विकास साझेदार संस्थाबीच प्रभावकारी समन्वय भएमा सीमित स्रोत साधनबाट पनि प्रभावित समुदायलाई छिटो सेवा पुर्याउन सकिने उल्लेख गर्नुभयो। अध्यक्ष खतिवडाले एउटै स्थानमा विभिन्न निकायबाट दोहोरो कार्यक्रम सञ्चालन हुन नदिन वास क्लस्टर मार्फत योजना तथा कार्यक्रमको समन्वय आवश्यक रहेको बताउँदै स्थानीय तहसँग आवश्यक समन्वय गरेर मात्र खानेपानी तथा सरसफाईका कार्यक्रम अघि बढ़ाउन आग्रह गर्नुभयो। बैठकमा विभिन्न संघ संस्था तथा सरकारी निकायबाट वास क्षेत्रमा हालसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम आवश्यक समन्वय तथा एउटै क्षेत्रमा दोहोरो कार्यक्रम सञ्चालन हुन सक्ने अवस्थालाई न्यूनीकरण गर्ने विषयमा छलफल भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धादिङका प्रमुख तथा बैठकका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो। नेपालमा मौरी पालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, रोग तथा परजीवीको संक्रमण, साना खपटेको प्रकोप र अव्यवस्थित महसी कार्यका कारण मौरी पालन तथा जंगली मौरी संरक्षण दुवै चुनौतीपूर्ण बन्दै गएको छ। मौरी पालन विकास केन्द्र भण्डारा चितवनका कार्यालय प्रमुख सुजन अमगाईका अनुसार मौरी पालक किसानले पछिल्लो समय मौसममा आएको परिवर्तनसँगै चरणको अभाव, रोग तथा परजीवीको संक्रमण र साना खपटेको प्रकोप जस्ता समस्या एकै साथ सामना गर्नु परेको छ। वरिष्ठ महक्षेत्र विकास विज्ञ सुरेन्द्र राज जोशीका अनुसार आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार नेपालभर 2,76,000 मौरीका घारबाट 4,278 टन मह उत्पादन भएको छ। यस अनुसार प्रति घार औषध मह उत्पादन 15.5 किलोग्राम र प्रति व्यक्ति वार्षिक मह उपलब्धता करिब 143 ग्राम मात्र रहेको छ। उहाँको अनुसार नेपालमा उत्पादन हुने कुल मह मध्ये एपिस मेलिफेराले 65%, एपिस सेरेनाले 28% र जंगली मौरी, खागो भीर तथा पुत्का मौरीले 7% योगदान गरेका छन्। देशको वन जंगल खेती प्रणाली र प्राकृतिक चरण क्षमतालाई हेर्दा नेपालमा 10 लाखसम्म मौरीका गोला पाल्न सकिने क्षमता रहेको विज्ञ जोशीले बताउनुभयो। उचित व्यवस्थापन र प्रवर्धन गर्न सकिए वार्षिक 20,000 मेट्रिक टन भन्दा बढ़ी मह उत्पादन गर्न सकिने उहाँको भनाइ छ। हाल देशभर करिब 16,500 घर परिवार प्रत्यक्ष रूपमा मौरी पालनमा आबद्ध छन्। बागमती प्रदेशका कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले महको प्याकेजिङ पारिवारिक तथा उपभोक्ता मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक 11.90 अंकले घटेर 2,587.25 बिन्दुमा रोकिएको हो। आज 0.45% बजार घटेको छ। हिजो 4,89 करोड़ रूपियाँ बराबरको कारोबार भएकोमा आज 356 कम्पनीका 1,19,12,550 किता शेयर किनबेच हुँदा 4,29,37,74,181 रूपियाँ बराबरको कारोबार भएको छ। आज 13 उपसमूह मध्ये 2 उपसमूह बढ़्यो भने 11 उपसमूह घट्यो। 61 कम्पनीको शेयर मूल्य बढ़दा 207 कम्पनीको शेयर मूल्य घटेको छ। 11 कम्पनीको शेयर मूल्यमा भने घटबढ़ भएको छैन। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरी म्यादी प्रहरीको पोशाक खरिदबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। लेखा समितिको आज बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद मनिष झाको नेतृत्वमा 9 सदस्यीय समिति गठन गरेको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकारी, आर्यन राई, खगेन्द्र सुनार, खुशबु ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर शाही सदस्य हुनुहुन्छ। उपसमितिलाई 2 महिनाको समय सीमा दिइएको छ। गएको फागुनमा भएको चुनावका लागि नेपाल प्रहरीले माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो। त्यसक्रममा अनियमितता भएको दावी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आउनु भएको छ। आजको बैठकमा पनि सांसद सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न माग गर्नु भएको थियो। कांग्रेसको पर्सी आइतबारदेखि हुने 15 महाधिवेशनको तयारी तीव्र भएको छ। कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज कृष्ण बानियाको संयोजकत्वमा रहेको महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिले खुल्ला मंचमा मंच व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। आइतबार दिउँसो 2 बजे खुल्ला मंचमा उद्घाटन तथा त्यसको भोलिदेखि बन्द सत्र हुनेछ। बन्द सत्रको लागि महाधिवेशन प्रतिनिधि बस्नको लागि 2,500 प्रतिनिधि अट्न मिल्ने गरी छुट्टा छुट्टै 3 हलको व्यवस्था गरिएको छ। प्रतिनिधिको दर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि नै शुरू भएको छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी दिनुभएको छ। उहाँको अनुसार तामझाम हुने छैन भने प्रचार प्रसारका लागि प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गरिएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार बाहेक अन्य ठाउँमा प्रचार सामग्री टाँस्ने काम नगरिने पनि उहाँले बताउनुभयो। महाधिवेशनको उद्घाटन सत्रको लागि निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरिएको पनि पार्टीका प्रवक्ता चालिसेले जानकारी दिनुभएको छ। तर देउवा समूहले आउँदो मंगिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णयसहित आफ्ना गतिविधिलाई अगाडि बढ़ाएको छ। राष्ट्रिय सभाको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। प्रतिनिधि सभाबाट विभिन्न संशोधन सहित फिर्ता आएको यो विधेयकलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले सदनमा प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा विधेयकमाथि भएको विस्तृत छलफलपछि मन्त्री पुनले प्रतिनिधि सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। लामो समयदेखि प्रक्रियामा रहेको यो विधेयकलाई अगाडि बढ़ाउने सन्दर्भमा दुवै सदनबीच एकरूपता कायम भएको छ। विधेयक पारित सँगै नेपालमा विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालनको लागि आवश्यक कानूनी आधार तयार भएको छ। यसले अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री पुनले अहिलेसम्म प्रयोगशालाहरू टहरा र भाड़ाका घरमा संचालन हुनुपर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। ऐन पारित भएसँगै अब जग्गा प्राप्ति र आफ्नै भवन निर्माणको बाटो खोलेको छ। चालू आर्थिक वर्षको बजेटबाट विधि विज्ञान प्रयोगशालालाई आधुनिकीकरण गर्न मन्त्रालयले गृह कार्य थालिसकेको छ। उपकरण खरिदका लागि 20 करोड़ रूपियाँ विनियोजन गरिएको छ भने भवन निर्माणका लागि थप बजेटको व्यवस्थापन गरिनेछ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको 81 महासभालाई सम्बोधन गर्दै नेपाल जस्ता देशले भोग्नु परेको जलवायु संकटको भयावह अवस्था र जलवायु न्यायको आवश्यकतालाई विश्व मंचमा सशक्त रूपमा उठाउनु भएको बताउनु भएको छ। भोटेकोसी बाढ़ीलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु वित्तीय संयन्त्रलाई सहज बनाउन र साझा जिम्मेवारी बोध गर्न आह्वान गर्नुभएको मन्त्री खनालले बताउनु भएको छ। परराष्ट्र मन्त्री खनालले आजको प्रतिनिधि सभामा प्रधानमन्त्री शाहको अमेरिका भ्रमण र राष्ट्रसंघीय महासभामा भएको सहभागिताको विवरण प्रस्तुत गर्नुभयो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी सेवा पुनर्स्थापनाका लागि वास क्लस्टर बैठक सम्पन्न। बाढ़ीपछि खानेपानी पुनर्स्थापनालाई प्राथमिकता। जंगली मौरी संरक्षण संघ व्यावसायिक मौरी पालन प्रवर्धनको खाँचो। शेयर बजार दोहोरो अंकले घट्यो। र निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन। कांग्रेसको 15 महाधिवेशनलाई प्रविधि मैत्री बनाइने तामझाम नगर्ने। बेलुकी 8:30 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धादिङ समय संकेत
1: अहिले साँझको 7 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: सुबिसु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिसु इन्टरनेट
2: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खानेपानी, सरसफाई र स्वच्छता।
3: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
2: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
3: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: सेनिटरी सामान
7: अधिकारी सप्लायर्स,
6: बजो पेन्ट
7: अधिकारी सप्लायर्स,
6: धारा फिटिङ
7: अधिकारी सप्लायर्स,
6: टाइल मार्बल
7: अधिकारी सप्लायर्स।
8: ए दाई, के को नाराबाजी हो दाई?
9: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
8: के हो लौ न त हामीलाई नि भनिदिनु न।
9: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
8: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
9: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
10: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105-21-4038, मोबाइल नम्बर 98-40-39-46-56।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: वे सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
6: त्रिमूर्ति छँदै छ नि।
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
6: त्रिमूर्ति छँदै छ नि।
5: त्यहाँ आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिरो।
6: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
7: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183007।
8: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
9: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
8: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
9: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
0: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
0: फोन नम्बर 0105236068, मोबाइल नम्बर 9841026383।
10: रंग बहार रंग बहार
11: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
10: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
10: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंट।
12: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। एक सय 45 दिनको संसदको दोस्रो अधिवेशन सकियो। 12 विधेयक पारित, 20 अझै समितिमै। कानून बनाउने भन्दा अन्य विषयमा बढ़ी केन्द्रित हुँदा कानून निर्माणमा ढिलाइ भएको विज्ञको टिप्पणी।
1: जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो।
0: एफडब्ल्यूसीएमएसको सूचीबाट नेपाली म्यान पावर हटाउन मलेसियालाई पत्र। कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्न सरकारी निकाय परिचालन। अग्रिम टिकट बुकिङ खुलाउने अन्तिम तयारी। दशैं जस्ता चाडबाडलाई सुरक्षित बनाउन प्रहरीको तयारी।
2: चाडपर्व खास गरी गर्न बडा दशैं, दीपावली र छठ पर्वलाई सुरक्षित, मर्यादित र सुव्यवस्थित बनाउने मूल लक्ष्य लिएको छ।
0: लोक कल्याणकारी विज्ञापनको दर रेट सम्बन्धी निर्णयप्रति पत्रकार महासंघको आपत्ति। गएको 3 महिनामा विपदका 4347 घटनामा 201 जनाको मृत्यु। 17 स्थानमा सड़क अझै अवरूद्ध। अबको 3 दिनमा सबै खुल्ने।
3: बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटलहरू टाल्ने काम, रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछ।
0: र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा प्रदर्शन। 700 भन्दा बढ़ी पक्राउ। राष्ट्रिय महिला तथा पुरूष जुनियर इन्डोर कबड्डी प्रतियोगिता शुरू।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाल सरकारले मूलत आर्थिक कारण देखाउँदै रासायनिक मलमा दिने गरेको अनुदान कटौती गर्दै 70 59 झार्ने बताएको छ। सरकारको यस्तो निर्णयले किसान मारमा पर्दै आएका छन् र कृषि पनि पछाडि पर्दै आएको छ। प्रधानमन्त्रीले घोषणा गरे झैं नेपालमै मल उत्पादन हुन थालेपछि अनुदान कटौती गरेको भए किसान मैत्री निर्णय भएको मान्न सकिन्थ्यो। अब खबर सन्तोषी रावलबाट।
5: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। गत वैशाख 28 गतेदेखि 145 दिन चलेको अधिवेशनमा 62 दिनमा 68 बैठक बसिएको संसद सचिवालयको तथ्याङ्क छ। अधिवेशनका क्रममा कानून निर्माणसँगै बाढ़ी पहिरो, विपद व्यवस्थापन, जलवायु परिवर्तन र प्रभावित नागरिकको उद्धार तथा राहत संसदको महत्वपूर्ण चासो बने। 145 दिन चलेको अधिवेशनमा प्रतिनिधि सभाले 12 विधेयक पारित गरेको छ। आर्थिक विधेयक, विनियोजन विधेयक तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी संशोधन लगायतका विधेयक यसै अधिवेशनबाट अघि बढ़ेका छन्। पारित विधेयक मध्ये 11 राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन्। तर अर्कोतर्फ 20 विधेयक अझै संसदीय समितिमा विचाराधीन छन्। यसले संसदको विधेयकी काम कार्यवाहीमा संसद सदनबाट पारित हुने चरणभन्दा समितिगत छलफल र प्रक्रियाले पनि पर्याप्त समय लिने गरेको विज्ञहरूको भनाइ छ। कानून निर्माणको दृष्टिले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारीले भन्नुभयो,
1: यद्यपि समितिका कतिपय बैठकहरू बदनाम पनि भए, अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुईटैलाई पहिली भएको छ। अनि जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठूला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त को जित्ने को हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो। हेर्नु, यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे गइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार बन्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
5: यसैबीच राष्ट्रिय सभाको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सर्वसमितिले पारित गरेको छ। प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आइएको विधेयकलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको थियो। विधेयक पारित भएसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालनका लागि कानूनी आधार तयार भएको छ। दशैं नजिकै गर्दा घर फर्किने यात्रुको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ। बाढ़ी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कन पछि बुकिङ खोलिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ। यसपटक अग्रिम टिकट बुकिङमा अनलाइन प्रणालीलाई प्राथमिकता दिइने भएको छ। अनलाइनबाट टिकट लिन नसक्नेले यातायात कम्पनीका आधिकारिक काउन्टर वा परिचय पत्र भएका आधिकारिक कर्मचारीबाट मात्रै टिकट लिनुपर्नेछ। बिचुलियाबाट टिकट किन्दा ठगी हुन सक्ने भन्दै यात्रुलाई सचेत गराएको महासंघका अध्यक्ष सरोज सेटौलाले सीआईएनसँग बताउनुभयो।
6: पनि यात्रुले प्रशस्त सेवा लिन सक्नुहुन्छ। तर एउटा के उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट चाहिँ भाडा महँगो भयो, महँगो लिने गरेको छ के विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कतै बेसी लिएर फेरि यात्रा व्यवसायले बेसी भाडा दिए भन्ने कुरा चाहिँ बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् यी सबै कुरालाई नै राज्यले तोकेको भाडा अनुसार टिकट काट्नुपर्छ भन्ने क्लियर मान्यता छ र कहीँ कतैबाट पनि यस्तो चाहिँ बेसी लिने कुराको कुराहरू नआओस् र अनलाइनलाई पनि हामीले प्राथमिकतामा राखेका छौँ।
5: गत वर्ष करिब 12 लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएको अनुमान रहेकोमा यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यसैबीच चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकाय परिचालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गत भदौदेखि असोज 16 गतेसम्म भएका कार्य प्रगति सार्वजनिक गर्दै कार्यालयका प्रवक्ता हेमराज आज अर्यालले असोज 5 गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणमा नियन्त्रणका लागि आवश्यक संयन्त्र परिचालन गरिएको बताउनुभयो। चाडपर्वका बेला सड़क यातायात अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवा नियमित सञ्चालन गर्न जनशक्ति स्रोत साधन यन्त्र तथा उपकरण तयारी अवस्थामा राख्ने निर्णय समेत गरिएको छ। गएको तीन महिनाको अवधिमा दैनिक औसतमा करिब 48 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन महिनामा भोटेकोशी बाढ़ी बाहेकका विभिन्न प्रकृतिका 4,346 वटा विपदका घटनामा 201 जनाको मृत्यु भएको छ। यस्तै 1,441 जना घाइते भएका छन्। यस अवधिमा 19 जना बेपत्ता भएको जनाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार विपदका कारण देशभर 454 वटा पूर्वाधार नष्ट भएका छन्। यस्तै 1,173 वटा पशुधन मरेका छन्। पछिल्लो 24 घण्टामा लगातार परेको पानीका कारण पहिरो खस्दा देशभरका विभिन्न 17 वटा सड़क अवरूद्ध भएका छन्। यसले पछिल्ला दिनमा वर्षासँगै पहिरोको जोखिम कायमै रहेको देखाउँछ। अवरूद्ध भएका सड़क खुलाउन के काम भइरहेको छ? सीआईएमसँग कुरा गर्दै सड़क विभागका उपमहानिर्देशक शुभराज नेपालीले भन्नुभयो,
7: हाम्रो अवरुद्ध भएको 3 जिल्ला सदरमुकामबाट हुन्, त्यो बाहेक अरू सबै सड़कहरू हामीले खुलाइसकेका छौँ। त्यो जुन खुलाउनु पर्नेको लागि त हाम्रो सफिसियन्ट इक्विपमेन्टहरू म्यान पावरहरू फिल्डमा हुनुहुन्छ, अब टिमहरू सबै लागिराख्नु भएको छ र अरू दशैंमा बाटो खुलाउने सन्दर्भमा चाहिँ हाम्रो पटोलहरू टाल्ने काम रिपेयर गर्ने काम भइरहेछन् भने पहिरोहरू झरेको ठाउँमा पहिरोहरू सफा गर्ने काम भइरहेछन्।
5: सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली एसडब्ल्यूसीएमएसमा सूचीकृत नेपाली म्यान पावर कम्पनीलाई सूचीबाट हटाउन मलेसिया सरकारलाई आग्रह गरेको छ। मलेसियाले विदेशी श्रमिक भर्नाका लागि नेपालका 25 म्यान पावरलाई मुख्य र तीनका मातहत 250 म्यान पावरलाई सहयोगी संस्थाका रूपमा राखेको थियो। नेपालले भने यस्तो संरचना स्वीकार नगर्ने बताउँदै आएको छ। यसैबीच वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावरको छनौट प्रक्रिया कारोबार तथा विगत 5 आर्थिक वर्षको वित्तीय विवरण समेत मागेर छानबिन अघि बढ़ाएको छ। 25 कम्पनीसँग आबद्ध भनिएका 250 म्यान पावरको मलेसिया सम्बन्धी नयाँ पूर्व स्वीकृति समेत छानबिन पूरा नहुँदा सम्म रोकिएको छ। नेपालले सबै इजाजत पत्र प्राप्त म्यान पावरलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई 2083 असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञापन बोर्डको सूचना आंशिक रूपमा स्वायत्तता योग्य भए पनि महासंघमा का माग पूर्ण रूपमा सम्बोधन नभएको बताउनुभयो। महासंघले छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2083 खारेज गरी सरकारवालाको सहमतिमा नयाँ व्यवस्था लागू गर्न माग गरेको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश देशभरका प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्ड मार्फत प्रवाह गर्न थालिएको छ। शुक्रबार 15 महाधिवेशन तयारी सम्बन्धी पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाण्ड उपत्यका लगायतका देशका प्रमुख शहर बजारमा रहेका करिब 100 डिजिटल बोर्डबाट महाधिवेशन सम्बन्धी सूचना र सन्देश प्रवाह गर्न शुरू गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
8: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो छलफल सत्र हुनेछ र 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। छलफल सत्र सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथीहरू सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव लिने क्रम जारी राख्नु भएको छ। त्यसले गर्दा मौजुदा विधानमा पनि केही थपघट र परिवर्तन हुन सक्ने सम्भावना किनकि त्यसको अग्राधिकार महाधिवेशन राख्दछ।
5: जिल्ला प्रहरीकै परिसर काठमाण्डौले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै 3506 प्रहरी परिचालन गर्ने जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी दानबहादुर थापाले चाडपर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन्। दिल्ली स्थित जन्तर मन्तरबाट मात्रै 700 भन्दा बढ़ीलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरोच जनता पार्टी सीजेपीले आजदेखि आन्दोलन शुरू गरेको हो। यसअघि पनि भारतका विभिन्न विपक्षी दलले मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए। अब खेल खबर। काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। अखिल नेपाल कबड्डी संघको आयोजनामा दशरथ रंगशाला स्थित कबड्डलमा शुरू प्रतियोगितामा महिला र पुरूष दुवैतर्फ 7 प्रदेशका 7 टोली सहभागी छन्। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा खेलाइने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द झाले जानकारी दिनुभयो।
0: त्रिशुलीबाट भेत्रापतिसम्मको सड़क खुले पनि पहिरो र ढुङ्गा खस्ने जोखिम भने कायमै।
9: दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: शीतल जाउ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
12: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
13: के को सरसल्लाह हो दुईजनाको?
12: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
13: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
13: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाई बाढ़ी वा लेदो पसेको घर सरसफाई गर्ने सोचमा हुनुहुन्छ? इन्जिनियर विजय कृष्ण उपाध्यायको सुझाव एकैछिन सुनौ।
15: घरको वरिपरि यो वर्षमा दुईचोटि फेरी लाउने मान्छे घुमे जस्तै घरको वरिपरि सबै कुरा सफा गरिसकेपछि अनि मूल ढोका हो अथवा पछाडिको ढोकाबाट घरभित्र छिर्ने ठाउँबाट सफा गर्न थाल्नुपर्छ। र त्यसरी सफा गर्दाखेरि हाफ प्यान्ट, हाफ सर्ट, टी सर्ट यस्तो लगाएर होइन कि पुरा बाहुला भएको लगाएर जाउँ र पन्जा मास्कको अनिवार्य रूपले प्रयोग गरौं र मात्रै अनि त्यसपछि औजारहरू चलाएर हामी चाहिँ बिस्तारै सफा गर्न थालौं। चारैतिर घुम्दा कुनै ठाउँमा दलदले बनेको रहेछ भने त्यहाँ विशेष सावधानी पुर्याउनु पर्ने हुन्छ किन त्यो दलदलको कारण चाहिँ जमिन मुनिको माटो खस्किएर लेदो भएर दलदल भएको हो भने त्यहाँ बिस्तारै घर भासिन सक्ने सम्भावना पनि हुन्छ। त्यसैले त्यस्तो दलदल भएको ठाउँ भेटियो भनेदेखि चाहिँ प्राविधिकसँग सल्लाह नगरिकन काम अगाडि नबढाउँ। सरसफाईको काम शुरू गर्न आँटेदेखि त्यो काम सम्पन्न नभएसम्म विभिन्न तह तहमा विभिन्न क्रियाकलापहरूको फोटो र भिडियोहरू पनि खिच्ने बन्दोबस्त गर्नुहोला। आफै हामी सबैसँग मोबाइल हुन्छ आजकल। यो चाहिँ किन भन्दाखेरि हाम्रो घरहरूको भोलि भौतिक संरचनाको अवस्था र भित्रको सुरक्षा अनि त्यसपछि हामीले पाउने क्षतिपूर्ति यो सबै चिजको लागि चाहिँ दस्तावेजीकरण गर्नको लागि यो फोटोहरू महत्वपूर्ण हुन सक्छ। अब भित्र छिर्दाखेरि त्यहाँ ग्यास चुहिएको हुनसक्छ, त्यहाँ बिजुलीको प्रसारण भइरहेको हुनसक्छ, चार्जहरू बसिरहेको हुनसक्छ अथवा कुनै चाहिँ रासायनिक वस्तुहरू या कुडिएको सडेको वस्तुहरू हाम्रो नै दैनिक रूपमा खानामा प्रयोग गरिने अनाजहरू पनि कुहिएर अर्कै किसिमको चाहिँ गन्धहरू आएको हुनसक्छ। त्यसैले तिनीहरूबाट चाहिँ सुरक्षित रहनुपर्छ।
14: बाढी वा लेदो पसेको घर सरसफाई गर्नु अघि वरपर राम्रोसँग हेरेर मात्रै काम थाल्दा राम्रो हुने बताउँदै हुनुहुन्थ्यो इन्जिनियर विजय कृष्ण उपाध्याय। त्रिशुलीबाट बेत्रावतीसम्मको सड़क खुलेको छ तर ठाउँ ठाउँमा पहिरो र ढुङ्गा खस्ने जोखिम धेरै छ। गल्छी रसुवा सड़क योजनाका इन्जिनियर स्मिता शाह:
9: विदुर आइतारदेखि लिएर यतापति सड़क खण्ड सुचारी गरिसकेको छौँ। आज हाम्रो ट्र्याक ओपेन काम भइसकेको छ। माथिबाट जोखिमपूर्ण पहिरो खस्ने भएर र तलबाट खोलाले कटान गरिरहेको भएरले दिउँसो मात्र हिँड्ने भएर रातिको अवस्था अलिक जोखिमपूर्ण नै भएर राति तपाईँहरूले चाहिँ ट्राभल नगरिदिनु होला र दिउँसोको समयमा पनि त्यहाँको अवस्था हेरेर मात्र हिँड्दै होला। बेला बेलामा मान्छेहरू र सानो सानो बच्चाहरूले चाहिँ समय समयमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूले पनि गाइड गरेर त्यो ठाउँमा चाहिँ अलि चाँडै हिँड्ने र
14: त्रिशुली बेत्रावती सड़कमा रातको समयमा यात्रा नगर्न अनि बाल बच्चालाई अभिभावकले साथैमा लिएर हिँड्न सुझाव दिँदै हुनुहुन्थ्यो गल्छी रसुवागढ़ी सड़क योजनाका इन्जिनियर स्मिता शाह। तपाई आफ्नो गाईवस्तुलाई घाँस बाहेक अरू के मिसाएर खुवाउनुहुन्छ? पशु स्वास्थ्य चिकित्सकहरूले घाँस मात्रै धेरै नदिन सुझाव दिएका छन्।
16: ब्याउने स्टेजमा छ कि भर्खरको हो कि कोरेली हो कि त्यो अनुसार चाहिँ मात्र मिलाएर घाँस खुवाउनु पर्ने हुन्छ र घाँस दिँदाखेरि एकैपटक धेरै घाँस दिनु हुँदैन। घाँस मात्र नभएर त्यसमा दानाहरू चोकरहरू अथवा पिनाहरू मकैहरू जस्ता वस्तुहरू मिसाएर दिउँ भने चाहिँ उसलाई चाहिँ सम्पूर्ण चाहिने पौष्टिक तत्त्वहरू पूर्ण रूपमा पनि मिल्छ र घाँसको पनि अभाव देखिँदैन। त्यही भएर घाँस मात्र खुवाउनु भन्दा पनि उसलाई घाँस सँगसँगै अन्य पौष्टिक तत्त्वहरू पनि रासन भन्छौँ जसलाई, त्यो रासनहरू पनि मिक्स गरेर खुवाउँदाखेरि उसलाई चाहिँ घाँस मात्र नभएर सम्पूर्ण किसिमको पौष्टिक तत्त्वहरू दिइरहेको छु भन्ने कुरा पनि बुझ्नुपर्छ। करेसाबारी अथवा किचनमा छोडिएको अथवा खेर फालिएको तरकारी फलफुलका केही बोक्राहरू डाँटहरू हुन्छ, त्यो डाँटहरूलाई पनि मजाले सफा गरेर सानसानो पिसमा काटेर चाहिँ त्यसलाई खोलेको रूपमा चाहिँ खुवाउन पनि सकिन्छ।
14: पशु सेवा विभागका डाक्टर कृषल श्रेष्ठ, पिना, चोकर, दाना, मकै अनि घाँस मिलाएर खुवाउँदा गाई वस्तुलाई फाइदा पुग्ने बताउनुहुँदै, तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर बनाउँदा जग्गाको छनौट कसरी गर्ने,
17: होइन हरेक हिसाबले चाहिँ त्यो बस्न उपयुक्त छ कि छैन त्यसलाई, त्यही भने नि त्यो रेड जोन, येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई डोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन, विथ सम कन्डिसन।
0: सुरक्षित जग्गामा मात्र घर बनाएर बस्न सबैलाई उत्प्रेरित गर्नुपर्ने कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
19: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्तेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
18: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
19: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
18: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
19: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
20: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
19: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घर निर्माण गर्दा जग्गाको छनौट केवल घर बनाउन मिल्ने ठाउँ खोज्नु मात्र होइन, भविष्यमा आउन सक्ने बाढ़ी, पहिरो, नदी कटान र अन्य प्राकृतिक विपत्तिबाट परिवारको जीवन, सम्पत्ति तथा जीविकोपार्जन सुरक्षित राख्ने उपाय पनि हो। विशेष गरी नेपालको भोटेकोशी, त्रिशुली तथा अन्य नदी र खोला नजिकका बस्तीमा घर बनाउँदा विगतमा बाढ़ीले पुर्याएको क्षति, नदीको बहाव र भूगर्भीय अवस्था र स्थानीय विपद जोखिमको विस्तृत अध्ययन गर्न आवश्यक छ र सोही अनुसार मात्र जग्गा छनौट गर्नुपर्दछ। इन्जिनियर कल्पना घिमिरेसँग साथी कल्पना अधिकारीसँग साथी सन्तोष गन्धर्वले यसै विषयमा कुराकानी गर्नुभएको छ।
17: अब यो चाहिँ नि एउटा टिमले निर्णय गर्नु पर्यो कि त्यहाँ त्यो टिममा जियो टेक्निकल इन्जिनियर पनि हुन पर्यो, त्यहाँ हाइड्रोलोजिस्ट हुन पर्यो, जियोलोजिस्ट हुन पर्यो, रोड इन्जिनियर हुन पर्यो, भवनको विज्ञ हुनु पर्यो, होइन त्यो सबैले चाहिँ कलेक्टिभली एउटा डिसिजन गर्नुपर्ने हुन्छ कि होइन हरेक हिसाबले चाहिँ त्यो पस्नु उपयुक्त छ कि छैन त्यसलाई त्यही भने नि त्यो रेड जोन येल्लो जोन र ग्रीन जोनमा चाहिँ त्यसलाई जोनेसन गर्नै पर्ने हुन्छ। अब येल्लो जोनमा छ भने त्यसलाई पुनस्थापना गर्न सकियो होइन विथ सम कन्डिसन यो यो इभ्याकुएसन सेन्टर राखेर अथवा चाहिँ नि यो यो क्राइटेरियाजहरू पूरा गरेर होइन अब सेफ जोन छ भने त्यसमा नर्मल हिसाबले घर बनाउन सकियो, रेड जोन हो भने त्यसलाई अभोइडै गर्नु पर्यो होइन त्यो कुराहरू चाहिँ अब छिटोभन्दा छिटो गर्नुपर्छ।
2: जस्तो अहिले त्यहाँ हेर्दाखेरि चाहिँ कस्तो ठाउँमा पुननिर्माण गर्न सकिन्छ या कस्तो ठाउँ चाहिँ सुरक्षित हुन्छ भन्ने हिसाबले भन्दाखेरि एउटा प्राविधिकको हिसाबले चाहिँ कुन ठाउँ चाहिँ अलिक बढी सुरक्षित हुन सक्ला?
17: मैले नदीको यति मिटरै भनेर त भन्न सक्ने अवस्था हुँदैन होइन। अब अहिले हामीले हेर्न सक्ने भनेको बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त होइन, बाढ़ी चाहिँ यहाँसम्म पस्यो भन्ने त हुन्छ। अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर राख्नुपर्ने हुन्छ होला होइन। अब त्योभन्दा केही परका घरहरूलाई हामीले येल्लो जोनसम्म गर्न सकिने हुनसक्छ, तर अब अहिले यति मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि होइन। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त, त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
2: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार रेस्क्यूकैमा छ, अब खोज्ने कामहरू जारी छ होइन, त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ। यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन् होइन, पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको एउटा अनुभवको हिसाबले तपाईँ रोडको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ होइन, यो हिसाबले हेर्दाखेरि चाहिँ अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढ़ाउन सक्छौ या होइन, अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिँ प्राविधिक रूपमा?
17: अब सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नु भयो नि। अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने भन्ने पनि हुन्छ कति अवस्थामा, ब्रिज त खोलामै बनाउनु पर्यो होइन। अब त्यही भएर हामीले हाम्रो डिजाइन फिलोसफी होइन, जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने बीचको त्यो पियर हुन्छ नि, बीचको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन त्यो बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन। अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो गुड्ने ठाउँ होइन, त्यो नै डुबेको, त्योभन्दा माथिसम्म बाढी आएको अवस्था थियो नि त होइन। भनिसकेपछि अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज हुनुपर्ने,
2: संरचनाको मोडल चेन्ज
17: रिथिङ गर्नु पर्यो। अब त्यो पनि अब त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि, जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन, त भनौँ न ओह्रालोबाट छ भने त्यो छिटो हिँड्ने भयो नि त स्पिड, अहिले पनि त्यस्तै छ होइन जोन 1-2-3। अनि अब चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
2: होइन,
17: भनिसकेपछि अब चितवन
2: गति र त्यसको जुन फोर्स होइन, त्यो उसले जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि, त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त्यो बिस्तारै कम हुँदै
17: भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ, सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन। अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला, थोरै होचो भए पनि हुन्छ होला होइन, किनभने त्यो त फ्ल्याट जोनमा आयो त। अब तपाईँ स्काउरिङ जोनमा हो भने होइन सर्ट तर हाई हुनु पर्यो, अनि अब पियरहरू नराख्ने कि बिचमा पिलरहरू नराख्ने कि, अब
2: म त्यही कुरा जोड्दै थिएँ। अब रसुवा नुवाकोट र धादिङ भोटेकुसी बाढी पछिको सिकाइ एउटा ठाउँमा छ होइन, अब हामीले नदीहरूमा पुल बनाउँदा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने, आकार कस्तो हुने? अब त्यस्तो त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो, हामीले त्यो देख्यौं नि त। भनेपछि अब चाहिँ पुलको संरचना कस्तो बनाउने, सड़कको बनाउँदा
17: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेशनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि होइन।
0: प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज सकिएको छ। दशैं नजिकै जाँदा घर फर्कने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी भएको छ। चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र कृत्रिम मूल्य वृद्धि नियन्त्रण गर्न सरकारले सम्बन्धित निकायलाई परिचालन गरेको छ। वैदेशिक रोजगार विभागले 25 मुख्य म्यान पावर कम्पनीले छनौट प्रक्रियामा गरेको गल्तीको बारेमा विवरण मागेर छानबिन गर्ने भएको छ। सरकारले लोक कल्याणकारी विज्ञापन बापत पत्र पत्रिकालाई असोजसम्म पुरानै दर रेटमा भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन सम्बन्धी सूचना तथा सन्देश प्रमुख शहर तथा बजारमा रहेका करिब 100 डिजिटल बोर्डमा प्रवाह गरिएको छ। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शनको क्रममा 700 भन्दा बढ़ी प्रदर्शनकारी पक्राउ परेका छन् र काठमाण्डुमा राष्ट्रिय महिला तथा पुरूष जुनियर 20 वर्ष मुनिको इण्डोर कबड्डी प्रतियोगिता आजदेखि शुरू भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 17 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

बिहानी ढुलुक्क हाजिर भइसकेको छु मित्र, तपाईँ अवश्य पनि यस्तो रेडियो कार्यक्रमलाई फर्किएर बसिरहनु भएको छ भने तपाईँको आफ्नै हिंसा तपाईँ सँगसँगै यो बिहानी महत्वपूर्ण कुराकानी भलगो शरीर दुःख सुख गफ राफ गर्न तपाईँको घर दैलोमा हेर्नुहोस् त बिस्तारै ढोका खल्दै प्रवेश गरिसकेँ। तपाईँ के गर्दैन उठिसक्नुहोस् उठ्नुहोस् न उठ्नुहोस्। ओहो बिस्तारै जाडो प्रवेश गरिरहेको छ र शीतल त बिस्तारै छाएको छैन होइन, गर्मी हामीबाट बिदा भएको छ र तर के गर्ने, गर्मी बिदा भएर पनि कति मानिसको बीचमा डर त्रास समस्या अप्ठ्यारो छ। मौसमको परिवर्तन यस्तै छ, यिनीहरूलाई नसोचेको बेला नचिताएको बेला कुन कस्ता घटना घट्छन् भन्ने कुरो थाहा हुँदैन। यसो तपाईँले सोच्नुहोस् त, 72 गतेको विनाशकारी बाढी छँदैछ, त्यसपछिको घटनालाई पनि विचार गर्नुहोस्। ओहो लगातार परेको झरीको कारणले गर्दा मनाङमा कति समस्या भएका छन्, धेरै गाह्रो अप्ठ्यारोहरू सृजन भएका छन्। त्यसरी भागमा पनि यस्ता घटनाहरू धेरै घटिसकेको छ र त्यो घटना त सामान्य रूपमा मानसिक विचार गर्ने कुरा जस्तै लाग्छ, तर यसले यसो विचार गर्ने हो भने धेरै मानिसलाई पीडा लिइरहेको छ। 10 गतिको त मानिस ओहो विचार गर्नुहोस् त, मानिसको बिचमा दुःख कष्ट समस्या देशलाई नै रुवाएको छ, शोकमा परेको छ। डरलाग्दो घटना जुन प्रकारले चिताएको कुरो होइन, यो परिवर्तन यसो विचार गर्नु परिवर्तन भयो भने ओहो केही समय अगाडिसम्म सुन्दर घरहरू थिए, ओहो जताततै रमाइला पसल होटल चलिरहेको थियो, तर केही मिनट पछि नै ती बगरमा परिवर्तन भए। यो परिवर्तन होइन, यसो हेर्दा परिवर्तन जस्तो लाग्छ, अनौठो लाग्छ, अचम्म लाग्छ। तपाईँ यदि कतै हुनुहुन्छ र तपाईँ त्यो बारी प्रभावित क्षेत्रहरूमा जानुभएको छैन भने विचार गरेर जानुहोस्। तपाईँले हेर्नुहोस् ती ठाउँहरूले तपाईँले देख्न सक्नु उजाड लाग्नु भएका छन्, उडाड लाग्ने भएका छन्, ठाउँहरू परिवर्तन भएका छन्, छुट्टै जस्तो लाग्न थालिसकेको छ। यो परिवर्तन कति परिवर्तनहरूले मानिसको जीवनमा फाइदा ल्याउ गरिरहेका हुन्छन्, कति परिवर्तनहरूले मानिसको जीवनमा आज समस्या ल्याउने काम गरिरहेको छ, दुःख ल्याउने काम गरिरहेको छ, अप्ठ्यारा कठिनाइ सृजन भइरहेका हुन्छन्। तर परिवर्तन परिवर्तन नै हो, तर कुन परिवर्तनले मानिसलाई आफ्नो जीवनमा सकारात्मक सन्देश ल्याउँछन् त, कुन परिवर्तनले मानिसको जीवनमा असल कुराको प्रभाव पारिरहेको छ, यो चाहिँ महत्वपूर्ण कुरा हो। कुनै असल कुरा जान्ने हो भने तपाईँ र मैले जीवनमा स्वीकार गर्नु पर्ने हुन्छ। जुन कुरो तपाईँ र मैले असल कुरा जान्नको निम्ति जीवनमा स्वीकार गरेका हुन्छन् त्यो स्वीकार गरेका कुराले जीवनलाई परिवर्तन ल्याउने काम गर्छ। परिवर्तनको निम्ति मानिसले मूल्य चुकाउनु पर्छ होइन र ओहो देशमा परिवर्तन ल्याउन हेर्नुहोस्, धेरै समय अघिदेखि मानिस कतिजना आफ्नो ज्यान गुमाएका छन्, मूल्य चुकाएका छन्, रगत खोलो भएका छन्। त्यसकारण त सहित सत्ता भनेर मनाउने गरिन्छ नि होइन र किन, किनकि यो देश परिवर्तन गर्नु थियो, देशलाई सुधार गर्नु थियो, देशलाई विकासको बाटोमा अघि बढाउनु थियो। तर सङ्घर्ष हुन्छ, दुःख हुन्छ। तपाईँले केही दिन अगाडि 2 दिन अगाडिको घटनालाई विचार गर्नुहोस्, दुवैबाट इजरायलको निम्ति उडेको विमानलाई विचार गर्नुहोस्, त्यो परिवर्तन भए। यदि मानिसहरूले मूल्य नचुकाएको भए आफ्नो जीवनलाई बाजी राखेर अघि नबढेको भए के हुन्थ्यो, विनाश हुन सक्थ्यो। परिवर्तनले विनाश ल्याउन सक्छ तर होसियार बन्न सक्नुपर्छ जसले त्यो विनाशलाई रोक्नको निम्ति मूल्य चुकाउन सक्नुपर्ने हुन्छ। जब मूल्य चुकाउँछ त्यो मूल्यले अवश्य पनि सम्मान पाउँछ। तपाईँले मेरो जीवन पनि त्यो महत्वपूर्ण कुरा हो कि तपाईँ मैले आफ्नो जीवनलाई कसरी अघि बढाइरहेको छ, कि तपाईँ आफ्नो जीवनमा परिवर्तन चाहनुहुन्छ, के तपाईँ एउटा असल बाटोमा नयाँ बाटोमा अथवा आशिषमय बाटोमा तपाईँ हिँड्न चाहनुहुन्छ। त्यस कारण तपाईँले असल कार्यमा अघि बढ्ने हो भने तपाईँले आजको सन्देश सुन्नै पर्ने हुन्छ र यो सन्देशले तपाईँलाई अवश्य नै परिवर्तन ल्याउने काम गर्छ। त्यसकारण यी र यस्तै यस्तै महत्वपूर्ण विषयको बीचमा रहेर तपाईँ मेरो कुराकानी हुनेछ। तपाईँ रेडियोको नजिक रहनुहोला, म तपाईँको आफ्नै भाइ र तपाईँ अहिले सुन्दै हुनुहुन्छ बिलिभर स्टोन चर्च धादिङ बेसीद्वार प्रस्तुत तपाईँका आफ्नै नौलो रेडियो कार्यक्रम आत्मिक यात्रा।

यो नौलो कार्यक्रम तपाईको आफ्नै कार्यक्रम हो, तपाईको माया, तपाईको सल्लाह सुझाव अनि तपाईको महत्वपूर्ण कार्यले गर्दा नि तपाईँ सँगसँगै रहेर यो कुराकानी गर्ने मौका र अवसर मिलेको छ मित्र। मित्र तपाईँको माझमा आज महत्वपूर्ण सन्देशमूलक कार्यक्रम ल्याउने छु, तर त्योभन्दा अगाडि यो मिठो गीत संगीतलाई तपाईँमा छोड्नु पनि हुन्छ। यो मिठो गीत संगीत तपाईँमा छोड्दै म तपाईँबाट के समय ओझेल हुन चाहन्छु है त।

0: श्रोता तपाईले सुन्नुभयो
1: मिठो गीत सङ्गीतको साथमा तपाईँ आवश्यक अघि बढ्दै हुनुहुन्थ्यो ल हो तपाईँले विचार गर्नुहोस् त पापीलाई मुक्ति दिनको निम्ति क्रुसमा यीशुको रगत बगाएको कुरालाई तपाईँले सुन्नुभएको छ यसले परिवर्तन ल्याएको छ र अवश्य पनि मानिसको जीवनमा छुट्टै आनन्द दिएको छ र तपाईँले विचार गर्नुहोस् त पापीको पापलाई बगाउन धुनलाई येशुले क्रुसमा रगत गराउनु भएको छ र त्यही रगतले आज संसारमा परिवर्तन ल्याएको छ पापदेखि छुटकारा पाएको छ उद्धार मुक्ति पाउने बाटो तयार भएको छ त्यो येशुको बाटो जसले येशुलाई पक्ष्याउँछ उद्धार मुक्तिको सम्भव अवश्य नै रहेको छ प्रभु येशुमा विश्वास गरेपछि एउटा जन श्रेणी परिवर्तन भएको तपाईँले पाउन सक्नुहुनेछ व्यक्तिको जीवनमा परिवर्तन आएको तपाईँले पाउन सक्नुहुन्छ जीवन अर्कै भएको तपाईँले देख्न सक्नुहुन्छ येशूमा विश्वास गरेपछि त्यस व्यक्तिको आत्मा नयाँ जन्म भएको हुन्छ त्यस मानिसको जीवनमा एउटा नयाँ जन्मको सुरुवात हुन्छ त्यसकारण त परमेश्वरको वचनले तपाईँ मलाई पवित्र धर्मशास्त्रले भन्छ यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो पुराना कुराहरू बितिगई हेर ती नयाँ आएका छन् भनेर भन्छ पुराना कुराहरू स्वभावहरू विचारहरू बानीहरू सबै त्यागेका हुन्छन् ती सबै कुरो छोडेका हुन्छन् ती सबै कुरो छोडेर त्यागेर नयाँ जीवनको शुरूआत भइरहेको हुन्छ आत्मा नयाँ जन्म भएको तपाईँ र मेरो यो भौतिक र शारीरिक आँखाले सजिलैसँग देख्न सकिँदैन परमेश्वरको आत्माले मानिसको हृदयमा काम गर्नुहुन्छ जुन मानिसको हृदयमा परमेश्वरको आत्माले काम गर्छ त्यो आत्माले देख्ने कुरा हो त्यसकारण परमेश्वर आत्मा हुनुहुन्छ जब मान्छेले आत्मा र सत्यतालाई पुजिएका हुन्छन् परमेश्वरले पुजिरहेको हुन्छ त्यसकारण आत्मा र सत्यतालाई पुज्नु परमेश्वर नजिकतामा जानु येशूमा विश्वास गरेपछि एक व्यक्ति परमेश्वरको सन्तान भन्दछ परमेश्वरको सन्तान हुन्छ छोराछोरी हुन्छ सृष्टिकर्ता परमेश्वरको सन्तान हुनु कति असल कुरा हो होइन र त्यसकारण परमेश्वरको वचनले तपाईँ मलाई पवित्र धर्मशास्त्रको वचनको खण्डले तपाईँ मलाई बताउँदछ योनरजी सुसमाचार पुस्तक एक अध्यायको 12 पदले जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाममाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो आज तपाईँ मेरो जीवनमा परमेश्वरको सन्तान हुनु भने येशूको चरणमा तपाईँहरूमा आउनै पर्ने हुन्छ परमेश्वरको कृपा तपाईँ मैले प्राप्त गर्नुपर्ने हुन्छ परमेश्वरको अनुग्रह दया आशिष तपाईँ मैले पाउन सक्छ उसको जीवन शरीर अवसरी हुन्छ तर व्यक्ति रूपले त्यो व्यक्ति परिवर्तन भएको हुन्छ भौतिक रूपमा तपाईँ मैले यो सजिलो देख्न सक्दैन उभित्र नयाँ जीवन शुरूआत भएको हुन्छ नाङको आँखाले हाम्रो तपाईँ मेरो मेरो यो सजिलैसँग देखिने आँखाले त्यो जीवन देख्न सकिँदैन सजिलो परिवर्तन उस्तै जीवन हुन्छ तर व्यवहारमा बानीमा रहन सहनमा सबै कुरामा परिवर्तन भएको हुन्छ परमेश्वरले उसको जीवनमा काम गर्न शुरू हुन्छ गर्नुहुन्छ र जब जीवनमा काम गर्न शुरू हुन्छ उसको सोच विचार र जीवनको व्यवहारमा पनि बिस्तारै परिवर्तन आउँदछ तपाईँले के यो संसारमा भएका घटनाहरू यति सजिलै परिवर्तन भएको देख्नुहुन्छ र ओहो हेर्नुहोस् त तपाईँले 10 वर्ष अगाडिको समयलाई विचार गर्नुहोस् अहिले 10 वर्षपछि परिवर्तन भएको छ परिवर्तन एकैचोटि भएको कारण बिस्तारै बाटोको कुराहरूलाई विचार गर्नुहोस् संसारको कुरालाई विचार गर्नुहोस् त्यति मात्र होइन ओहो तपाईँले गाउँघरतिर खानेपानीकै कुरालाई विचार गर्नुहोस् त तपाईँले 10 वर्ष अगाडि एक गाग्री पानी लिनको निम्ति तपाईँ 2 घण्टा धाउनु पर्थ्यो होला तर तपाईँले अहिले आफ्नो घरको दैलोमै छ पानी कतिको घरभित्र नै पुगिसकेको छ तर खानेपानी कतिचोटि घरभित्र हुँदा पनि मानिसको जीवनमा के हो सन्तुष्ट हुँदैन खानेपानी थाप्दै हुँदैन तर 2 घण्टा बोकेर ल्याएको पानी सधैँ रहिरहन्थ्यो र जुन बेला मन लाग्यो त्यही बेला खान पाइन्थ्यो किन मानिस सुविधाले के हो दुविधा बनाएको छ होइन यस्तै समस्याहरू छ नि त्यसमा परिवर्तन तपाईँ र मेरो जीवनमा तपाईँ मबाट नै शुरूआत गर्ने हो तपाईँ मबाट शुरूआत गर्ने भएको कारणले गर्दा तपाईँ मेरो जीवन सही प्रकारले अघि बढाउनु पर्ने हुन्छ सही बाटोमा अघि बढ्न सक्नुहुन्छ आफ्नो